0: मध्ये बस्नु
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोलाइमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 082-5902-22।
3: सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5601-96 र मोबाइल नम्बर 98-4-78-26-00-1।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान। फोन नम्बर 082-5607-34 र 082-5607-138।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार,
16: हर्मोन सम्बन्धी समस्याको उपचार,
15: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
16: घुमबाट पनि नाम दर्ता गर्न
0: सकिने छ।
9: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
17: सम्पर्क विजया फार्मेसी घुराई चन्द्र सडक विभाग रोड दाङ। फोन नम्बर 89594410, मोबाइल नम्बर 98478893 र 98095121871।
18: एक हप्ता देखि यो दाँत दुखेको दुखि छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98।

0: 5166694 सम्पर्क मोबाइल नम्बरहरू 98578301145 98438301353 र 98649141944।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन, हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग, ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा। हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
6: के हो तिमीलाई? घुम्छु अरे बेसी छु।
7: के हो नि?
6: बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर के सुख चलेनौ? अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छु तिमीले?
6: हाम्रो घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै ठाउँ गयो, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिटी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-572।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ जोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ।

0: फुड ग्रेड मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
1: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
2: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डी फोरो, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरूषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
1: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
2: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
1: स्थान राधिकृष्ण लाइफ केयर फार्मेसी, कोराई 15 तुलसीपुर चौक, दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98649888840 र 98062096061।
2: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: मध्य पश्चिम ट्रान चेक। यति बेला बिहानको 6 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
7: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल असार 9 गते मंगलबार, सन 2026 जून 23 तारीक जेठ शुक्ल पक्षको नवमी तिथि।
4: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर।
7: राजसपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड।
8: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशी नै विद्यार्थीको संख्या बढ़दो, पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशी नपर्ने बाध्यता धेरै हदसम्म कम हुने।
9: पढ़ाई अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरूरी छ। यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू, मैले मेरो पढ़ाई अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ़थ्यो होला।
7: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
8: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: बेटर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, सबै पनि भन्नु हुनेछ। मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायसेस, बेटर को बानी लाग्छ।
12: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नु, हुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
13: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति एनएमबी क्यापिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आजै एसआईपी शुरू गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
7: काया कैरनमा अब खबर को सिलसिला आज का सबै जसो पत्र पत्रिकाले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पक्राउ परेको विषय त्यसैगरी पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर भएका खबरलाई प्राथमिकताका साथ छापेका छन् शुरूमा पूर्व अर्थमन्त्री पौडेल पक्राउ परेको खबर विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको देखिएको छ त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको देखिन्छ त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन् त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला गरिएको रहेछ केही पूरा नभएको भन्ने बयान नै छ त्यसका आधारमा उहाँमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् भट्टको कम्पनीलाई सस्तोमा शेयर प्राप्ति त्यस बापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा नवयुवाको पछिल्लो आन्दोलन भएको देखिन्छ ती अधिकारीले भनेका छन् त्यसका आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ पौडेलले एक व्यापारीलाई कम्पनीको शेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको आरोप रहेको छ यो खबर कान्तिपुर दैनिकले छापेको छ यसैबीच पासपोर्ट छपाई सम्बन्धी ठेक्कामा 10,13,04,61,477 रूपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ अख्तियारले 16 जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएको छ महानिर्देशक अर्याललाई प्रमुख प्रतिवादी बनाएको अख्तियारले राहदानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुधन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा लगायतमाथि अलग्गै अनुसन्धान हुने जनाएको छ नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गरे गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उहाँलाई म्याद तामेल गरिएको थियो उहाँसहित त्यसमा संलग्न केही कर्मचारी समेतको हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खड़ा गर्नुपर्ने देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ फरक विषय बर्दात प्रतिवादी र प्रकृति भएका छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आरजूबारे अलग अनुसन्धान हुने भनेको हो हाल पूर्व प्रधानमन्त्री समेत रहेका श्रीमान शेरबहादुर देउवा सहित हङकङमा रहनुभएकी आरजूलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ तीन दिनभित्र उपस्थित हुन भन्दै गएको मंगलबार उहाँको बुढा नीलकण्ठ स्थित घरमा सूचना नै टाँस भएको थियो तर आरजू अहिलेसम्म उपस्थित हुनुभएको छैन यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ
12: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसक्दा हिजो बन्द सत्र शुरू हुन सकेन सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दावी गरे पनि प्रतिनिधि विभाग टुंगो लाग्न नसक्दा हिजो बिहान 9 बजेदेखि शुरू हुने भनिएको बन्द सत्र आज बिहानसम्मका लागि स्थगित गरिएको हो महाधिवेशन प्रतिनिधि बन्द सत्र शुरू हुने प्रतीक्षामा दिनभर बसिरहे तर महाधिवेशन प्रतिनिधिको नामावली रूजु तथा प्रतिनिधि परिचय पत्र छपाई र वितरणमा अपेक्षा भन्दा बढ़ी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्द सत्र आजबाट शुरू गरिने जानकारी दिँदै वहाँले भन्नुभयो प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रूजु गर्ने तथा कार्ड छपाई गर्न सोचेभन्दा बढ़ी समय लागेकाले बन्द सत्र हिजो शुरू हुन सकिएन आन्तरिक विवादका कारण मध्य प्रदेश सहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुंगो लाग्न सकेको छैन। रासोपाले हिजो विधान सहितको सबै प्रतिवेदनबद्ध सत्रमा पेश गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढ़ाउने जनाएको थियो। बन्द सत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधि समक्ष उम्मेद्वारी प्रस्तुत गरिरहेका छन्। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढ़ाउन खोज्दा बन्द सत्र एक दिन पर सारिएको बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नागरिकमा खबर छ।
7: सरकारले सम्पत्ति शुद्धिकरण निवारणमा गरेको पहल कमजोर भन्दा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट निस्कन गाह्रो परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफका अनुसार यसपटक पनि नेपाल ग्रेलिस्टमा यथावत छ। एसिया प्यासिफिक ग्रुप एपीजीले नेपालका लागि औल्याएका कमी कमजोरीमा सरकारले सुधार गर्न सकिरहेको छैन। पछिल्लो पटक पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई पुनः ग्रेलिस्टमा यथावत राखेको हो। यसअघि एपीजीले तेस्रो पल्ट गरेको मूल्यांकनमा सुधारको चित्तबुद्ध आधार नपाएका कारण नेपाललाई ग्रेलिस्टमा राखेको थियो। उसका अनुसार अहिले पनि ग्रेलिस्टबाट निस्कन नेपालको प्रगति हुने किसिमको सुधार हुन सकिरहेको छैन। पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि रणनीतिक कमजोरी रहेको रूपमा चित्रण गरेको छ। सन् 2025 फेब्रुअरीमा नेपालले एफएटीएफ र एसिया प्यासिफिक ग्रुप एपीजीसँग उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो। त्यसै त नेपालले केही कानून सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटीएफले औल्याएको छ। नेपाललाई ग्रेलिस्टबाट बाहिर निस्कन एफएटीएफले मुख्य छवटा बुदामा आधारित एक्सन प्लान कार्यान्वयन गर्न निर्देशन दिएको छ। एफएटीएफले जोखिमको बुझाइमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण, हुण्डी नियन्त्रण, निकायगत क्षमता अभिवृद्धि र समन्वय, अनुसन्धान र अभियोजनमा वृद्धि तथा सम्पत्ति रोक्का र जफत सम्बन्धी विषयमा कड़ा कार्ययोजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। काया कैरनमा स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कति सम्भव छ भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal!
2: It's a goal! Harek World Cup say, yo World Cup ni garo celebrate! Mini Sabai Generation! Himsa TV Kharid Garna Paun Hoos 32% Samma Ko Cashback! World Cup 2026 Ko TV Season Pass! Ra 1 Barsha Ko Net TV Pack! Sartharu Lago Hune Chan! Himsa TV! Uhi Celebration! Harek Generation!
3: Himsa for a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप, पासपोर्ट सफाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर, आरजु लगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय, राजोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, सम्पत्ति शुद्धिकरण निवारणमा पाल अझै गिरे लिस्टमै लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी खबर. चालू आर्थिक वर्षको 11 महिनामा मुलुक देशको निर्यात व्यापारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ. अघिल्लो आर्थिक वर्षमा भएको कुल निर्यात भन्दा चालू आर्थिक वर्षको 11 महिनामै निर्यात धेरै भएको हो. भन्सार विभागका अनुसार गएको वर्षभरिको तुलनामा यो जेठसम्म 93 करोड़ 70 लाख भन्दा धेरै मूल्यको वस्तु निर्यात भएको छ. चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले 2,77,96,00,00,000 रूपियाँ बराबरको निर्यात गरेको छ. गएको वर्ष जेठसम्म यस्तो निर्यात 2,47,57,00,00,000 थियो. चालू आर्थिक वर्षको निर्यात गएको वर्षको जेठसम्मको तुलनामा 12.28% बढ़ेको हो. अर्कोतिर जेठसम्मको निर्यात नै गएको आर्थिक वर्षभरिको निर्यात भन्दा पनि बढ़ी हो. चालू आर्थिक वर्षको जेठसम्म गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 30,39,00,00,000 रूपियाँ बढ़ीको वस्तु निर्यात भएको छ. चालू आर्थिक वर्षको असारमा 33 अर्ब बराबरको वस्तु निर्यात भए देशको कुल निकासी 3 खर्ब पुग्ने देखिन्छ. जेठ महिनामा भने 29,45,00,000,000 रूपियाँको निर्यात भएको छ. 3 खर्ब निकासी लक्ष्य पुर्याउन अघिल्लो महिना भन्दा बढ़ी निर्यात हुनुपर्नेछ. चिया निर्यातमा भारतमा गरिएको अवरोधले निर्यातमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा चिया उद्योग संचालक हेमराज ढकाल बताउनुहुन्छ. भन्सार विभागका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाबीन तेल, अलैंची, जूट तथा जूटका सामानहरू रहेका छन्. यसै गरी उनी, गलैंचा, तयारी पोशाक, पाम तेल, सूर्यमुखी तेल, उनी फेल्टका उत्पादन, जूस, चिया, फलाम तथा फलामका उत्पादनहरू, प्लाईवुड, पस्पिना, सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपड़ा, कुकुर बिरालोको आहारा, जड़ीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा रहेका छन् कारोबारमा. खबर छ
4: कक्षा 12 को नतिजापछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा र रोजगारी भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ़दै गएको छ भने नेपालमै बसेर पढ़ाईसँगै सिप विकास र आमदानी गर्ने अवसर बारे पनि बहस बढ़न थालेको छ। यस वर्ष झण्डै 3,32,000 विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये झण्डै 1,00,000 विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान विज्ञले गरेका छन्। नेपालमै रहने विद्यार्थीका लागि पढ़ाईसँगै काम गर्ने अवसर भने पर्याप्त छैन। वालीले शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कक्षा 12 उत्तीर्ण गरी स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने वातावरण कतिको आवश्यक छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ.
6: एकदमै महत्वपूर्ण छ. विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौं भने विदेशतिरका युनिभर्सिटीहरूमा हप्तामा 3-4 दिन काम गर्न पाउने, 3 दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ. त्यसकारण त्यहाँ कमाई पनि हुने, पढ्न पनि पाउने.
7: केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई जे विषय उहाँहरूले पढ़िरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ. यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
6: यो एकदमै सान्दर्भिक छ. कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्न पनि सजिलो हुने, हुनाले पढ्दै कमाउँदै गर्ने काम एकदमै राम्रो हो। अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयू गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयू मार्फत राम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो शुरू गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो।
7: एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ?
6: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जिन्दगी जिउन, जिन्दगी जीवन जिउनलाई एकदम सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला, सन्तुष्टि मिल्थ्यो होला।
7: पढ्दै कमाउँदै अभ्यासलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ?
6: कलेजले आफैले रोजगारी सृजना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, सीभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार, त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुन सक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ।
7: विद्यार्थीलाई चाहिँ यो पढाइमा असर नपर्ने गरी विभिन्न कामहरूमा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ?
6: कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने। 753 तालिकाहरूमा रोजगार सेवा केन्द्र, रोजगार सेवा केन्द्रको टीओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने, तथ्याङ्क संकलन गर्ने बेरोजगारहरूको, यस्ता यस्ता उसको टिवाहरू हुन्। स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौं एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ।
4: शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग नेपालमा पढ्दै कमाउँदैको अभ्यास र अवसरको बारेमा गरिएका विस्तृत कुराकानी बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा।
9: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिए
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
11: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
14: सम्पर्क मोबाइल नम्बर 9822964264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुशीको खबर।
17: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908 47, 0825908 47।
14: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
18: रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो छिटो खोप नलगाए बिरामीको ज्यान जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरूद्धको भ्याक्सिन छैन भनेर टेको अस्पतालमा रेफर गरिरहेका छन्। यो अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गएको वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग अहिले एन्टीस्नेक भेनम 1000 भायल मात्रै स्टक छ। टेको बाहेक सरकारी अस्पतालमा रेबिज विरूद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार शीर्षकको खबर नयाँ पत्रिकामा छ।
19: अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 जनाले ज्यान गुमाएका छन्। डाक्टरहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निसासिएर श्वास प्रश्वासमा समस्या आई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई 2 लाख र घाइतेलाई जनै 50,000 भारू दिने उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ।
18: अब खेल खबर। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गैराती भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजेको 16 गोलको कीर्तिमानलाई पछि पारेका छन्। मेसीले खेलको 38 मिनटमा पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। खेलको शुरूमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। 8 मिनटमा अस्ट्रियाका स्टेफन पोर्सले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएका थिए, तर मेसीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरूद्धको खेलमा ह्याट्रिक गरेका मेसीले 2 गोल 5 गोल गरिसकेका छन्। 2 खेलमा 5 गोल गरिसकेका छन्। सन् 2006 पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो 6ठौं विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 121 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेसी पछि मिरोस्लाव क्लोज 16 गोल सहित दोस्रो स्थानमा छन्।
19: अहिले चलिरहेको खेलको खबरमा, विश्वकप फुटबलमा फ्रान्स र इराक बीचको खेल भइरहेको छ भने त्यस्तै अर्को खेल नर्वे र सेनेगल बीच पनि भइरहेको छ। फ्रान्स र इराक बीचको खेल 85 मिनटमा चलिरहेको छ र यो समयसम्म फ्रान्सले 3 गोलको अग्रता बनाएको छ। पहिलो हाफ लगत्तै मौसम खराब हुँदा फ्रान्स र इराक बीचको खेल केही बेर रोकिएको थियो। पहिलो हाफ सकिँदा फ्रान्सले 1 गोलको अग्रता बनायो। उसका कप्तान किलियन एम्बाप्पेले खेलको 14 मिनटमा गोल गरेसँगै अग्रता लिएको हो। त्यस्तै दोस्रो हाफको 54 मिनटमा पनि एम्बाप्पेले अर्को गोल थपेका छन्। उनले यो खेलमा अहिलेसम्म 2 गोल गरेका छन्। त्यस्तै अर्को 1 गोल 66 मिनटमा भएको छ। नर्वे र सेनेगल बीचको खेल अहिले चलिरहँदा खेलको 40 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। अब केही खबर संक्षेपमा। पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि बाह्र गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै गरी कञ्चनपुरको बेतकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा 12 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। टन्टलापुर घाममा बाहिर ननिस्कन प्रशस्त पानी खान विज्ञले सुझाव दिएका छन्।
18: मनसून प्रवेश भएको क्षेत्रमा गैराति ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराति सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
19: र बाँकेको राप्ती सोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानको क्रममा अत्यन्तै प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले त्यस क्षेत्रमा प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
18: नभए एक पीर भए सय पीर।
19: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
18: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर।
19: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड़।
18: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ़दो, पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशिनुपर्ने बाध्यता धेरै हदसम्म कम हुने।
19: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो, मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
18: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
19: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन। कार्टुन एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि पार्टी अप्ठ्यारो अवस्थामा रहेको र केही नेताहरू पुनर्गठनमा लागेको आशय व्यक्त गरेकै बेला हिजो मात्रै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयसँग सम्बन्धित छ। यहाँ एमालेको कार्यालयबाट दुईजना नेता जस्ता देखिने व्यक्ति बाहिर निस्कने क्रममा छन्। उनीहरू हताश हताश अवस्थामा कुराकानी गर्दैछन् अनि एकजनाले भन्दै काका पक्राउ पर्नुभयो भनेको बाले दङ्ग पर्दै आक्रोश व्यक्त गर्नुभयो। आजको काया कैरन सकिएको छ।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
21: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
23: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दान। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दान।
3: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बजाज एक्सचेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दान।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
5: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
5: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
6: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
7: वरिष्ठ अर्थोपेडिक सर्जन हार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-562-523, 98-478-1617 र 98-478-3643।
9: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम बैंक को स्टूडियो उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुली में रहकर रेडियो बंगलाचुली र गढवा में रहकर रेडियो साझा आवाज बाट पनि प्रसारण भइरहेको छ। इसका साथ ही हम प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश में 91.4 मेगाहर्ज में तथा इंटरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लीकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: घोराही र तलसीपुर उपमहानगरपालिकाले ल्याए बजेट। दुई उपमहानगरपालिकामा 4,82,91,13,000 बजेट विनियोजन।
0: लुम्बिनी प्रदेश स्तरीय आईटीए तेक्वान्दो प्रतियोगिता घोराईमा शुरू। खेल क्षेत्रको विकास, बजेट बढाउन आवश्यक रहेको मन्त्री ने उपानेको भनाई।
1: र नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न।
2: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोई कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिशियन, हाड़ जोड़नी, नसा, प्रसूति, रेडियोलॉजी, एनेस्थेसिया, बाल रोग, थायराइड, प्रेसर, सुगर, छाती, मुटू, नाक, कान, घाटी, टाउको, गैस्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिवार ऑपरेशन लगायत स्वास्थ्य संबंधी संपूर्ण काम हुन्छ।

0: अर्थात गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले हिजो घोराही र तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको प्रसंगलाई छापेका छन् र यो समाचार लिएका छन् युगबोध दैनिकबाट।
2: घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सोमबार बजेट सार्वजनिक गरेका छन्। घोराही र तुलसीपुरले आगामी वर्षका लागि 4,82,10,41,000 अनुमानित बजेट नगरसभामा पेश गरेका हुन्। तुलसीपुर उपमहानगरपालिकाले 2,44,95,91,000 अनुमानित बजेट प्रस्ताव गरेको छ भने घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 2,37,95,22,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ। सालु नगरसभाको बैठकमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डीसीले उक्त अनुमानित बजेट पेश गर्नुभएको हो। उहाँले कुल विनियोजित रकम मध्ये 77,52,22,000 संघीय सरकारबाट सशर्त अनुदानबाट पूर्ति गरिने र त्यसमध्ये 2,35,00,000 रूपियाँ पूँजीगत खर्चमा र बाँकी 75,17,22,000 पूँजीगत खर्चको पूर्ति गरिनेछ। यसै गरी प्रदेश सरकारबाट प्राप्त हुने 3,64,50,000 सशर्त अनुदान मध्ये 3,39,00,000 रूपियाँ पूँजीगत खर्च र 25,50,000 रूपियाँ चालू खर्चका लागि व्यवस्थापन गरिनेछ। संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजन गरिएको 1,56,78,50,000 मध्येबाट 96,75,77,000 पूँजीगत र 60,02,73,000 रूपियाँ चालू खर्चका लागि व्यवस्थापन गरिनेछ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल 2,37,95,22,000 विनियोजित बजेट मध्ये 1,35,45,45,000 अर्थात 56.93% चालू खर्च र 1,49,77,000 अर्थात 43.7% रकम पूँजीगत खर्च व्यवस्थापन गर्ने भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
1: आगामी आर्थिक वर्षका लागि दाङका दुई पालिका उपमहानगर मध्ये घोराईले पनि आफ्नो आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 2,37,95,22,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको 19 अधिवेशनमा उपप्रमुख हुमा कुमारी डीसीले बजेट प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेट मध्ये 1,35,45,45,000 रूपियाँ अर्थात 56.93% चालू खर्चतर्फ र 1,02,49,77,000 रूपियाँ अर्थात 43.07% पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको कार्यान्वयनको लागि आन्तरिक आय घर जग्गा रजिस्ट्रेशन पासबाट 77 करोड़ रूपियाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसै गरेर संघीय वित्तीय समानीकरण अनुदानमा 31,55,00,000, संघीय राजस्व संकलन बाँडफाँडबाट 25,96,36,000, संघीय रोयल्टी बाँडफाँडबाट 9,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसै गरेर सशर्त अनुदानबाट 76,77,22,000, संघीय विशेष अनुदानबाट 45,00,000 रूपियाँ, संघीय समप्रोक अनुदानबाट 30,00,000 रूपियाँ संकलन हुने प्रक्षेपण गरिएको छ। संघीय सरकारबाट प्राप्त हुने 77,52,22,000 रूपियाँ सशर्त अनुदान मध्ये 2,35,00,000 रूपियाँ 3.03% पूँजीगत खर्च 75,77,00,000 भएको थियो। घोराई उपमहानगरपालिकाले सिंचाई क्षेत्रलाई प्राथमिकतामा राखेको छ। त्यसै गरेर स्वयंसेवक शिक्षकहरू परिचालन गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने सहकारी क्षेत्र सुदृढीकरणका लागि पनि घोराई उपमहानगरपालिकाले बजेटलाई केन्द्रित गरेको छ। उप प्रमुखले नगर सभामा प्रस्तुत गरेको बजेटमा उत्पादन वृद्धि रोजगारी आय आर्जन अभिवृद्धि सेवा प्रवाहको प्रभावकारिता पूर्वाधार विकास तथा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएको छ। आजको गोरक्षा दैनिकमा खबर छ, भूगोलका हिसाबले सबैभन्दा ठूलो राजपुर गाउँपालिका हो दाङमा। गाउँपालिकाहरूले पनि असार 10 गतेको समय सीमा भित्रै बजेट ल्याउने तयारी गरिराखेका छन्। राजपुर गाउँपालिकाले बाल विकासदेखि कक्षा 12 निशुल्क रूपमा शिक्षा लागू गरेको जनाएको छ। राजपुरले भोलि असार 10 गते बजेट ल्याउँदैछ। शिक्षा कृषि खानेपानी स्वास्थ्यलाई प्राथमिकता दिएको पालिकाले जनाएको छ। यसै सन्दर्भमा रहेर हामीले राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवलाई बजेटको तयारी के कसरी गर्दै हुनुहुन्छ र बजेटका प्राथमिकता के छन् भनेर सोधेका छौं।
3: हाम्रो राजपुर गाउँपालिकामा अब हामी मतलब 10 वर्षदेखि उपाध्यक्ष हुँदै आएको, अहिले चाहिँ हाम्रो अधुरो योजनाहरूको लागि जुन अधुरो योजनाहरू छ जस्तै खानेपानीहरू र सिँचाइको लागि हामी धेरै ठाउँमा कृषकलाई, किनकि सिँचाइ छैन भने कृषकको जीवन उपास्न सकिन्न, त्यो सिँचाइको लागि हामी केही बजेटहरू बनाउँदैछौँ होइन, राख्दैछौँ। अधुरो भएको बोर्डिङहरू बढाएकोले त्यसलाई सुचारू गर्ने भनेर, र हामीले शिक्षामा लगानी लगाएका छौँ। यो 10 स्थानीय तहमा भन्दा अहिले राजपुर गाउँपालिकामा हामी जनप्रतिनिधि भइसकेपछि शिक्षालाई सुधार गर्न भनेर हामी विश्व कोचिङ क्लासदेखि 12 निशुल्क हामी चाहिँ पठन पाठन गराउनको लागि बजेट बनाएका छौँ। त्यसमा केही बजेटहरू राखेका छौँ, त्यसलाई चाहिँ सुधार गर्नको लागि त्यो चाहिँ गरेका छौँ। बाँकी हाम्रो यहाँ चाहिँ कृषक भैँसी पालन भएको हुनाले हामी राजपुर गाउँपालिकामा भैँसी पालन पैकेट क्षेत्र भएको हुनाले दुध संक्रमण केन्द्र चाहिँ हामी चाहिँ सुरुवात गरेका छौँ। त्यसमा पनि कृषकहरूलाई अब जनचेतनामूलक कार्यक्रमहरू राखेर कसरी उहाँलाई चाहिँ दुधको उत्पादन बढाउन सक्ने र उहाँको मूल्य कसरी निर्धारण गर्न सक्ने त्यसको लागि पनि केही बजेटहरू छुटाएका छौँ र त्यस्तै बजेटहरू छुटाउने कार्यक्रममा हामी लागिरहेछौँ र अहिले चाहिँ हामी नीति कानूनहरू बनाएर त्यसभित्र राखेर बजेटहरू छुटाउने विनियोजन गर्ने तयारीमा छौँ भन्ने कुराहरू सभाहरूलाई जानकारी गराउन चाहन्छु।
1: जस्तो अहिले पछिल्लो समय राजपुर गाउँपालिकाले निशुल्क शिक्षा भनेर अगाडि सारेको छ र दाङका 10 पालिकामा सबैभन्दा धेरै लगानी शिक्षा क्षेत्रमा कसरी लगाएको छ भने राजपुरले लगाएको छ, यसको नतिजाको कुराहरू गर्दाखेरि के छ, तपाईँहरूले लगानी गरे अनुसारको प्रतिफल आउन थालेको छ कि छैन, स्कूलहरूमा पढ़ाईको गुणस्तर सुधार भएको छ कि छैन, के छ?
3: धन्यवाद हजुरलाई। पहिले चाहिँ हामी शिक्षामा लगानी लगाउँदाखेरिमा एकजना अहिले 10 रिजल्ट आउँदाखेरिमा हामीलाई एकदमै साह्रोतिर लागेको थियो। हामी एसएलसीको परीक्षा आउँदाखेरिमा किनकि यत्रो शिक्षामा हामी लगानी लगाइरहेछौँ तर यसको प्रतिफल रिजल्ट आउन सकेन भन्ने कुरा हामी चिन्तित भएको थियौँ। अर्को वर्ष फेरि सुधार भयो, अहिले चाहिँ पहिलेको तुलनामा अहिले बढी सुधार भएको छ। त्यस भएको हुनाले अहिले चाहिँ हाम्रो शिक्षामा लगानी लगाएको जुन उपलब्धि हुनुपर्ने हो त्यो उपलब्धि आइराखेको छ र अझै पनि हामीले चाहिँ सुधार गर्नको लागि केही बजेटहरू राख्छौँ। विषयगत शिक्षक नभएको हुनाले अहिले सबै विषयगत शिक्षकहरू पनि स्कूलमा हामी सबै व्यवस्थापन गरेर चाहिँ बजेटहरू विनियोजन गरेका छौँ।
1: जस्तो राजपुर गाउँपालिकाको कुरा गर्दाखेरि पशुपालनका क्षेत्रमा चाहिँ अग्रणी स्थानमा देखिन्छ, धेरै जस्तो यादव समुदाय र परम्परागतदेखि चाहिँ भैँसी पालन गर्दै आएको, यसलाई चाहिँ आधुनिक रूपमा अगाडि बढाउन का लागि दूध संकलनको कुरा, नस्ल सुधारको कुरा, यस्तामा चाहिँ राजपुर गाउँपालिकाले के गरेको छ?
3: धन्यवाद छ। हामी नस्ल सुधार पनि पहिलेदेखि यो वर्ष अगाडिदेखि नै गरिरहेछौँ राजपुर गाउँपालिकामा, होइन, सबै हाम्रो कृषक जति हाम्रो भैँसी पालन कृषकहरू हुनुहुन्छ उहाँहरूकोलाई, र हामी चाहिँ दूध संकलन केन्द्र पनि बनाइसकेका छौँ, दूध संकलन पनि भइराखेको छ। त्यस भएको हुनाले अहिले पनि हामी केही बजेटहरू राखेर त्यसलाई सुधार गर्नको लागि बजेटहरू छुट्याएका छौँ।
1: अब तपाईँ त 9 उपाध्यक्ष हुनुहुन्छ र यो अन्तिम वर्षमा पनि हुनुहुन्छ, तपाईँ जनप्रतिनिधि हुँदै गर्दाखेरि म राजपुर गाउँपालिकालाई यस्तो बनाउँछु भनेर जुन इच्छा र चाहनाका साथ अपेक्षाका साथ आउनु भएको थियो, कति गरे जस्तो लाग्छ, कति गर्न सके, अझै के गर्न बाँकी छ जस्तो लाग्छ?
3: धन्यवाद छ तपाईँलाई। मैले जुन हिसाबले जनप्रतिनिधि आइसकेको अवस्थाहरू थियो, जुन अवस्था थियो हाम्रो यहाँको पछाडि परेका वर्गहरू, हाम्रो दिदी बहिनीहरू बाहिर निस्किन नसक्ने, आएर समूहमा दुई कुरा गर्न नसक्ने स्थितिहरू थियो भने आज हामी एकरूपता ल्याएर महिला दिदीहरूलाई एकजुट गराएर आत्मनिर्भर बनाएका छौँ र आत्मनिर्भरमा जोडेका छौँ दिदी बहिनीहरूलाई समूह बनाएर। अनि बाँकी हामी मैले चाहिँ जनप्रतिनिधि हुँदाखेरिमा हाम्रो नाका क्षेत्रमा बाटोघाटो पनि केही बाटोघाटो ट्र्याकहरू खोलेको थिएन, अहिले हामी तिनवटा ट्र्याक दक्षिण र उत्तर दक्षिणको खोलेका छौँ भने एउटा चाहिँ बाटो साइडबाट पूर्व पश्चिमको ट्र्याकहरू खोलेका छौँ। त्यो चाहिँ अहिले चाहिँ हाम्रो पहिलेको भन्दा अहिले त्यो विकास सुधार भएको छ। तर जस्तो सोचेका थियौँ हामी 10 भइगयो राजपुर गाउँपालिकामा विकास हुन्छ, त्यो सोचाइ मेरो जस्तो थियो त्यस्तो सोचाइ अनुसार विकास हुन सकेको छैन, तर पहिलेको तुलनामा धेरै विकास भएको छ, किनकि बाटो घाटो अहिले चाहिँ धेरै सुधार भएको छ र शिक्षामा पनि त्यतिकै सुधार भएको छ। तर अझै संघ र प्रदेश राजपुर गाउँपालिकामा केही सपोर्ट गरिदियो भने रुकुम रोल्पामा बत्ती बलेको छ, तर अझै पनि हाम्रो राजपुर गाउँपालिकामा भन्नुहुन्छ भने बत्ती बलेको छैन, टावर छैन, त्यस्तो स्थितिहरू छ। त्यो एकदमै मलाई पीड़ा लाग्छ। म 10 वर्ष हुँदा पनि हाम्रो जनताले साँच्चैको पाउनु पर्ने सेवा सुविधाहरू पाउन सकेको अवस्था छैन, किनकि पहिलो वर्षमा कोविडले गर्दा पनि हामीले केही काम गर्न पाएनौ। कोविड गइसकेपछि हामीले चाहिँ केही सुधार गर्नतिर लाग्यौं, त अहिले केही सुधार भएर केही कामहरू गरेका छौं। र कृषकलाई भरपूर सिंचाईको लागि व्यवस्था गर्नुपर्ने थियो, तर त्यो चाहिँ पूरा भएको छैन। केही गरेका छौं तर अझै केही अधुरा कुराहरू छन्। त्यस भएको कुराले मैले 10 वर्ष जनप्रतिनिधि हुँदा हुँदा पनि जनताको सबै इच्छा आकांक्षा पूरा भएको छैन।
4: अन्तमा तपाईँ एउटा स्वास्थ्य क्षेत्रबाट यो क्षेत्रमा प्रवेश गर्नुभयो, महिला स्वयंसेविका हुँदै राजपुर गाउँपालिकाको स्वास्थ्य सेवाको कुरा गर्दाखेरि ती नाकामा बस्नु मानिसहरूले आधारभूत स्वास्थ्य सेवाहरू पाउन सकिराखेका छन् छैनन्, के छ अवस्था, स्वास्थ्यको क्षेत्रमा चाहिँ के प्रगति भएको छ राजपुरमा?
3: धन्यवाद छ तपाईँलाई। त्यसमा पनि मैले किनकि हामी जनप्रतिनिधि हुँदाखेरिमा हाम्रो राजपुर गाउँपालिकामा दुईवटा स्वास्थ्य मात्रै थियो, दुई ठाउँमा राजपुर र बेलामा मात्रै। अहिले हामी जनप्रतिनिधि भइसकेपछि हामी चाहिँ 7 वटा इकाई फ्री थपेर चाहिँ राजपुर गाउँपालिकामा स्वास्थ्य सेवा दिइरहेको अवस्थाहरू छ। र नाका क्षेत्रमा डेलिभरी हुनको लागि इन्डिया जानु पर्थ्यो भने अहिले चाहिँ हामी जनप्रतिनिधि भइसकेपछि भैसाई नाकामा र भौवा नाकामा हामी चाहिँ त्यो सुखेरी सेवा पनि सुरुवात गरेका छौँ। त्यस भएको हुनाले राजपुर गाउँपालिकामा स्वास्थ्यमा पनि पहिलेको तुलनाभन्दा अहिले चाहिँ सीतामल खाने वातावरण धेरै जनताहरूले हामी दिन चाहिँ सफल भएका छौँ।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-8-2018।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-309 र मोबाइल 98-453-0653।
1: अब बाँकी प्रसंगहरू। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न भएको छ। केन्द्रका निर्देशक डाक्टर टीकाराम उदासीको अध्यक्षता एवं उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। प्रमुख अतिथि उपकुलपति पौडेलले हाम्रो संस्कृति राष्ट्रका अमूल्य निधि भएको बताउनुभयो। तिनको संरक्षण र सम्वर्धनका लागि नियमित कार्यक्रम गर्न जरूरी रहेको उहाँको भनाई थियो। उहाँले संगोष्ठीको माध्यमबाट प्राचीन संस्कृतिलाई नवीन प्रविधि को उपयोग गर्न पनि आग्रह गर्नु भएको थियो। सो अवसरमा लुम्बिनी प्रदेशमा रहेका थारू कुसुण्डा अवधि मुस्लिम संस्कृति सम्बन्धी विचार गोष्ठी पत्र प्रस्तुत गरिएको थियो। त्यसमा सम्बन्धित जानकारहरूले टिप्पणी गर्नुभएको थियो, पहिलो प्रस्तुति थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना शीर्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक डाक्टर राजकुमार थारूले प्रस्तुति राख्नुभएको थियो। त्यसमा पूर्व मन्त्री तथा थारू संस्कृतिका अध्यक्ष डाक्टर गोपाल दहितले टिप्पणी गर्नुभएको थियो, थारू जातिका प्राय सबै अनुष्ठानहरूमा प्रकृतिलाई सम्मान गरिने निष्कर्ष निकालिएको थियो।

0: थियो। यो स्थिति अघि बढ्दै जाँदा चाँडै कुसुण्डा संस्कृति सकिने चिन्ता व्यक्त गर्नुभयो। त्यसै गरेर अवधि संस्कृतिका बारेमा जगतराम यादवले अवधि लोक साहित्यमा लोक गाथा चैनानी विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्रमा लोक संस्कृतिका अध्येता डाक्टर गोविन्द आचार्यले टिप्पणी गर्नुभएको थियो। लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न। गोविन्द खड्काले आजको युगबोध दैनिकमा यो खबर लेख्नु भएको छ।
1: कराहीमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेक्वान्डो प्रतियोगिता 2083 शुरू भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा घोराही उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा सोमबारदेखि प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपानेले आईटीएफ तेक्वान्डो खेल शारीरिक तथा मानसिक स्वास्थ्य आत्मसुरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनुभयो। खेलाड़ीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चुनाउने लक्ष्य सहित अघि बढ़ेको भए पनि पर्याप्त बजेट नभएको बताउनुहुन्छ। खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गर्दै आएको र त्यहीबाट प्रदेशका विभिन्न जिल्लामा खेलकुदका गतिविधि भइरहेको भन्दै मन्त्री नेपानेले यसले खेलकुदका गतिविधिलाई चलायमानसँगै खेलाड़ी क्षमता र आत्मविश्वास बढ़ाउने काम गरेको बताउनुभयो। आईटीएफ तेक्वान्दोसँगै फुटबल क्रिकेट भलिबल लगायत सबै खेलको विकासका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको भन्दै मन्त्री नेपानीले बताउनुभयो। आजको गोरखपुर राष्ट्रिय दैनिकमा खबर छ।
0: तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले तालिमबाट हासिल गरेको ज्ञान र सिपलाई व्यवहारमा लागू गर्न सके त्यसको वास्तविक उपलब्धि हासिल हुने बताउनु भएको छ। तुलसीपुर उपमहानगरपालिकाको पर्यटन तथा संस्कृति प्रवर्धन शाखाको आयोजनामा तुलसीपुर 4 मजुवामा संचालित तुलसी महिला नौमती बाजा समूहको लागि 7 दिने वाद्यवादन तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले तालिमले महिलाहरूलाई आत्मनिर्भर र सांस्कृतिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले तुलसीपुर उपमहानगरपालिकाले स्थानीय कला संस्कृति र परम्परागत बाजाको संरक्षण प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
1: लायन्स क्लब अफ डेखुरी गोरक्षमा नयाँ नेतृत्व चयन गर्नुका साथै पद हस्तान्तरण गरिएको छ। आइतबार लमहीमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष शेष दत्त चौधरीले नवनिर्वाचित अध्यक्ष रविन्द्र जीशीलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो। चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल 325 एनका सिनियर एक्जिक्युटिभ चीफ डाक्टर शमशेर थापाले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले सामाजिक सेवाको क्षेत्रको लायन्सले गर्व गर्न लायक काम गरिरहेको बताउनुभयो। उहाँले लायन्स अन्तर्राष्ट्रियले लगादाङ लगायत देशका विभिन्न स्थानमा सहयोग प्रदान गरेको चर्चा गर्दै उक्त अवसरमा सन् 2026-2027 लागि एरिया चीफ भरतराज देवकोटाले क्लबका पदाधिकारीले गर्नुपर्ने काम अन्तर्राष्ट्रिय मूल्य मान्यता लगायतका विषयमा जानकारी गराउनु भएको थियो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ।
0: माटो र इटाको गाह्रो छेउमा फुसको छानो पुरानो घरको माथिल्लो तलामा सर्वजीत चौधरीको कोठा। यही कोठाबाट उहाँले 2081 को एसीको परीक्षामा राजपुर गाउँपालिका टप गर्नुभयो। सर्वजितले सानै उमेरमा थुप्रै कष्टहरूको सामना गर्नु पर्यो। बुवा र आमालाई एकै वर्षको अन्तरालमा घुमाउनु पर्यो। त्यसपछि झनै कहाली लाग्दो समस्याको सामना गर्नु पर्यो। बाजे र बजेको सहारामा रहनुभएका उहाँले पढ़ाई भने छाड्नु भएन। त्यही दुःखका साथ पढ्नुभएका उहाँले 2081 सालको एसीमा राजपुर गाउँपालिका नै टप गर्नुभयो। परीक्षामा सहभागी मध्ये सबैलाई पछि पार्दै उहाँले 3.31 जीपीए ल्याउनुभयो। राजपुर गाउँपालिका 3 खाल गैराका सर्वजित खिमलाल चौधरी र टिकिया चौधरीका सन्तान हुनुहुन्छ। सर्वजितको एकजना दाई सशस्त्र प्रहरीमा हुनुहुन्छ। दिदीको बिहे भएको छ। बुवा आमा नहुँदा भने अभाव झ्याल्नु परेको उहाँको अनुभव छ। अब्बल सर्वजित युवा दैनिकमा दशरथ घिमिरेले यो खबर लेख भएको छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको युगबोध दैनिकमा समृद्धिको शर्त सिपालु सफल र असल नागरिक रमेश कुमार अधिकारीको विचार छापी

0: भएको छ, अपाङ्गता भएकालाई किन छैन अवसरमा समानता, विवेक खड्काको विचार छापिएको छ भने रेबिज विरूद्धको खोप व्यवस्थापनमा तत्परता देखाउ शीर्षकमा आजको युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गोरख राष्ट्रिय दैनिकमा प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति शीर्षकमा सञ्जीव हुमा गाईको विचार छापिएको छ। सरकार रोजगारी नीति कहाँ छ विष्णु घिमिरेको विचार छापिएको छ। लैंगिक न्यायको प्रश्न शीर्षकमा श्री मणिराज खनालको विचार छापिएको छ भने उपयुक्त डाइभर्सन खोइ शीर्षकमा सम्पादकीय छापिएको छ आजको गोरख राष्ट्रिय दैनिकले।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा बजेट कार्यान्वयनका चुनौती शीर्षकमा कृष्णमणि पराजुलीको विचार छापिएको छ। कर नागरिकलाई बोझ बन्नु हुँदैन शीर्षक दिएर आजको गणतन्त्र दैनिकले सम्पादकीय छापेको छ। यिनै सम्पादकीय लेख विचार खबर टिप्पणीहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।
2: बेलायतका प्रधानमन्त्री किर स्टारमरद्वारा पदबाट राजीनामा र फिफा विश्वकप अन्तर्गत गैराती र आज बिहान भएका खेलमा अर्जेन्टिना र फ्रान्स विजयी।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सोपश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुढलाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि छलफल हुनेछ। त्यसपश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिनेछ। पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन, घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ। राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो शुरू भएको प्रथम महाधिवेशनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाने गरी नेतृत्व चयन गर्नेमा महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिन्छन्। महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल देवालीको रिपोर्ट।
4: 7 गते भव्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि सोमबारदेखि नेतृत्व चयन प्रक्रिया शुरू भएको छ। सभापतिमा वर्तमान सभापति रवि लामिछाने नै सर्वसम्मत बन्ने प्राय निश्चित भएको देखिन्छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरता प्रष्ट छ। कार्यसमितिमा आउन चाहने आकांक्षीहरू धेरै भेटिन्छन्। यस्तैमा केही प्रतिनिधिहरूलाई नेतृत्व चयन प्रक्रियाप्रति सन्तुष्ट हुनुहुन्छ भनेर सोधेका छौं। यसक्रममा यसअघि सांसद रहिसक्नुभएका र अहिले पनि चितवनबाटै संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने हरि ढकाल।
5: पार्टी समायोजन पश्चात संस्थाका समाचारहरू, यो पक्ष रे ऊ पक्ष रे भन्ने खालका अनरल चिजहरू थियो। हिजो उद्घाटन सत्रमा सावजीवले मज्जा चेरी दिनुभयो, बल मेरो खुट्टामा कतै आएछ भने नि म तपाईँलाई नै पास गरिदिन्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो। त्यो सन्देश संस्थाका लाभ उठाएर संस्थासँग तैपनि यथास्थितिमा कुराहरू गर्नेहरूलाई
4: नेतृत्वको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्देश पहिलो महाधिवेशनको मुख्य सन्देश रहनेमा धेरै प्रतिनिधिहरू उत्साही देखिन्छन्। हिजो विवेकशील साझा पार्टी लगायतका अन्य समूहबाट आएकाहरूलाई कार्यसमितिमा व्यवस्थापन गर्न चुनौती रहेको अवस्थामा कस्तो सन्देश जाला त भन्ने सन्दर्भमा अर्का प्रतिनिधि प्रमोद नेउपाने
6: नीतिको निर्ग्यूल अथवा त्यसको व्याख्या विश्लेषण र अर्को नेतृत्वको चयन, यो दुईवटै प्रक्रिया अत्यन्तै लोकतान्त्रिक विधि अन्तर्गत रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनको बन्द सत्रमा सञ्चालन गर्दैछ।
4: लोकतान्त्रिक शक्तिकै रूपमा आफूलाई व्याख्या गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेता कार्यकर्ता चुनावी प्रक्रियालाई स्वाभाविक ठानेको बताउँछन्। जनताको समर्थन हासिल गरेको ठूलो विजयको बललाई उन्माद ठान्न नहुने भनाइ राख्दै गुल्मीबाट निर्वाचित सांसद सागर ढकाल,
7: लोकतान्त्रिक पार्टी हो, हामी सबै त्यसमै विश्वास गर्छौँ, त्यही भएर प्रक्रियामा नै जान्छ, एकदम उत्साहित नै छु। अब देशलाई सही बाटोमा लानुपर्छ, यो मुद्दा हामीले छुटाउनु हुँदैन, त्यो जनताले अत्याधिक माया गरेर दिनु भएको छ, हामी धेरै हौसिनु हुँदैन, मात्रिनु हुँदैन।
4: निर्वाचनमा प्राप्त अपार जनसमर्थनले देशको ठूलो राजनैतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी राजनैतिक संगठनको पहिलो खुड्किलो टेक्दैछ। आफ्नो पहिलो अधिवेशन मार्फत नयाँ युवाहरूको भरिलो सहभागितामा बन्ने नयाँ कार्य समितिसँग जनताको अपेक्षा सम्बोधन गर्ने भूमिका जोडिएको हुँदा यो अधिवेशनलाई धेरैले चासोको रूपमा लिएको बुझिन्छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
8: विदेश गए पनि चिन्ता किन गर्ने, तिम्रो रूपको चर्चा छ।
9: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
10: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छालाथा जुत्ताहरू पाइने एक मात्र पसल,
10: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
10: सम्पर्क नम्बर 98478263।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
2: सकरियाल सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरूद्ध 10,13,04,00,000 भन्दा बढ़ीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रु धन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र राज भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरूद्ध समान बिगो माग दावी गरिएको छ। त्यसैगरी आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुष्करराज नेपाल, उपसचिव भेष प्रसाद भुर्तेल विरूद्ध समान बिगो माग दावी गरेको छ। राजधानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जीएमबीएसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध 8,22,35,00,000 भन्दा बढ़ीको बिगो माग दावी गरिएको छ। म्यूल बैरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ल विरूद्ध 1,90,69,00,000 भन्दा बढ़ीको बिगो दावी गरिएको छ। बोलपत्रको शुरूआती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो। कर्मचारी र आपूर्तिकर्ता कम्पनी बीच आपसी मिलेमतौ, योजना र संलग्नतामा गैर कानूनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वीरेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदल सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतोल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। प्रधानमन्त्री वीरेन्द्र शाहले सौराहा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसुरको हिजो निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको थियो। खोरसुर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। हिजो नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमिल सिन्हाले छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। हिजै राष्ट्रिय समाचार समिति राजसभा भरतपुरको नवनिर्मित तालिम भवनको निरीक्षण गर्दै मन्त्री तिमिल सिन्हाले समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। संवाददाता कृष्ण विष्टको रिपोर्ट।
14: बैतडीको सिगास गाउँपालिका एकमा स्थापना गरिएको कृषक पाठशालाले स्थानीय किसानको कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न थालेको छ। परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएपछि किसानहरूले उत्पादन वृद्धि गर्न सफल भएका हुन्।
16: धेरै तरकारीहरू लगाउन सिक्यौं, मलहरू बिन्न बनाउन सिक्यौं, अनि खराइसी झोलमल बनाउन सिके। पहिले आफ्नै तरिकाले लगाउँथे, थोरै थोरै खानसम्म एक दुई घर बेच्नसम्म। अहिले त अब गाडीको माग पनि गर्न थाल्यौं, बढी बढी लगाउन थाल्यौं। परियोजना आएपछि हामी धेरै लगाएछौँ, सरकार बढी मात्रामा साथ लगाएको छौँ, समूहले पनि धेरै सपोर्ट गरिरहेछ। लगन तरिका पनि हाम्रो फरक उब्जन पनि पहिलाको भन्दा अहिले धेरै।
14: सारथी नेपाल र सिकास गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त कृषक पाठशालालाई जलवायु मैत्री कृषक पाठशालाको रूपमा सञ्चालन गरिएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरण मैत्री र सुरक्षित कृषि उत्पादनमा जोड़ दिइएको सारथी नेपालका कृषि प्राविधिक दिपेश सिंह धामीले बताउनुभयो।
17: रासायनिक मल अथवा विषादीको जुन व्यापक रूपमा प्रयोग गरेको त्यसलाई न्यूनीकरण गर्नका निमित्त हामीले जलवायु मैत्रीका टेक्निकहरू प्रयोग गरेर त्यसलाई न्यूनीकरण गर्ने र त्यसैबाट उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने भन्ने त्यो किसिमको लक्ष्य रहेको छ।
14: यस्तै कृषक पाठशाला मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि, रोग किरा व्यवस्थापन, जैविक मलको प्रयोग तथा जलवायु अनुकूल खेती प्रणाली बारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको छ। यो कार्यक्रम सञ्चालन भएपछि किसानहरूको उत्पादन र आमदानीमा उल्लेखनीय सुधार देखिएको सिगास गाउँपालिका एकका वडा अध्यक्ष रामचन्द्र एरीले बताउनुभयो।
18: र अहिलेको तुलना गर्ने हो भने सन्तानले त एकदमै फटको मारेको छ। यहाँ पनि कृषि पाठशालाले अझै यसलाई सहयोग गर्ने र सबैको जीवन स्तर र आर्थिक अवस्था मजबुत हुने मैले विश्वास गरेको छु।
14: स्थानीय किसानले कृषक पाठशालाबाट प्राप्त ज्ञान र सिपले उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति आत्मविश्वास बढेको बताएका छन्। समयानुकूल कृषि प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता कृषक पाठशालाको विस्तार अन्य क्षेत्रमा पनि आवश्यक रहेको स्थानीयको भनाइ छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
2: भाराको जितपुर सिमेरा उपमहानगरपालिका नौ छाता पिपरामा हिजो साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ। जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको मोटरसाइकलले छाता पिपरा चोकमा सड़क पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा पनि मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिजो जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रेको मनसुन थप चार प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मध्य प्रदेश, बागमती, गण्डकी र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा रक्त अल्पता भएका किशोरीहरूको संख्यामा कमी आएको छ। बर्दियाबाट संवाददाता यज्ञ सापकोटाको रिपोर्ट।
19: बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरेको थियो, जसमध्ये 65% किशोरीहरूमा रक्त अल्पता फेला परेको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीमा रक्त अल्पता देखिएको छ, जसमध्ये 72 जना किशोरीलाई कड़ा खालको रक्त अल्पता देखिएको राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताउनु।
20: कला किसिमको प्रचल पत्र लेखिएको अन्तर्जालीय शिक्षणहरूलाई प्रत्यक्ष निगरानी पनि राख्छ। कुन स्वास्थ्य संस्थाको नजिकको स्कुल हो हामीले त्यही किसिमले हेरेका पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौँ। उहाँले चाहिँ विभिन्न किसिमको समस्या हुनसक्छ, रोग चलाउनु पनि हुनसक्छ।
19: गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जनामा रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जनामा कडा खालको रक्त अल्पता देखिएको थियो। तुलनात्मक रूपमा रक्त अल्पतामा सुधार आए पनि सोचे जस्तो सुधार भएको छैन। किशोरीको रक्त अल्पता सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिवेस थारीले बताउनुभयो।
21: आइरन शक्ति जसले खानुभयो उहाँहरूलाई रक्त अल्पता नभएको अवस्था छ, सुधार हुँदै गएको अवस्था देखिन्छ भने जसले खानु भएको छैन उहाँलाई फेरि पनि रक्त अल्पता देखा परिरहेको छ।
19: नियमित आइरन शक्ति खाने गरेमा रक्त अल्पताको समस्या समाधान हुनेछ। यज्ञ प्रसाद सापकोटा बर्दिया।
2: अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री किर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने घोषणा गर्नुभयो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमोरका अनुसार नयाँ लेबर पार्टीको नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। प्रधानमन्त्री स्टारमोरको राजीनामापछि लेबर पार्टीको नेता र प्रधानमन्त्रीमा एन्डी वनहमले नेतृत्व गर्नुहुने जनाइएको छ। अब आर्थिक समाचार।
22: सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाल अझै निगरानी सूची अर्थात ग्रे लिस्टमा नै रहेको जनाएको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटीएफले जनाएको छ। एफएटीएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिइएको छ। सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाई आवश्यक रहेको उल्लेख गरेको छ। वाणिज्य बैंक उच्च जोखिम भएका सहकारी संस्था क्यासिनो बहुमूल्य धातु तथा पत्थर व्यवसायी घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक सीपीआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सुजिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो। वीरगंज भन्सार आईसीपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ। वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री, व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मध्य प्रदेशका निवर्तमान अध्यक्ष अशोक तेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमनलाई समेत सहज र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख मोहन छेत्रीले भन्सार प्रशासनको आधुनिकीकरणका लागि रणनीतिक कार्ययोजना महत्वपूर्ण रहेको बताउनुभयो।
2: अब खेल समाचार। कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेको छ। गैराती सम्पन्न खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोल अन्तरले पराजित गरेको हो। अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको 38 मिनटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो देशको जीत सुनिश्चित गरे। जीतसँगै अर्जेन्टिनाका कप्तान मेसीले जर्मनीका मिरोस्लाव क्लोजको नाममा रहेको 16 गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाड़ी बनेका छन्। मेसीले हिजोको खेलसँगै विश्वकपमा 18 गोल गरिसकेका छन्। यसअघि अल्जेरिया विरूद्धको पहिलो खेलमा अर्जेन्टिना विजयी हुँदा मेसीले ह्याट्रिक गोल गरेका थिए। यस्तै फ्रान्सले इराक विरूद्ध 3-0 जीत निकालेको छ। गैराति खराब मौसमका कारण आधा समयपछि रोकिएको खेल आज बिहान पुनः सुचारू भएको थियो। यस्तै अहिले नर्वे र सेनेगल बीच खेल भइरहेको छ। अहिलेसम्म नर्वेले 3 तथा सेनेगलले 1 गोल गरेका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस छ।
0: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
1: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
23: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
24: आया, मम्मी मम्मी दाँत दुख्यो।
25: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
26: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
27: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
25: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
27: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
28: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
29: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
27: सम्पर्क फोन नम्बर 082-595-222।
25: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
30: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
31: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
30: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
32: शुद्ध महका लागि कहाँ जाने त?
33: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
32: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
34: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
35: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
34: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
36: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
33: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु हुक्र लौ खबर सुने
5: सक्कु जे लौ खबर सुने
4: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
5: आप ग्राम परले से दुरा करकलाग डान से बाहर जाइनी पर्ना
4: छुटी छुटी से भारी हो सक्कु मेरा कुरुआगक बिरुआ करकलाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
5: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
4: ओपीडी सेवा भर्ना सेवा
5: सक्कु मेरिक ऑपरेशन सेवा
4: आईसीयू सेवा रेडियोलॉजी सेवा
5: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
4: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090-65225
5: 082-591-101
4: 591-102
5: 082-591-103
4: 591-104 ओ 591-105
6: सीता के हो तिमलाई गुम्सो र बसी छु के हुन नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर के सिप चलिनु अब त आश्रय नरिसक्यो के कुरा गर्छु नि नि हाम्रो घरैमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
8: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
7: शिशु क्लिनिक फर्टिलिटी एपिसोड खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरोग
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
10: खुसीको खबर
8: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
10: हाम्रा विशेषताहरू
11: आधुनिक प्रयोगशाला
10: अत्याधुनिक सर्वेक्षण उपकरण
11: अनुभवी प्रशिक्षक
10: व्यवहारिक तथा परियोजना आधारित सिकाई
1: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
1: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
34: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-204,
34: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98979-64-848।
1: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिभिक जनशक्ति र सफल भविष्यको आधार।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
12: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
12: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
12: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: छोपेरा बसी राख औषधी गर्न जानु भनेको मान्ने हैन
1: अस्ति भक्कर त औषधी गरेको बिसको उन्नीस भएको होइन
0: जहाँ पाए त्यही औषधी गरेपछि त्यस्तै त हुन्छ
1: आफू यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5630-027
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
10: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: Haru, coconut, soconut, vita milk, butter fat, cream milky butter, tata digestive whole wheat biscuit.
1: Hera, hera, hera, yo ho hamro choice, kotoko digestive, ra cookie cha hai nice.
0: Adguri.
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराहै ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो

0: टिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498 87741।
1: मध्यपश्चिम जाँच यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा बसालको नमस्कार। लुम्बिनी प्रदेश सभाको हिजो बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको हो। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचना अनुसार हिजो दिउँसो 1 बजे बस्ने गरी पूर्व निर्धारित 8 अधिवेशनको 10 बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको थियो। सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार 9 गते मंगलबार दिउँसो 3 बजे अर्थात आज दिउँसो बस्ने गरी तय गरिएको छ। प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। स्वतन्त्र पार्टी रासपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र आज केही छिनमा शुरू हुँदैछ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणपछि बन्द सत्र शुरू हुनेछ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिला भएको उहाँको भनाइ छ। 7 प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। राज्यसभाका महामन्त्री कविन्द्र बुडलाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमाले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लीला अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने भएको छ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुडलाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई विधान अनुमोदन पछि पार्टी सभापति रवि लामी छानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिने भएको छ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा राजपुर गाउँपालिकाका भित्रका विद्यार्थीलाई लक्षित गरी मीडिया साक्षरता तालिम सम्पन्न गरिएको छ। सूचना तथा संचार माध्यमको सही प्रयोग, भ्रामक सूचनाको पहिचान तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष यादवले सूचना तथा प्रविधिको तीव्र विकाससँगै विद्यार्थीमा मीडिया साक्षरताको आवश्यकता बढ़दै गएको बताउनुभयो। उहाँले सामाजिक सञ्जाल र विभिन्न संचार माध्यमबाट आउने सूचनालाई सत्य र असत्य छुट्याउन सक्ने क्षमता विकास गर्न यस्ता खालका कार्यक्रम प्रभावकारी हुने बताउँदै भविष्यका जिम्मेवार नागरिक निर्माणका लागि मीडिया साक्षरता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले गाउँपालिकाले शिक्षा र चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैगरी पालिकाका शिक्षा शाखा प्रमुख वासुदेव खनालले विद्यार्थीलाई पाठ्य पुस्तकको ज्ञानसँगै सूचना र संचार सम्बन्धी व्यावहारिक ज्ञान पनि आवश्यक रहेको बताउनु भएको छ। उहाँले डिजिटल माध्यमको बढ़दो प्रयोगसँगै गलत सूचना र अफवाहबाट जोगिन मीडिया साक्षरता महत्वपूर्ण विषय बनेको बताउनुभयो। विद्यालय तहदेखि नै विद्यार्थीमा आलोचनात्मक सोच र सही सूचना छनौट गर्ने क्षमता विकास गरिनुपर्नेमा जोड़ दिनुभएको थियो। तालिममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र महासंघका पूर्व अध्यक्ष डाक्टर सुदीप गौतमले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको सहजीकरण महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी र जिल्ला सदस्य टेकबहादुर पुलले गर्नुभएको थियो। राजपुर गाउँपालिका भित्रका 3 विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार साधारण उच्च नमूना माध्यमिक विद्यालय सालझौरी र शंकर माध्यमिक विद्यालय खरदरियामा मीडिया साक्षरता तालिम सम्पन्न भइसकेको छ भने जनज्योति माध्यमिक विद्यालय बेलामा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
लमही नगरपालिका वडा नम्बर 6 को आयोजनामा दलित महिला संघका लागि एक दिने उद्घोषण कला तालिम सम्पन्न गरिएको छ। तालिमलाई सम्बोधन गर्दै वडा नम्बर 6 का वडा अध्यक्ष श्याम नारायण चौधरीले दलित महिलाको क्षमता विकास नेतृत्व अभिवृद्धि तथा सामाजिक सशक्तिकरणका लागि क्षमता विकास तालिम महत्वपूर्ण हुने बताउनु भएको छ। दलित महिला संघका लागि वडा नम्बर 6 को आयोजनामा एक दिने उद्घोषण कला तालिमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले महिलाहरूलाई सक्षम आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न सिपमूलक तथा क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताउनु भएको थियो। नेपाली समाजमा विभिन्न खालका सामाजिक विभेद असमानता तथा पछौटे सोच अझै विद्यमान रहेको बताउँदै ती चुनौतीको सामना गर्न महिलाहरू शिक्षित सचेत आत्मविश्वासी र नेतृत्वदायी बन्न आवश्यक रहेको बताउनु भएको थियो। एक दिने उद्घोषण कला तालिममा उद्घोषण कला कार्यक्रम सञ्चालनका विधि सार्वजनिक मोबाइल बोलाइका सिप मञ्च व्यवस्थापन तथा प्रभावकारी प्रस्तुतिकरण सम्बन्धी विषयमा पत्रकार दुखद हरण यादवले प्रशिक्षण दिनुभएको थियो। तालिमको सहजीकरण पत्रकार प्रिया स्मृति गजमेरले गर्नुभएको थियो भने कार्यक्रममा दलित महिला संघका पदाधिकारी स्थानीय जनप्रतिनिधि समाजसेवी तथा दलित समुदायका 45 जना महिलाहरूको सहभागिता रहेको थियो। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा नेपालको वैदेशिक व्यापार 14.78% ले बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा वैदेशिक व्यापार 18.92 अर्ब रुपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढेर 18.94 अर्ब रुपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढेर 2.77 अर्ब रुपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढेर 16.13 अर्ब रुपियाँ पुगेको छ। चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रुपियाँ इतिहासकै उच्च हो। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रुपियाँ थियो। यसपालि 11 महिनामै त्यो भन्दा धेरै भएको छ। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.77 अर्ब वस्तु निर्यात भएकोमा यो वर्ष 11 महिनामै 2.77 अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ। र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। मनसून प्रवेश भएको क्षेत्रमा गए राती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गए राती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मध्य प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै विभागका सूचना धेरै ठाउँमा पानी परेको विभागका सूचना अधिकारी दिनकर कास्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ।
हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा चिन अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494967487।

0: बजाज एक्सचेंज मेला में जम्मै दिन आपको पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक के साथ जम्मै लिएर जानुहोस् जम्मै वैल्युएशन जम्मै कैश डिस्काउंट
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दान
3: संपर्क फोन 082-562-423 संपर्क मोबाइल नंबर 98578-30151 98478-33133 र 98686-37244
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स गोराही दाङमा
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
6: डाक्टरद्वारा दिइने सेवाहरू
5: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
6: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
5: हार्ट अट्याक मुटु पेट जीव र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जीव र जोड्नेहरू दुख्ने
6: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
5: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
7: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार समय बिहान 9 बजेदेखि
6: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028

0: Vianet को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट और 2700 में खरीद कर दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी 1 महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारियों शिकारी
2: पूरे दैलेख मलाई चाहिए
3: एफएक्स सिनेमास कुराही 10 नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रॉम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आधा हुलास बासमती राइस जीरा मसिनो राइस
6: हुलास को कुरुम कुरुम चूरा हुलास को इडली राइस
5: हुलास ले बनाउँदैछ परिवार एक साथ
7: छोरी यहाँ दिन दिनै बढिरहेछ कसैलाई के मतलबै छैन
8: नाटकले राखेर मैले के पाउँछु
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर
8: जित बहादुर
10: कोई भी रिश्ता जब नया होता है ना एक्साइटिंग होता है क्यों नया होता है
9: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
10: 2
9: एक पटक अवश्य हेर्नुहोस्
11: खुशीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हात जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
15: युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन् त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ किनभने अब अहिलेको समयमा विद्यार्थीहरू हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ
16: अहिले
15: 3,32,000 विद्यार्थी ग्रेडेड हुनुभयो, पास हुनुभयो। अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्तीर्ण हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ, त्यो भनेको सीमित ठाउँमा उपत्यका काठमाडौँ उपत्यकामा भनौँ अथवा ठूला शहर बुटवल काठमाडौँ विराटनगर लगायतका ठूला शहरमा मात्रै सीमित छन् होला। यो एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला, 1,000, 2,000, 3,000 कतिलाई?
16: ठ्याक्कै यति संख्या भनेर त नभनौ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ। तर यसले ट्रेन्ड सेट गराउँछ, उदाहरण सिर्जना गर्छ क्या अरूका लागि, ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो त्यो मुख्य कुरा हो। सयजनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू कलेजहरूमध्ये जम्मा 200 विद्यार्थीहरूले मात्रै यो सुविधा पाएको रहेछन् भने पनि त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण एउटा नमुना प्रस्तुत गर्छ, अनि त्यो नमुनालाई हेरेर अरू कलेजहरूले पनि त्यसरी नै सिक्छन्। त्यो चाहिँ महत्वपूर्ण हुन्छ, 200 भन्ने महत्वपूर्ण होइन,
15: पर्याप्त नभए पनि
16: त्यसले देखाउने जुन बाटो हो, मार्गनिर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपका लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल, यस्तो छ यो पोर्टलमा यसरी जब खुलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो jobs.com लगायतका jobsnepal.com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुन सक्छ, कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्न थाल्नुहुन्छ। त्यसकारण यसले ठूलो माग, विद्यार्थीहरूको आजको ठूलो मागलाई सम्बोधन गर्छ।
15: अब यसमा भर्खरै तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनुको लागि, त्यो लिंक गर्नको लागि चाहिँ अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
16: धेरै कलेज धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठूलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ है। प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको मार्क्स राम्रो नआएको विद्यार्थी भर्ना नै पाउँदैन। अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ, पछि फेरि अरू विद्यार्थी भर्ना गर्नु भर्ना हुन नआउलान् भन्ने डर, यसै पनि विद्यार्थीको संख्या घट्दै गएको होइन, संख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा स्कुल कलेजहरूमा युनिभर्सिटीहरूमा विद्यार्थीको संख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ। अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ, किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो है, कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ, कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन, जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको कति पर्सेन्ट आएको छ पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ, काममा छिटो लिने सम्भावना हुन्छ, भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो प्राप्ताङ्कलाई रिस्कमा राखिराखिकन आफ्नो इमेजलाई रिस्कमा राखिराखिकन अनि विद्यार्थीको करियरलाई रिस्कमा राखिराखिकन कलेज युनिभर्सिटीहरूले त्यो जागिर खोज्ने खोजाइदिने लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न है। यद्यपि अब जति कलेजहरूले जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ, केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने एमओयु गराइदिने यस्ता यस्ताहरू गर्नुभएको छ, अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ, त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो, तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन्। धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न।
17: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
21: हेलो पिङ्की,
22: बोल्दिन।
21: एलइडी टिभी किन्न नजाने
22: जान्न,
21: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन
22: जान्न,
21: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
22: जान्न,
21: किन
22: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के,
21: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि,
22: पाइने भएर त जान लाग्यो नि
21: हो र, कहाँ
22: भन्दिन के
21: सत्य भन्दिनौ,
22: आई लभ यु पिङ्कुली भनेको
21: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
22: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ,
21: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
23: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
22: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ,
21: फोन नम्बर
22: 082562452
21: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
24: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाक बन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
21: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082561210, थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: Delhi hello.
1: Let's go. 6.9 inch ko Sanda display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharu le tapai ko man jitcha barambar.
0: खोजिदिन पनि सक्छ कलेजले त्यो खोजिदिन सक्छ है मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो उसले कहाँ खोज्ने हो त जताबाट त्यति खोज्दै अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रनभुल्लो पर्छ अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ होइन भनेपछि उसलाई सहज बनाइदिने काम कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ है अनि सोसल वर्क पढिराखेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिन त सक्छ नि त युनिभर्सिटीले तिम्रो लागि इन्टर्न गर्ने तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ तिमीले पढिरहेको विषय यो छ तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ इन्टर्नमा पठाइदिन सक्छ होइन उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका यो यो सिप भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ होइन उहाँहरूकोमा खुलेको छ भने ल त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ त्यसकारण कलेज युनिभर्सिटीहरू कलेज युनिभर्सिटीहरूले यो खालको कोर्डिनेसन गरिदिन सक्छन् लिङ्क गराइदिन सक्छन् क्या रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन् आफैले सिर्जना गर्न पो त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि करियरको लागि होइन यमयु गराइदिने इन्टर्नसिप गराइदिने त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गर गर है भनेर देखाइदिन सक्ने यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त कलेजभित्र रहन्जेल मात्र गर्नुपर्छ भन्ने छैन कलेज निस्केर गइसकेपछि पनि आफ्नो विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखेको हुन्छ कि यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुन सक्छ
2: विदेशमा चाहिँ विद्यालय हप्तामा 3-4 दिन सञ्चालन हुने त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा 2-3 दिन चाहिँ उहाँहरूले आफ्नो पढाइ अनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय 2-3 दिन खोले पुग्छ अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनुपर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यो तर तरिका चाहिँ अलिकति जानेनौ भनेर चाहिँ बुझ्नु पर्यो
0: हो नि हामीले सिक्यौं सैद्धान्तिक ज्ञानहरू सिक्यौं सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ लेबर मार्केटमा छिर्नुपर्छ श्रम बजारमा जानुपर्छ श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन अनि जिरोबाट सुरु गर्नुपर्ने त्यत्रो वर्ष 14 वर्षसम्म क्लास 1 पढ्यो 2 पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले 17 वर्ष पढिसके हुन्छ नि 17 वर्ष लगानी गरिसकेपछि त 18 वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ लिट्रेसी साक्षरताको सपोर्ट हुन्छ अनि अरू त कोही कतातिर दौडनु पर्ने कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने लिटरेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने कता हो कता क्या जे पाउँछ त्यही गर्ने होइन यस्तो स्थिति छ सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन अहिले पनि गरिराखेका ज्ञानहरू कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन् यति हो त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के खोज्ने ठाउँ पत्ता लगाउने यो यो यो सिप है अनि यो 21st century का सिपहरू यस्ता सिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ त्यो सिप पनि हुन्छ खोज्ने तरिका नि हुन्छ सम्पर्क पनि हुन्छ अनि उनीहरू काम खोज्न सक्छन् आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानसानो कामबाट सुरु उद्यमबाट सुरु गर्न पनि सक्छन् है त्यस्तो छ अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ पढाइको समय र कामको समय एकैचोटि हुनु भएन अर्को कुरा हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन कामले सपोर्ट गर्ने खालको परीक्षा छैन बोक्नुपर्ने रट्नुपर्ने लेख्नुपर्ने किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्ने ठाउँ नहुने त्यस्तो खालको छ परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो काम गर्नु भए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गऱ्यौं होइन तर त्यसका लागि चाहिने संरचनाहरू यी बेसिक संरचनाहरू चाहिँ पूरा गर्न बाँकी नै छ
2: म अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि त्यो यति जीपी आयो उति जीपी आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो बधाई पनि दिइरहनु भएको थियो होइन जीपीए चाहिँ धेरै आयो तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ अब यति धेरै जीपीए ल्यायो तर के गर्नु ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ
0: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन किनभने शिक्षा काम एकातिर आफ्नो घरायसी कामहरू एक थरी हुन्छ पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट त्यो गलत पनि होइन है त्यो सही कुरा किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने भनेको पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन होइन अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या भनेको उदाहरणको लागि ल हेर्नुहोस् न एउटा स्कुलको एउटा उदाहरण लिउँ नौ कक्षाको अथवा दस कक्षाको विद्यार्थी उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान 9 बजे स्कुल खुल्छ 9 बजे स्कुल खुल्नलाई 8 बजे खाना खाएर निस्कनु पर्यो 8 बजेदेखि 4 बजे स्कुल सकिन्छ 4:30 घर आइपुग्छ भने दिनको 8 बजेदेखि 4:30 बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू स्कुल कलेज स्कुलको ज्ञान किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि भनेको 3 भागको 1 भाग 1/3 जिन्दगीको 1/3 अथवा आफ्नो समयको 1/3 समय त्यहाँ दिइसकेको छ क्या अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर त्यहीको लागि सपोर्ट त्यही 1/3मा फेरि थप्ने है अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन अनि उसैलाई डिस्टर्ब हुन्छ भनेको हाम्रो पढाइ कस्तो भयो भने ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनु पर्थ्यो नि विद्यार्थीले आफ्नो समय घरको लागि आफ्नो लागि विभिन्न खालको हुन्थ्यो त्यस्तो छैन क्या बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है होमवर्क दिन्छौँ होमवर्क गर्नु पर्यो त्यो सक्नु पर्यो परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो फेरि त्यही पढ्नु पर्यो भनेको 1/3 समय त स्कुलमै जान्छ बाँकी 1/3 पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन अनि अरू कुरामा इन्गेज हुनै नपाउने विवाह वर्तन छ भने पनि जान नपाउने होइन कहीँ केही फङ्सन घरमा श्राद्ध होला श्राद्धमा बस्न नपाउने अनि कहाँबाट सिक्छ त श्राद्धमा के गर्नुपर्ने हो विवाहमा के कुरो के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन त्यो सिक्नलाई पनि त्यसमा पढाइले डिस्टर्ब गरेको है पढेर यताको कुरा सिक्नुभन्दा यताको कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो त्यो त्यो खालको शैक्षिक पद्धति छ क्या विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्किएर आउने हो घरमा आइसक्यो घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइ त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त 8 घन्टा दिइसक्यो है 24 घन्टामा 8 घन्टा दिनु पर्यो 8 घन्टा सुत्नु पर्यो अनि आफ्नो लागि खोइ त हो त्यस्तो हुन्छ त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन
2: अर्को अभिभावकको पाटो पनि म जोडिहाल्छु आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्
0: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरेको नि त हुन्छ नि पुलपुलले नै सिक्दै गरेको नि त हुन्छ नि होइन त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन तर एउटा चाहिँ मैले आफूले देखेको के भने अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनुपर्छ के अब ऊ पढ्दैछ यो त सानै छ यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन जस्तो बच्चालाई सानो बच्चाको कुरा गरौँ खाना खाना भर्खर खाना सिकेको बच्चाले स्वतः पोख्छ त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो उसले पोख्छ भनेर खाना दिनुभयो उसले खाने अवसर पाएन कहीँ विवाह वर्तनमा सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन होइन जाहिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन त्यस कारण त्यो अवसर त दिनुपर्छ रोक्नु हुँदैन
2: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आमदानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्
0: एक त आइटीको क्षेत्र छ अहिले आइटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ यसका सम्भावनाहरू एकदमै धेरै छन् अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौँ नितान्त पहाडहरू नै बढी भएको उत्पादन अलिक कम हुने अथवा हाम्रो पहाडमा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो उत्पादन हुने चिजहरू त होला नि त होइन पहाडमा धान र गहुँ मकै खेत पो हुन छोड्यो कम भयो है तोरी हुन छोड्यो कम भयो तर पहाडमै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला त्यो हामीले खोज्न त्यो पहिचानै गर्न सकिएको छैन यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने यहीँ बसेर यहीँको अब आइटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुन सक्ने किनभने सबैको घरमा सबैको सबै व्यक्तिको जीवनमा आइटीको हरेकसँग इक्विपमेन्ट चाहियो होइन हरेकसँग मोबाइल चाहियो हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने भयो हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन् सफ्टवेयरहरू हुन्छन् यसको लागि ह्युमन रिसोर्स चाहिन्छ त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिरकोले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेका छौँ त्यस्ता सफ्टवेयरहरू बनाउने र आइटीका आइटीमा प्रोडक्सन गर्ने काम त हाम्रा विद्यार्थीहरूले नि यहीँ गर्न सक्छन् हाम्रो युवाहरूले गर्न सक्छन् त्यसकारण हाम्रो लागि यो उपयुक्त वातावरण छ त्यति मात्र होइन हाम्रा विद्यार्थीहरूले हाम्रा ह्युमन रिसोर्सले आफैले आइटीका विभिन्न उत्पादनहरू बनाएर सफ्टवेयर बनाएर प्रोग्रामिङहरू बनाएर बाहिर बेच्न सक्छन् है अनि हाम्रो जस्तो टेरेन भएको हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा इन्टरनेटको सुविधा राम्रो बनाइदिने कामको जुन इन्फ्रास्ट्रक्चर पूर्वाधार बनाइदिने काम सरकारले गर्ने र ह्युमन रिसोर्सलाई अलिक बढी प्रमोट गर्ने मोटिभेट गर्ने हो भने डाँडा डाँडा थुम्का थुम्कामा बसेर राम्रो इन्टरनेट छ भने त्यहीँ बसेर विदेशको कामहरू यहीँ बसेर गर्न सक्छन् डलर कमाउन सक्छन् यहीँ बसेर कमाइरहेको छन् त्यो एकदम अनुमान र एकदम कल्पना होइन यहीँ बसेर हजारौँ डलर लाखौँ डलर कमाउने साथीहरू हुनुहुन्छ भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका हाम्रोमा धेरै उत्पादन हुँदैन यस्तो छ उस्तो छ भन्ने पर्दैन हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ कि सेवा निर्यात गर्न सक्छौँ गरिरहेका छन् त्यो क्रम बढ्दै पनि छ सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ त्यो चाहिँ राम्रो राम्रो छ है यसलाई अगाडि बढाउने क्षेत्र छ अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ टुरिज्ममा पनि उस्तै छ है किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै एकदमै उपयुक्त ठाउँ छ अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकको लागि उपयुक्त बनाउन सकेको छैनौँ त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने होइन यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लाउँदै गएर सकिएर कालो हिउँ भयो पहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्नु भने टुरिस्टहरू आउँछन् होइन. हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग. यसको लागि चाहिँ आइटी अनि त्यस पछाडि टुरिज्म यी एकदमै राम्रा क्षेत्रहरू हुन्. र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकनाइजेसन यान्त्रिकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन जुन भोल्युम हो त्यो कम भएको हो. क्या हाम्रो यतिको पृष्ठभूमि, हाम्रो यतिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन. विदेशमा धेरै हुन्छन्, हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ. कि त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो. र थोरै श्रमबाट धेरै आमदानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको त सिकाउने पनि कोही छैनन् होइन. त्यसकारण तेस्रो भनेको त कृषि नै हो. फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आमदानी त्यहीँबाट गर्न सकिन्छ. कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकनाइजेसन यान्त्रिकीकरण, अहिले त हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ, यन्त्रले मसिनले गर्छन् धेरै काम. कृषिमा मसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ. थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गर भन्नै पर्दैन है. कृषि पनि अर्को हो.
2: सरकारको कुराकानी पनि गरौँ. सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ, अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ.
0: सरकारले के गर्ने हो भने एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजेको, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने. अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले पाँच छ महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्. भोलन्टियरी कामलाई गराउने, जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि दुई वर्ष काम गर्नै पर्ने, त्यो पनि दुर्गममा गएर भन्ने छ नि सेवा गर्नुपर्ने है, त्यो भनेको काम पनि सिक्यो, पढेर मात्रै सकेन काम पनि सिक्यो. त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ. अर्को इन्टर्नसिप मात्रै होइन, सरकारले प्रतिष्ठानहरू, उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनु पर्छ भन्ने खालको, त्यो खालको एउटा बाध्यात्मक व्यवस्था के सिकाउनु पर्छ. अहिले के छ भने अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन, सामान लिन पठाउने, बजारबाट किन्न पठाउने, त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि, उसको लेभलले सिक्ने भन्दा पनि साना साना साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन, उनीहरूलाई सिकाउनु पर्छ भन्ने खालको छैन क्या. त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ, त्यो सरकारले को नियन्त्रणभित्र राखेर, त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप. अर्को प्रावधान के हुन्छ भने विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत, आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भलन्टियरको रूपमै राख्नै पर्ने निश्चित प्रतिशत. त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि त काम सिकेर निस्कन्छन् नि, अनि उनीहरू रोजगारीमा जान सक्छन् होइन. सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन्. सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, अरू धेरै गर्नु पर्दैन, कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के
2: दुवैतिर फाइदा,
0: दुवैतिर फाइदा हुने. पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने, अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टै मार्किङ गर्ने, परीक्षाको मार्क त दिन सकियो नि त, स्कोर दिन सकिन्छ. यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ, नत्र भने त कसैले म गर्छु भन्यो भने आफू एउटा कलेजले मात्रै गर्छ, एउटा युनिभर्सिटीले मात्रै गर्छ, अरूले
2: तान्न
0: मात्रै हुन्छ। त्यसकारण सरकारले नै एउटा एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र अरू सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्।
2: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा?
0: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ, प्रत्येक स्थानीय तहमा छ, 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना, अनि उहाँको मातहतमा दुईजना तीनजना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है। त्यो त्यो त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने होइन, तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगारहरूको यस्ता यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौं एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ, स्थानीय पालिकाले गर्छ। जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौ न है, स्टाटा जानेका एसपीएसएस जानेका व्यक्तिहरू कति छन् को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि, अनि त्यो एसपीएसएस स्टाटा जानेको त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन, रिसर्च अर्गनाइजेसन होला अथवा केही होला, यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै, अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन। बुढानी काठमाडौँ नगरपालिकाले श्रमिकहरूको सिप सहितको सूची तयार गरेको छ होइन, त्यहाँ घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको छ है। यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या, अनि सिप सहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन, अहिले हामी विद्यार्थीलाई श्रमिकै भनौँ के है, सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न, अब श्रमिक भन्दा अलि होला प्रोफेसनलहरू, उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ, त्यो पालिकाले गर्न सक्छ, कहाँ रोजगारी खोजेको छ त्यो पालिकाले गर्न सक्छ। अहिले जुन हाम्रो कलेजहरूले केही कलेजहरू केही युनिभर्सिटीहरूले गर्नुभएको छ नि रोजगारसँग जोड्ने यस्तो यस्तो प्रक्रिया गर्नुभएको छ नि, यी सबै काम गर्ने जिम्मेवारी वास्तवमा त्यो पालिकाको रोजगार सेवा केन्द्रको हो। विद्यार्थीहरूको लागि कुन विद्यार्थीको के सिप छ त्यो सिप पनि बनाउने, कुन विद्यार्थी कहाँ उसको अनुभव के छ त्यो पनि सङ्कलन गर्ने, उसका बायोडाटा सिभीहरू बनाउने, अनि उसलाई तालिम दिने काम पनि, कामसँग सम्बन्धित तालिम पनि उसैले दिन सक्छ, त्यो उसको जिम्मेवारी नै हुन्छ। अनि रोजगार दिन सक्ने ठाउँहरू खोजिदिने, एनजिओ आइएनजिओ निजी क्षेत्रका होइन उद्योगहरू कल कारखानाहरू सरकारी ठाउँहरूमा कहाँ कहाँ छन् त्यो खोजिदिने हेरिदिने काम, त्यो सबै त्यो लिङ्क गराइदिने कामै रोजगार सेवा केन्द्रले गर्न सक्छ क्या। विदेश जानेहरूको हकमा पनि त्यही गर्न सक्छ, त्यसकारण पालिकाको यसमा ठुलो भूमिका हुन्छ।
2: हजुर, अन्तिममा चिरञ्जीवी सर, अब कक्षा 12 उत्तीर्ण गरेकादेखि लिएर अरू ती तहका भनौँ विद्यार्थीदेखि लिएर अरू युवा जति पनि हुनुहुन्छ जसले चाहिँ मैले पढ्दै कमाउँदै गर्न पाए हुन्थ्यो भन्ने उहाँको सोच छ, उहाँ त्यो वर्गका युवाहरूलाई चाहिँ समग्रमा के सन्देश दिनुहुन्छ?
0: कक्षा 12 पास हुनुभएका सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई छ, तपाईँहरूले जीवनको एउटा खुड्किलो पार गरिसक्नुभयो, यो खुड्किलो पार गर्नु भनेको तपाईँहरूले धेरै आधारभूत ज्ञानहरू लिइसक्नुभयो, आधारभूत सिपहरू लिइसक्नु भएको छ, अब तपाईँहरू कामको क्षेत्रमा प्रवेश गर्ने बेला भएको छ, पढाइ पनि फेरि गर्नुपर्छ, ब्याचलर सक्नुपर्ने डिग्री सक्नुपर्ने पाटो पनि छ, सँगसँगै काम गर्नुपर्ने बाध्यता पनि छ। यहाँहरूलाई मेरो सुझाव, पढ्न पनि पढ्नुहोस्, सँगसँगै जहाँ पाइन्छ जहाँ उपलब्ध छ, तपाईँको घर नजिक छ भने ठिकै छ, अलि टाढा छ भने ठिकै छ, युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ, जहाँ पाइन्छ सिप सिक्नुहोस्, कसैसँग सिक व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्। पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि, तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ। कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो, यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर, म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु।

0: जटिल दाँत निकाल्ने
1: ठिक छ तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
0: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई
1: मेसिनबाट जरेदेखि दाँत फरिने
0: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार
1: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
1: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
1: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक रोड घोराही दान दीपज्योति अस्पताल को 20 मीटर माथि फोन 082562707
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
5: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकअप तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
5: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
4: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
7: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: डाक्टर दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
7: रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
8: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
9: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
12: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
13: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
9: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
2: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क शंकर मेडिकल हल हिमहल रोड घोराही दाल फोन नम्बर 082-585-0023 98-478-1817 र 98-478-35-643
14: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। हुम्ला जिल्लाको सदरमुकाम सिन्कोट सहित 2 गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिलदुम विद्युत वितरण केन्द्र अन्तर्गत बारम्बार विद्युत जाने समस्या बढ़ेपछि सेवाग्राही मर्कामा परेका छन्। सिमकोट बजारकी उपभोक्ता सौरीकला रावतले प्रत्येक 10 देखि 15 मिनटको अन्तरालमा विद्युत जाने आउने समस्याले दैनिक कामकाज प्रभावित भएको बताउनु भएको छ। उहाँको अनुसार 3-4 दिन यता यस्तो समस्या झन बढ़ेको छ। दैनिक 5 घण्टासम्म लोडसेडिङ हुन्छ, यसले विद्युत उपकरणबाट गरिने सबै प्रकारका काम प्रभावित भएको उहाँको भनाई छ। हिलदुम विद्युत वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले पावर हाउसको मेसिनमा समस्या देखिए पनि समस्या कहाँबाट उत्पन्न भएको हो भन्ने यकिन गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार आफू र प्राविधिक टोलीले 3-4 पटक पावर हाउस पुगेर निरीक्षण गरे पनि समस्या पहिचान हुन सकेको छैन। विद्युत आपूर्ति भइरहेका बेला पनि पावर हाउसबाटै लाइन पटक पटक ट्रिप हुने गरेको छ। सोमबार पनि टोली सहित निरीक्षण गरियो तर समस्या पत्ता लागेन। उहाँले भन्नुभयो विद्युत आपूर्तिमा देखिएको यस समस्याका कारण हाल करिब 2,700 उपभोक्ता प्रभावित भएका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका 1 कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको उहाँले बताउनु भएको छ। गत वर्ष गरिएको आकस्मिक अध्ययनबाट पनि कुसुम क्षेत्र प्राग ऐतिहासिक मानव गतिविधिसँग जोड़िएको प्रारम्भिक निष्कर्ष प्राप्त भएको थियो। यस वर्ष गरिएको विस्तृत अनुसन्धानले भने राप्ती नदी आसपासको फराकिलो भूभागमा प्राग ऐतिहासिक मानव सभ्यता फैलिएको हुन सक्ने थप प्रमाण फेला परेको परियारले जानकारी दिनुभयो। उहाँका अनुसार भेटिएका पाषाण औजारहरू प्रारम्भिक मानव समूह होमो इरेक्ट्स र होमो ह्याबिटलिस जस्ता मानव प्रजातिले प्रयोग गरेका हुन सक्ने सम्भावना देखिएको छ। उहाँले ती औजारको बनावट अफ्रिकाको तान्जानियामा भेटिएका प्राचीन ओल्डोबान संस्कृतिका पाषाण औजारसँग मिल्दो जुल्दो देखिएको बताउनुभयो। बेल्लौरो पेपल ढुङ्गाको एक भागमा धार निकालिएका तथा ढुङ्गाको भित्री र बाहिरी सतहबाट निर्माण गरिएका औजारहरू फेला परेका छन्। परियारले भन्नुभयो यसले नेपालमा मानव सभ्यताको प्रारम्भिक विकासक्रम अध्ययन गर्न महत्वपूर्ण आदान प्रदान गर्न सक्छ। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर गेवालीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कमल शाही सम्मानित टोलीले स्थानीय तहको समन्वयमा कुसुम क्षेत्र राप्ती नदीको उत्तर दक्षिण तटीय भूभाग तथा भूवर भवानी मन्दिर आसपासका सामुदायिक वन क्षेत्रमा अनुसन्धान गरेको थियो। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा नेपालको वैदेशिक व्यापार 14.78% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा वैदेशिक व्यापार 18.92 अर्ब रूपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढ़ेर 18.94 अर्ब रूपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढ़ेर 2,77,96,00,00,000 रूपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढ़ेर 16,16,13,00,00,000 रूपियाँ पुगेको छ। चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब 6 करोड़ रूपयाँ इतिहासकै उच्च हो। यस अघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21,20,47 करोड़ रूपियाँ थियो। यसपालि 11 महिनामै त्यो भन्दा धेरै भयो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2,77,03 करोड़को वस्तु निर्यात भएकोमा यो वर्ष 11 महिनामै 2,77,96,72,00,00 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। र लुम्बिनी प्रदेश सभाको हिजो सोमबार बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको हो। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचना अनुसार हिजो दिउँसो 1 बजे बस्ने गरी पूर्व निर्धारित 8 अधिवेशनको 10 बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो। सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार 9 गते मंगलबार दिउँसो 3 बजे अर्थात आज दिउँसो 3 बजे बस्ने गरी तय गरिएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीविस रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु,
10: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
11: न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
12: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
13: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
15: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
16: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
17: सम्पर्क मोबाइल 98-477-9770
18: र 98-578-30-689।
19: होइन, कसलाई के भयो?
20: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
19: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
20: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
19: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
20: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
21: हे
18: सीता के भो तिमलाई घुम्छौ रे बसी छौ
21: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
18: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
21: ए ठिकै छ म जाने त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
22: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
23: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
22: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
24: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
25: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
24: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
25: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
24: हुलासले बनाउँदैछ परिवार एक साथ
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
26: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
23: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825980829 सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825
28: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
29: उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
28: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
29: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
28: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
29: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
28: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694
30: होइन माइला लखर लखर कहाँ हिनिस्
31: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
30: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
31: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
31: ल ल काका गइहाले म
32: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
32: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: कार्ड एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: नमस्कार, यो हो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीव राम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ। दिल्ली प्रसाद दाहाल उहाँ आन्तरिक सीमा विज्ञ हुनुहुन्छ, उहाँ नापी विभागमा कार्यरत अधिकृत पनि हुनुहुन्छ, उहाँ दाहाल बन्धु अध्ययन प्रतिष्ठानका अध्यक्ष पनि, किनभने उहाँ दाहाल भएको नाताले त्यो एउटा गौरव पनि हुन्छ। त आज म उहाँसँग सीमा हो के, नेपालमा बारम्बार सीमाका समस्या किन बल्झिरहन्छन् र ती इतिहासका कैयौं नसुनिएका नजानेका विषय अर्थात् इतिहासलाई कोट्याउने उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर स्वागत छ कार्यक्रममा।
6: धन्यवाद।
5: अब म कहाँबाट प्रवेश गर्न चाहे भने तपाईँ नापी विभागमा कार्यरत हुनुहुन्छ, अधिकृत हुनुहुन्छ, मूलत यो जो हामी नक्सा नक्सा भन्छौ नि, नक्सा मुसा यो त्यो भन्छौ होइन, त मूलत नक्सा भनेको चाहिँ के हो?
6: धन्यवाद यो बस कार्यक्रममा योगदान सर हजुरसँग पहिलेदेखि नै यसो यस विषयमा छलफल गर्ने कुरा गरिएको थियो। अब खास गरी नक्सा के हो भन्ने सम्बन्धमा हामीसँग दुई किसिमका जुन हाम्रो भाषालाई रिप्रेजेन्ट गरिएको हुन्छ, एउटा न्युमेरिक भनिन्छ, एउटा ग्राफिकल। अब जो ओभरअल मान्छेले पढ्छन् त्यो न्युमेरिक हो, यस्तो क भन्न भनेपछि क ए यसो परेर सबैले हजुरले ए मैले ए सबै विश्वभरिको मान्छेले ए भन्छन्, त्यो स्याम्बोलिक हो। र यो नक्सा चाहिँ ग्राफिकल तर्फ पर्छ। र यो ग्राफिकल र न्युमेरिक भनेको के हो भन्छ भने, सबभन्दा पहिला मानिसहरूको चित्र बनाउँदा सुरुका मानिसहरूले यसो माथि यो टाउको भएको यसो तल तानेर दुईटा खुट्टा जस्तो भएको यसो बनाए, यही नै बनाए, यो पहिलो फिगर हो सिम्बोलिक रूपमा यस्तो भनेर जनाए वा वस्तुलाई त्यस्तै लेखे होला नि, यसरी गयो। यो चित्र अथवा फोटोतर्फ जानेलाई ग्राफिकल भन्छ र यो अक्षरतर्फ जानेलाई न्युमेरिक भन्छ। अब यो न्युमेरिक ग्राफिकल कुन जेठ हो भन्ने सम्बन्धमा दुइटै कन्टेम्पररी हुन् भन्ने हामीले मान्छौँ। अब के भयो भन्नुहोला भने, यो नक्साको विधि डिफ्रेन्सबाट आयो। डिफ्रेन्स भनेको के भन्दा, पहिला त विभिन्न झुण्डहरू, त्यस पछाडि राजाहरू, सुरक्षासँग सम्बन्धित, कारण के भने अर्को देशको मान्छेलाई एट्याक गर्नलाई के गर्दा राम्रो हुन्छ भन्दा, पहिला छदम बेसी मान्छे पठाउने जासुसहरू, ती जासुसले चाहिँ खोलो यहाँनिर छ, डाँडो यहाँनिर छ, यहाँ बसेर हान्छन्, यसो गर्छन् भन्नु भनेपछि त्यहाँको एउटा आई स्केच बनाएर ल्याएर आफ्नो राज्यमा ल्याएर प्रेजेन्टेसन गर्थे। त्यो नै पहिला नक्साको रूप हो। यो मेरो विचार न्युमेरिक नक्सा करिब करिब उसमै रहनुहुन्छ। अब नक्सा के हो भन्छ भने, हामीले जसरी क देख्छ क भन्छौँ, नक्सा पनि एउटा सिस्टम छ। नर्थतिर फर्केर हेर्नुपर्ने, कारण के भने हाम्रो पृथ्वी चाहिँ माथि ध्रुव तारासँग रिलेटेड छ, ध्रुव तारालाई जिरो मानेर चाहिँ नर्दर्न हेमिस्फियरको मान्छेले ध्रुव तारालाई देख्छन्। त्यतापट्टि फर्केर नक्सा हेऱ्यो भने सुल्टो हुन्छ,
5: सुल्टो
6: सुल्टो हुन्छ, ओरिएन्टेड हुन्छ। यो ओरिएन्टेसन भन्ने पनि नक्साबाटै आएको कुरा
5: हो।
6: अब ध्रुव तारातिर फर्किने भने एक्ज्याक्टली नर्थतिर फर्किँदाखेरि हाम्रो दायाँ हात इस्ट सूर्य उदाउने तर्फ हुन्छ, बायाँ हात अस्ताउने तर्फ हुन्छ, र नक्सा त्यतापट्टि फर्काएर बनाइएको हुन्छ। त्यसैले त्यतैपट्टि फर्केर हेऱ्यो भने मात्रै नक्सा बुझिन्छ। अब नक्सा के हो भने, नक्सा भने सुरुमा जमिनकै बनाइने हो। त्यो जमिन भनेको कहाँको भन्दा, पृथ्वीको डल्लोभित्र, भित्रको होइन माथिको पनि होइन, सर्फेस एरियाको, जुन बाहिरी बोक्रो हुन्छ नि बाहिरी भागले, त्यहाँ हामी बसेका हुन्छौँ। र तिनीहरू चाहिँ पछि गएर विभिन्न तरिकाले देश बने. देश बनिसकेपछि विभिन्न जस्तो यो खोलोदेखि यता, त्यो हिमालदेखि यता, यतापट्टिको फलानु बस्तीदेखि यता भन्ने हिसाबले चार किल्ला कायम भएर डिटरमाइन भएको जुन लाइनलाई नक्सामा एउटा सर्टेन प्रपोर्सनमा, स्केल भनेको प्रपोर्सन हो, कति भागले घटाएर निकाल्ने त पृथ्वी जगत नक्सा बनायो भने त कहाँ राख्ने त्यो पट्याएरै साध्य हुन्न, नेपालभरिको हुन्छ.
5: दुई देश बीच
6: हजुर
5: सहमतिमा तय गर्ने विषय हो कि आफै मात्रै घोषणा गर्ने
6: होइन, नक्सा दुई देश बीचमै सहमतिबाट तय गर्ने हो. जस्तो हजुरको एउटा जग्गामा तपाईँ र मेरो विवाद भयो भने हाम्रो बोलचाल नभए नि कुटाकुट भयो नि हामी दुईजना चाहिन्छ, चाहिएर बनायौँ भने त्यो स्थायित्व भयो. हजुरले मात्रै बनाउनु भयो अथवा मैले मात्रै बनायौँ भने त्यसले विवाद बल्दाइरहन्छ.
5: त्यसमा सुल्झेन जस्तो दुई देश बीच सहमति पनि भयो कुनै समय, तर बीचमा विवाद उत्पन्न भयो भने त्यसपछि हेर्ने संयन्त्र चाहिँ हो.
6: त्यसको हेर्ने संयन्त्र भनेको सबभन्दा पहिला यो सीमा सबै कुराहरूको लागि नक्सा विज्ञान नै पहिलो फेसमा आउँछ.
5: त्यो भने के
6: नक्सा विज्ञान भनेको के भने, नक्सा विज्ञान पहिला थिएन, बेलायतीहरूले डेभलप गरेका.
5: यो कति सालबाट सुरु भयो यो?
6: अब नक्साको सुरुवात त मैले भनिहालेँ यो धेरै पौराणिक कालमै भएको हो. त्यसको खास गरी त्यस्तो प्रपसङ्ग ल्याउने र अहिले बुझ्ने खालको नक्सा भनेको बेलायतले जब आफ्नो उपनिवेश बनाएर विश्वभरि चाहिँ हाम्रो घाम अस्ताउँदैन भन्यो नि, त्यस पछाडि नक्सा बनाउनलाई राजा जट तृतीयले यो परिकल्पना गर्नुभएको. राजा जट तृतीयले के भन्नु पऱ्यो भने, ओहो हामीले विश्वभर कभर गर्यौँ त भन्छौँ, एउटा ग्लोब बनाएर राख्न पाए कति राम्रो हुनु भन्नुभएछ. अब बेलायतीहरू राजालाई साँच्चै ईश्वरकै अवतार मान्छ, उनीहरूले त्यो पूरा गर्नको लागि नक्साहरूको डेभलप भएको देखिन्छ. अनि त्यसको लागि चाहिँ जट तृतीय उहाँले गर्नुभएको, अनि त्यस पछाडि राजाले यस्तो इच्छा गरिरहेको थियो, अब हामी कसरी यसलाई बनाउने होला भन्ने क्रममा सबभन्दा पहिला नक्सा बनाउने संस्था भने रोयल जियोग्राफी सोसाइटी अफ ब्रिटेन. यो खडा भयो, यो 16 शताब्दीको कुरा हो. र त्यस पछाडि उनीहरूले के गरे भने लन्डनदेखि पेरिसन नाप्न सके, तर त्यो चाहिँ पृथ्वीको आकार निकाल्नलाई डायमिटर चाहिन्छ, पृथ्वीको साइज सेप चाहिन्छ. अब त्यो साइज सेपको लागि चाहिँ एउटा सर्टेन कर्व नाप्न सकेनन् भने त्यसलाई एक्सटेन्सन गरेर त्यसको डायमिटर निकाल्न सकिँदैन. अनि त्यो छोटो भएको हुनाले उनीहरूको योजना फेल खायो, खर्च मात्रै भयो काप्र केही पनि भएन. अनि यस पछाडि उनीहरूले इन्डियामा चाहिँ 10 डिग्रीसम्म लामो छ इन्डिया, त्यहाँ यो एप्लाई गर्न सक्यो भने मात्रै पृथ्वीको डायमिटर हामी नाप्न सक्छौँ र पृथ्वीको त्यो सेप एन्ड साइज बनाइसकेपछि अनि ग्लोब बनाउन सकिन्छ भन्ने हिसाबले यो चाहिँ इन्डियामा आएर विकास भएको छ.
5: ओहो
6: इन्डियामा आएर, अनि यसको लागि चाहिँ एउटा जिटिएस भनिन्छ, अब हजुरहरूले यसो नेटमा खोल्नु पनि भए हुन्छ, विलियम ल्याम्पटन भन्ने मान्छे चाहिँ यो जिटिएसको त्यो सबै सोचकर्ता हुन्, उनले पनि किन सक्थे र त्यतिखेर यो नापी भन्ने मान्छेलाई पहिलेदेखि नै हेलत्तो गर्ने चलन रहेछ, तर उनी चाहिँ रानीको भदो भएको हुनाले दरबार आफ्नो कुरो राख्न सके, यो नातावाद कृपाबाबै भनौँ या जे भनौँ, त्यसो
5: सरकारदेखि
6: बडो गजब चिज रहेछ ल यसलाई गरौँ भनिसकेपछि सायद जब पञ्चम थिए त्यतिखेर र उहाँले चाहिँ त्यो गरिसकेपछि इन्डियामा भयङ्कर ठुलो एउटा प्रोजेक्ट भयो, विश्वको सबभन्दा ठुलो प्रोजेक्ट मान्छु म यसलाई. अब यो हुन त पिरामिडहरू बनाएका विभिन्न छन् तर त्यो नक्साको सम्बन्धमा जिटिएस भने ग्रेट ट्राइङ्गुलेसन सर्भे, यही जिटिएसबाट पछि सहरबाट नापहरू विभिन्न भएको यसैसँग जोड दिएर आएका विषयहरू हुन् र भारतवर्षमा चाहिँ 10 डिग्रीमा 78 डिग्री इस्ट मतलब पूर्वान्तरमा 10 डिग्री चाहिँ यहाँ तल रामेश्वरमदेखि यो माथि यो चाहिँ अफगानिस्तानसँग जोडिने भाग 10 डिग्री रहेछ, यो नाप्नको लागि त्यहाँ सुरुवात भएको देखिन्छ.
5: अब यहाँ सवाल के छ भने, सवाल हाम्रो देशसँग सम्बन्धित छ. जस्तो पृथ्वी नारायण शाहकालीन नेपाल त्योभन्दा अगाडिको नेपालको पनि कुरा गर्छन्, अनि बहादुर शाहले थप बहादुरी देखाएर नेपाललाई अझ वृहत बनाए इतिहासमा पनि हामी पढ्छौँ, र अन्तत्व गत्ता फेरि सुगौली सन्धि भएको छ 1816, त्यो सुगौली सन्धि पछि नेपाल खुम्चियो भन्छ. अहिले नेपालीलाई दुखेको मन भनेको के हो भने, कालापानी लिपुले लिम्पिया गोरा 372 वर्ग किलोमिटरभन्दा बढी हाम्रो भूभाग भारतले कब्जा गर्यो भन्ने चिन्ता छाएको छ. त्यसै गरी सुस्ताको कुरा, कोही भन्छन् 72-73 ठाउँमा हामी अतिक्रमणको शिकार भएका छौँ, प्रधानमन्त्रीले भने होइन हामीले पनि भारतको जग्गा कब्जा गरेका छौँ, भारतले मात्रै छैन, मतलब यी यावत विवादको विषय देखिन्छ, मतलब चर्चा छलफल भइरहेको छ, महाकाली सन्धिको कुरा गरिन्छ, कोशी गण्डकको कुरा गरिन्छ, यो यावत दृश्य हेर्दा नि हामी इतिहासमा त्यो विगतदेखि पृथ्वीनारायण शाहकालीन जो नेपाल छ त्यो कहाँनिर हामी चुकेका छौँ, कसले गद्दारी गरेको छ, कहाँ बेइमानी भएको छ, कहाँ कहाँनिर चाहिँ तपाईँको भ्रमले तपाईँ हेर्नुहोस् एउटा यस्तो म व्यक्तिसँग कुरा गर्दैछु, इतिहासको कैयौं नजानिएको पाटो तपाईँ बताउन सक्नुहुन्छ, धेरै मानिस अनेकौं स्वार्थका कारणले साँचो कुरा बताउन पनि सक्दैन, त्यो इतिहासलाई यसो कोट्याउँदा तपाईँको अलिक सविस्तार सुनौ त, कहाँनिर बदमासी छ, कहाँनिर बेइमानी छ, हाम्रा यी सबै सीमाका कुरा किन पटक पटक बल्झिरहन्छन्, चीनसँगको सीमाको अवस्था के छ सुनौ त, म धैर्य गरेर सुन्छु।
6: धेरै जीवराम सर हजुरको यो प्रश्न साँच्चै नै एकदम गम्भीर प्रश्न छ, यो त एउटा पुरै क्लास लिनैको लागि चाहिँ उपयुक्त खालको छ। मैले अध्ययन गरेको विषय के हो भने मैले पनि साधारण पहिला इतिहासै पढेको हो, तर इतिहासमा विभिन्न कुराहरू सुनिए, जङ्गबहादुरका कुरालाई कथाको रूपमा सुनिए, हाम्रा बुवाहरू अब अकबर र बिरबलका कथा भन्थे, त्यो पनि कथैको रूपमा सुनिए, र मानिसको जीवनमा जन्म दुईटा कुरा हुँदो रहेछ, एउटा आफूले जन्म दिएकाहरूलाई बाटो लाउने, जस्तो चराले पनि उड्न सकिया दिनदेखि छोडिदिन्छ, यो नै रहेछ मानवले नै गर्नुपर्ने, धेरै माया नै गर्नुहुँदो रहेछ। दोस्रो आफ्नो पूर्वजहरूको आफ्नो देशको आफू जन्मेको धरतीको त्यसको यथार्थ कुरा जानकारी चाहिँ अरूलाई पनि दिने, अब त्योभन्दा बढी हामी चाहिँ यो नाशवान चिजले धेरै कुरा गरिरहनु हुँदो रहेछ। त्यसै क्रममा यो दाहाल बन्धुहरू हाम्रा बाजेहरू कहाँबाट आए कसरी आए भन्दा हामी दैलेखतिर आयौँ भन्ने क्रममा यिनीहरूको इतिहास खोज्न लाग्दा जोडिए कि अरू सबै कोही बाटाहरू त विभिन्न कुराहरू भेटिन्छ नि, हामीले कसै गरेर खाना खाना मैली मात्रै खाएर हिँडिन्छ, कसैले पानी खुवाउँछ, कसैका यस्तै यो यात्राको क्रममा नेपाल के हो त भन्ने किसिमको कुरा मेरो मनमा आयो। त्यसै क्रममा यसरी हेर्दै जाँदाखेरि पृथ्वीनारायण शाह भने को हुन्, पहिला यी जयप्रकाश मल्ल भनेको को हुन्, यी सबै कुरा आए। अब यो रहेछ के भने संसारमा सबै राजाहरूबाटै पहिला अब यो प्रजातान्त्रिक व्यवस्था यस्तो आएको थोरै भएको छ, बेलायतमा 300 वर्ष भयो, हामी कहाँ भर्खरै भने भयो, अब पहिला थिएन त त्यसको विषयमा प्रजातान्त्रिक कुरा सोधेर हुँदैन, अहिलेका केटाहरूलाई कहिले यहाँ सोद्धाखेरि के भन्छ भने जङ्गबहादुरको कथा हो, जङ्गबहादुर चाहिँ मान्छे काजीहरूलाई भित्र जान दिएर बाहिर जान दिएर नि भित्र कोट परमा माऱ्यो भने कस्तो बुद्धि नगरका काजीले छन् मुस्कल गर्नुपर्छ नि भन्छन् कि अहिले केटाहरू, अब यो कहिले मिल्छ र समयका कुरा हुन्। अब म हजुरलाई भन्दैछु पृथ्वीनारायण शाह वास्तवमै एउटा अलिकति डाइनामिक सोचको मान्छे हुनुहुँदो रहेछ, र संसारमा सबभन्दा ठुलो कुरो के रहेछ इक्ले मान्छेले काम गर्नुहुन्छ, इक चाहिँ चाहिने नै रहेछ, उहाँ इखालो नै मान्छे हो, उहाँको सुरुमा विवाह सेन वंशी राजा मकनपुरका राजासँग राजाकै छोरीसँग भयो, इन्द्रकुमारी हो क्या उनको नाम, त्यस पछाडि पहिला सानामा बिहा गर्ने अनि यसो डोला लिन जाने भन्दा रहेछ, डोला लिन भन्न जाँदाखेरि उनका जेठान दिग्बन्धन सेन अलि अब उनी त त्यस पछाडि कमी किङ हो नि त, अनि उहाँले चाहिँ त्यो बस्दाखेरि डोलामा चाहिँ सकेसम्म ससुराले केही दिएर पठाउने क्रममा एकदम त हात्ती चाहिँ त्यहाँ त्यसको प्रख्यात रहेछ त्यो मान्नु भएछ, एकदन्ते हात्ती भने अब त्यतिखेरको ठुलो राम्रो के होला, अनि एउटा हार पनि भनिन्छ, अब जस हात्तीको विषयमा चाहिँ यो गोर्खा त्यस्तो गाउँमा हात्ती हिँड्ने ठाउँ छैन तिमी त्यहाँ किन चाहियो भनेर ज्वाइँलाई गाली गरेको हुनाले
7: हेपे
6: नि त राजा भने त
7: गरिब
6: छौँ भन्ने, अनि त्यो एउटा कुरा भयो, अनि अर्को एउटा त्यो सिपाहीले पनि जुत्ता लाएर सलाम गरेर भने उसलाई काटिदिएछ उनीहरू अलिक सङ्केत पाराएको हो होइन, त्यतिखेर त्यो राजा भने ती देखाउने होला, अनि त्यसो भइसकेपछि उनीहरूमा वैमनस्य सुरु भयो, त्यसबारे मलाई हेर्ने भनेपछि योभन्दा राम्रो हुनु के गर्नुपर्छ भनेपछि उहाँलाई चाहिँ हरियर कुरगढीतिर नाच जान के यावत कुरा छ तर कथा लामो छ
7: उहाँलाई
6: ठ्याक्क अनि भइसकेर अब के गर्नुभयो भने उनको चाहिँ मित बुवा त ऊ रणजित मल्ल भक्तपुरका, अनि यसो त्यहाँ चाहिँ छिरेर केही गर्न सकिन्छ भन्ने हिसाबले यो उपत्यका माथिबाट उहाँ जानुभयो र यसको वैभवता हेर्नुभयो र यो चाहिँ म जसरी नै खान्छु अनि मात्रै यो जेठालाई देखाउनलाई मैले खान्छु भनेर उनको मनमा यो चाहिँ स्ट्राटेजीभित्र परेपछि अब त्यस पछाडि उनी किङ भएपछि युवराज हुँदा कुरा हुन्थ्यो पछि किङ भइसकेपछि अनि उहाँतिर सबै राख्दै गएपछि उपत्यका जित्नु बहुत कठिन थियो, यसको चाहिँ इन्डिया चाइनासँग सम्बन्ध थियो, इन्डियाका राजपुतहरूसँग पनि सम्बन्ध थियो, यहाँका तीनटा राज्य भए पनि यिनीहरू बडो वैभवशाली थिए अनि यिनीहरूलाई चारैतिरबाट घेरेर लिएर यो स्ट्राटेजीबाट बिचारा यो लिनुभयो यो लिएको विषय सबैतिर आउँछ भनिरहनु पर्दछ अनि यो तीनवटा साइड चाहिँ अनि उनले के सोचे भने पश्चिमतिर आफ्ना माओली बडो माओली ससुराली यादव छन् अब उनीहरूको लडाइँ गर्दा हत्या गर्नुपर्ने हुन्छ होइन हत्या गर्नुभन्दा आखिर छँदैछ पूर्वतिर बढौँ भन्ने हिसाबले उहाँ चाहिँ पूर्वतिर बढेको देखिन्छ त्यसमा शाह तिमान शाह यदि उहाँ हुनुहुन्थ्यो भने यो भुटानसँग सबै भ्याउनु हुँदो रहेछ भन्ने उतातिर उहाँको दृष्टि यता थियो त्यही क्रममा उहाँ चाहिँ अब
5: भुटान हो तर उहाँको आयु छोटो
6: उहाँले उहाँ स्ट्राटेजी गर्दा गर्दै अनि तिब्बतसँग एउटा लडाइँ गरेर उसलाई तल आएछ उहाँ पूर्वपट्टि हिसाबले अनि छोराहरूमध्ये पनि उनलाई कान्छु छोरो साह्रै प्यारो बहादुर शाह उहाँलाई लिएर नुवाकोटमा स्ट्राटेजी बनाउँदा बनाउँदै उहाँ बित्नुभयो र के भयो भने पृथ्वीनारायण शाहले त्यति गरे पनि खास बहादुर शाह वास्तवमै सबभन्दा मान्नुपर्ने मान्छे बहादुर शाह हो किन उनी राजा थिएन तैपनि उनी मौका पारेर पनि यत्रो बेच जोडे र त्यसरी गइसकेको हुनाले अनि उहाँहरूले चाहिँ पछाडि बहादुर शाहतिर जोड्नुभयो अब यसै क्रममा एउटा के रहेछ भने यो स्ट्राटेजी यो वारको स्ट्राटेजी के रहेछ भने जित्नु ठुलो कुरो होइन त्यसको व्यवस्थापन गर्न ठुलो कुरो रहेछ यो कुरो इन्डियाको बाबरले जोडेको जुन मुगल बादशाहको 18 पुस्तक आएछन् उनले उनका नाति अकबरले त्यो व्यवस्थापन गरेको 50 वर्षसम्म बसेर व्यवस्थापन गरेको हुनाले त्यो दिल्लीको चाहिँ 18 पुस्तासम्म रह्यो र बडो वैभवशाली हुन सक्यो अनि पृथ्वीनारायण शाहले त्योपछि बहादुर शाहले यतातिर बढ्नुभयो यो बिचमा विभिन्न कुरा भएको छ यही क्रममा बढ्दै जाँदाखेरि उहाँले चाहिँ यो 2200-2400 सबै करिब करिब 5 वर्षमा यो अहिले भएको नेपालको जुन पश्चिममा सबै लिनुभयो र त्यो क्रममा अब एउटा
5: राजधार गर्नु पर्यो कि सम्झौता
6: होइन यस्तो काहीँ सम्झौतामा लिनुभयो काहीँ सानोतिनो धक्का दिनु पर्यो काहीँ वारै भयो जस्तो यो अछाम अछामसँग ठुलो वार भएको देखिन्छ दैलेखको बिलासपुरसँग पनि भएको देखिन्छ भने जाजरकोटहरू चाहिँ सम्झौतामा आएका पनि देखिन्छन् कोही डराएर त्यसै दिए कोही के भए यस्तै यस्तै तरिकाले उहाँले लानुभयो अब उच्चस्तरीय विषय चाहिँ के छ भने हामीलाई यो महाकाली पारेको विषय त्यति विधि इतिहासमा छैन यो कुरो नेपालको मान्छेहरूलाई सोध्यो हामी अति वीर भन्छन् अनि उतातिर किताबहरू मैले पढेँ एउटा डाक्टर पीएल गोसाई भन्नेको किताब पढेँ
5: पीएल गोसाई हजुर भारतीय
6: कुमाउँका हुनुहुँदो रहेछ उहाँले यो विषय राख्दाखेरि त यो करिब करिब गोर्खेहरूको कुरै राक्षसको रूपमा वर्णन गर्नुभएको छ
5: ए
6: मलाई अचम्म लाग्यो अब हामीले त हामी राम्रै भनेका छौँ उनले त नराम्रो भने यो के हो त भन्दा त्योभन्दा माथि उठेर सबै कुरो हेर्दाखेरि खास गरी नेपालको हाम्रै सेनाले पनि अथवा हामीले पनि अलिक मौकामा चौका चाहिँ हामी के रहेछौँ भूकम्प भएको बेलामा हामी रहेछौँ कि
5: ए भूकम्प भएको बेलामा आक्रमण गरेर
6: यो विषय मैले अलिकति हजुरलाई बिस्तारो बताउँ किन यो पोइन्ट नेपाली जनताले अझै बुझेको भनौँ सुन्न पाएको छैन रहेछ के भने गोटीका राजा पृथ्वीपाल शाह चाहिँ कुमाउँ हान्नलाई ठिक्क पर्नु भएको छ लडाइँलाई सबै तयारी छ त्यो बेला बहादुर शाहले त्यो कुरो थाहा पाएपछि डुटीमा आक्रमण गर्नुभयो र उहाँलाई परास्त गर्नुभयो अनि परास्त गरिसकेपछि अब उतापट्टि कुमाउँको अवस्था के रहेछ भने कुमाउँका जति राजाहरू छन् ती चन नामले चाहिँ राजा हुँदा छन् चाहे जोसुकै गएर पछि चन आफूलाई धारणा गर्नुपर्ने रहेछ राजा हुने मान्छेले अनि त्यहाँनिर ती चनहरूमा पनि त्यो विभिन्न एउटा रानी हुने विभिन्न भएर त्यो आन्तरिक कचिङ्गलमा पर्दा पर्दै अनि गढवाल भने त्योभन्दा उताको राज्य रहेछ गढवाल भने के रहेछ भन्दा 52 गढ रहेछन् ती गढका मुखिया हुँदा रहेछन् ती मुखियाहरूबाट बसिरहेको पछि एउटा राज्य शाह नैले ती सबैलाई जितेर गढवाल भन्ने राज्य गठन गरेका रहेछन् त्यही क्रममा चाहिँ कुमाउँमा चन्दहरू त्यहाँ चाहिँ शाहहरू फेरि उता के अरे उता के भन्छ संसार चन्द काङ्गडा काङ्गडामा संसार चन्द यस्तै यस्ता राजा रहेछन् त्यहाँ त्योभन्दा उता गएर रणजित सिंह यिनीहरू बडो बहादुर र राम्रा मान्छे भनौँ त्यतिखेर बढाएका मान्छे रहेछन् त्यही क्रममा चाहिँ यो कुमाउँको राजाहरू विषय पर्दाखेरि एकजना मन्त्री हुनुहुँदो रहेछ हर्षदेव जोशी भन्ने उहाँलाई चाहिँ त्यो राजामा एउटा हाँगोसँग त उनको हाँगो खुसीको भनौँ न एउटाको पश्चिम बङ्गाल कहिले काटिन्छ नि त दरबारभित्र त्यही क्रममा उनी चाहिँ राज्यच्युत भएछन् त्यही बेला नेपालको वर्चस्व देखेर ल मलाई मन्त्री बनाउने भएदेखि कुमाउँजी त मैले जाने छ भनेर उहाँले चाहिँ अब भनौँ न अहिले लेङ्गुङ जोर्जे भन्छन् त्योभन्दा चार खण्डको हुनुहुँदो रहेछ
5: भूमिका खेले
6: भूमिका खेले त्यो अहिले तपाईँ त्यो कुमाउँलाई धेरै नराम्रो मान्दा रहेछ
5: जोशीलाई
6: जोशीले ए हर्षदेव जोशीले उनको किन उनको बुवा चाहिँ सिंहदेव जोशी भन्ने पनि काटिएका रहेछन् कि त्यही भएर सायद उनी पनि अब बाउ जस्तो नहुनु परोस् भने होला उनको आफ्नो कुरा होला अनि त्यसो भइसकेपछि तिनलाई समातेर बहादुर शाह तिनलाई समातेर तिनीबाट चाहिँ अनि एट्याक गर्दाखेरि मूल जन भने राजा हुनुभयो रहेछ, उनको काका चाहिँ सर्वे सर्व भएर वरिपरि सुरक्षा हेर्नुभएको रहेछ, अनि उहाँलाई चाहिँ युद्धमा हराएर नेपालले त्यसरी प्राप्त गरिरहेको छ साधारण तरिका। कुमाउँ चाहिँ सजिलै हात परिरहेको छ, यो कुरा 25 वर्ष नेपालले कुमाउँमाथि शासन गरेको देखिन्छ, 10 वर्ष मात्रै गढवालको तर्फ देखिन्छ,
1: 25 र 10
6: हो। अनि कुमाउँमा गइसकेपछि उनलाई मन्त्री बनाइयो, त्यतिखेर मन्त्रीको नाम अरू केही हुनसक्छ, प्रशासक अथवा केही, त्यतिकै भइसकेपछि अब के भयो भने अब आन्तरिक चलो यहाँबाट सुरु भयो नेपालको, त्यो बेलासम्म एकदम सफल थियो नेपालमा। अब भयो कि भने भीमसेन थापा पावरमा छन्, भीमसेन थापाले आफ्ना थापा फलकहरूलाई चाहिँ दिँदाखेरि आफूभन्दा ठुला हुन्छन् भन्ने हिसाबले त्यो बेला दुई थरीको चाहिँ शक्तिको होडबाजी थियो। पहिला पृथ्वीराज शाहले जुङ्गा बान्ने भनेर सबै काजीहरूलाई मिलाएका थिए, त्यो कुरो तल आएपछि फुटिसकेका थियो, फुटिसकेका थियो। एउटा चौतारिया, चौतारिया भने के हुँदोरहेछ भने राजाको भाइ या भाइहरूलाई साहेबज्यू भनिँदैछ, अनि काकाका छोराहरूलाई चौतारिया भनिँदैछ। अनि त्यो चौतारियाहरूको चाहिँ रोल के रहेछ भने हामी त चौतारिया हौ, काजी जस्तो हो भने काजी भन्ने हेर्ने हो चौतारियाले, उनीहरू तँलाई चौतारिया भन्ने, यिनी ठकुरी भन्ने, उनीहरूलाई हेर्ने। यो क्रममा उनीहरूको बीचबीचमा वार भइसकेको थियो। त्यसै क्रममा कुमाउँमा बम शाह भन्ने सुन्नुभयो, बम शाहलाई चौतारिया दिइयो, के अरे प्रान्तपाल दिइयो। त्यतिखेर एउटा के स्ट्राटेजी भयो, नेपाल बहुत लामो थियो, अनि उहाँ भएको घटना नेपाल आइपुग्नु नै 6 महिना लाग्थ्यो कि, त्यसरी त राज्य त चल्दैन नि। त्यसो भए चाहिँ अब राज्यलाई प्रान्तको हिसाबले जाने भनेर तिनवटा प्रान्त बनाएको छ, एउटा डोटीलाई प्रान्त बनाएर छ पुरानो नेपालमा डोटी, अनि कुमाउँलाई प्रान्त बनाएर दुई, अनि राज्य एउटा गरेर तीन भएर बसेका रहेछ। अनि त्यही क्रममा चाहिँ अमरसिंह थापाले चाहिँ म प्रान्तपाल बन्छु भनेर त्यो स्ट्राटेजी बताएका, तर दिएछन् बम शाहलाई, अनि बम शाह र अमरसिंह बीच अलिकति मनमुटाव सुरु भयो, उसले उसलाई नटेर्ने तर माथिल्लो पदमा चाहिँ बम शाह रहनु भयो। त्यस पछाडि अनि उनले चाहिँ अब यो त भइगयो, उसले खायो, अब म यो गढवाल जित्छु र अनि म बन्छु भन्ने क्रममा फेरि नेपालको तिब्बतसँग युद्धको सुरुवात भयो। बहादुर शाह नेपाल यता फर्के, फर्केर उनको त्यो मेलिन्जेन गरे, उनीहरू यहाँ आएपछि बस्दा बस्दै उतापट्टिका राजाहरू पनि आपसमा सल्लाह गर्न थाले, यो त गोर्खा त खतरा छ के गर्ने भन्ने क्रम भएपछि त्यो बेलाको एउटा स्ट्राटेजी के रहेछ भने बेवारीबाट सम्बन्ध कायम गर्ने, अनि संसार चन्दले उहाँ रणजित सिंहका छोरी बिहे गरेको, संसार चन्दले आफ्नो अरू छोरीहरू म धेरैवटा बिहेमध्ये कुन चाहिँ एउटा गरेको, र आफ्ना छोरीहरू पनि यो गढवालको राजा प्रद्युम्न शाहका छोरालाई सुदर्शन शाहलाई दिएको, त्यो बेला दुईटी बिहा गर्ने चलन रहेछ। अनि त्यसो भइसकेपछि अनि के भयो त भन्दा गढवाल र संसार चन्द भनौ न काङ्गडा मित्रभाव भए भनेपछि उसलाई सहयोग गर्ने अवस्था भयो। अनि त्यति भएपछि अनि उनीहरू तिब्बतको लडाइँ सकि फेरि गोर्खा त्यहाँ गए, गएपछि त्यो लङ्गुरगढ भन्ने ठाउँमा पुरै घेरेर राखेको थियो, त्यस बाहेक उनीहरूले गढवाल जित्नलाई आक्रमण गरे। आक्रमण गर्ने बेला तिनै हर्षदेव जोशीले चाहिँ उता यही तरिकाले जित्न सकिन्छ भनेर देखाइदिए, अनि त्यहाँबाट चाहिँ गढवाल जितिएको रहेछ। त्यो बेला गढवालमा चाहिँ सुदर्शन शाह होइन प्रद्युम्न शाह भन्ने चाहिँ राजा हुनुहुन्थ्यो, अनि उहाँलाई युद्धभूमिमा मारियो, मारिएपछि उहाँलाई चाहिँ त्यो सिमलामा सद्गत गरियो, त्यस्तो भएको देखिन्छ। अनि सुदर्शन शाह बल्ल बल्ल बाँचेर गाउँलेको घरबाट बाँच्नु भएछ। अनि भयो के भने ती सुदर्शन शाहले आफ्नो ससुरा संसार चन्दसँग के गर्ने होला बुवा भनेर सोध्नुभयो। सोधेपछि उनले के विचार गरे, अब यो इस्ट इन्डिया कम्पनीका मान्छेहरू राजा मान्ने खालका हुन्, यिनीहरू कलकत्तामा छन्, तपाईँ आफ्नो फिरात पत्र उहाँलाई दिनुहोस् न भन्नुभएछ। त्यो बेला सिचुएसन चाहिँ के रहेछ भने 1803 त्यहाँ ठुलो भूकम्प गएको बेहाल भएको अवस्थामा त्यो बेला चाहिँ एट्याक गर्छन्, सायद त्यो अलिकति गल्ती नै हो कि, किनभने त्यो कुरो इस्ट इन्डिया कम्पनीले सुने, सुनिसकेपछि अब यताबाट सुदर्शन शाहले पनि नेपाल विरुद्ध लड्दिनु पर्यो भनेर बिन्ती भाव गरेका। त्यही बेला एउटा अर्को घटना छ, यो जुन यो बुटवल छ नि, यो बुटवल एरिया, बुटवलदेखि गोरखपुरसम्म यो कसको भने डिफाइन गरिन्छ। पहिला शेरवंशीहरूले आफ्नो भन्दा हिउँदमा तिरो उठाउँदा रहेछन्, बर्खामा उता वालिद अली शाह यो लखनऊका नवाबले तिरो उठाउँ, त्यहाँका मान्छे दुईतिर तिरो तिर
1: गोरखपुरसम्म,
6: गोरखपुरदेखि यो काखदेखि हाम्रो यो बुटवल भनौँ न, बुटवलदेखि गोरखपुरसम्म त्यो ठुलो एरिया, जो सोमेश्वर रेन्जभन्दा उता धेरै ठुलो एरिया छ, त्यो तल गङ्गा नदीसम्म त्यो क्षेत्रको चाहिँ उसले पनि मेरो राज्य भनेर ढुक्कसँग कर उठाइरहेको, जनताले त्यो भन्न नसकेर दुईतिर कर तिरेका, त्यतिखेर कर थोरै हुन्थ्यो होला के थियो होला। अनि त्यो उहाँ सिएन मन्छेले पनि राखेको, यहाँबाट घटना के हो भने हजुरले सुन्नै भएको होला, रणबहादुरको हत्या हुँदाखेरि उनले डोला मगाएका र सेनवंशी राजाहरूले छोरी दिनलाई यहाँ 18 मान्छे काठमाडौँ आएर बसेका थिए, भीमसेन थापालाई तिनीहरूलाई कारागुरु पारा काट दिनुभयो.
5: जो भीमसेन थापा
6: हो जो गणवारशाला मारिएपछि निरेमतको आत्मा त्यतिखेर 32 जना महिलाहरू तिनीहरूलाई धेरै उदुमै गर्नुभयो. वास्तव त्यही भएर पनि भीमसेन थापाको अलिकति एटिच्युड नराम्रो देखिया छु मैले.
5: उनको छवि राम्रो
6: छवि किनभने पछि त दुनियाँमा देखाउन गर्नुभयो तर खास त्यो चाहिँ राम्रो पावर पाउनलाई उहाँले जे पनि गरेको देखिन्छ. अनि त्यसै त भइसकेपछि अब त्यो गवाह नै भएन कि कहाँसम्म हाम्रो भन्ने नै भएन. नेपालीहरू हाम्रो वहाँसम्म हो भन्ने जिद्दी गर्ने,
5: गोरखपुरसम्म भन्ने,
6: गोरखपुरसम्म भन्ने, अनि गोरखपुरको वाजिद अलीसँग पनि एकदम तगडा
5: बुटोलसम्म
6: उहाँका लखनऊको नवाब, अनि उनले पनि बुटोलसम्म भन्ने भएपछि यिनीहरूलाई ठिक गर्नु पर्यो भनेपछि उनले कोसँग सम्झौता गरे भन्दा तिनी इस्ट इन्डिया कम्पनी छ. ल गोर्खासँग लडिदिनु पर्यो, उनीहरूले हामी चाहिँ न्यु खोजे, ल यसको लागि खर्च म भएँ भनेर राख्नु वाजिद अली खाँदै. अब यो ब्रिटिसहरू जति बाठो संसार कोही छैन, उनीहरूले के विचार, उनीहरू व्यापारी पनि हुन्, के भन्दाखेरि भने खर्च लखनऊले पनि बिहोर्ने, उता सुदर्शन शाहले गढवालका राजाले पनि बिहोर्ने, लडाइँ गरेर जितियो भने नेपाल आफ्नो हुने, अनि लखनऊका सेना पनि प्रयोग गर्न पाइने, गढवाली सेना पनि प्रयोग गर्न पाउने, यस्तो चान्स कहीँ पाइन्छ? सम्भवै छैन. त्यही बेलाखेरि एउटा चाहिँ सिक्किम यता पूर्वतर्फमा पुणिया हामीले लिएको हुनाले सिक्किमका राजा नामग्याल के नुमफुङ हगि के भनिन्छ उनको नाम मैले अलिक बिर्सेँ, अनि नुटफुद हो त्यो नुटफुदले चाहिँ कहाँसम्म भने यो अहिले शङ्कर सभाको चैनपुरसम्म झन्डा गाडेका थिए. पछि उनलाई लखिटिया थियो अनि पुणिया भने नेपालले खोजेका थियो. उनी डर थर्कमान भएको थियो, मेरो राज्य जानेको अब के गर्ने भने उनी चाहिँ उनीहरूसँग शरण गरिरहेको थियो. अनि त्यसो भएपछि ल पख पख तिमीलाई पनि हामी प्रोटेक्सन गरौँला भनेर राखेको थिए. अनि यता दरभङ्गातिरका एकजना ठाकुर चाहिँ आफूलाई राजा घोषित गर्न माग गरिरहेको थिए, उनलाई दिएको थिएन. अनि तिनले 2000 सेना म दिन्छु मलाई राजा बनाउनुपर्छ भने हुन्छ भनेर तिनीहरूले लिए. त्यसो भइसकेपछि उतातिर सेनाहरू पनि ज्यादै, यो लोकल सेना पनि ज्यादै भयो, उनीहरूको सेना त छँदैछन्, हतियारहरू ज्यादै छँदैछन्, अनि त्यसो भइसकेपछि अब एट्याक हुन लाग्यो. कसरी एट्याक हुन लाग्यो भने नेपाललाई जसरी पनि लिउँ भन्ने सम्बन्धमा ती नुटफुटलाई तिमीलाई प्रोटेक्सन गर्छु भने 2000 सेनासहित क्याप्टेन बारे भनिन्छन्, क्याप्टेन के बारे भनिन्छन्, बेनेट बारे हो के भन्ने, तिनलाई 2000 सेना लिएर यता छेक्न लगाइयो. नेपाललाई कसरी छेकेका छन् तिनीहरूलाई यसरी आरपार गर्न नदिने, अनि उताका भाग्छन् भने त्यहाँलाई छेक्ने, अनि त्यस पछाडि गएर 5 ठाउँ अरू 36 ठाउँबाट चाहिँ नेपालमाथि एट्याक भयो. एट्याक भइसकेपछि हामीले एउटा जितगढी भनौँ यहाँ बिचमा बाहेक अरू ठाउँमा हारेकै हो. त्यसो भइसकेपछि अब जितगढीको चाहिँ झन् सबभन्दा ठुलो सेना लागेको थियो, किनभने त्यहाँबाट चाहिँ उताबाट आउलान भनेर छेक्न खोजेको थियो. त्यसरी हामीले चाहिँ अब नेपालको त्यतिखेर त्यो युद्धमा 2 वर्षसम्मको युद्ध छ र त्यो हार भयो.
5: हार भइसकेपछि हामीले कति गुमायो
6: हामीले, अनि त्यस पछाडि त्यो युद्धमा त हामी हारिम कसरी भयो भने एउटा जुन बलभद्र कुँवर किल्ला छोडेर हिँड्नुभयो, अनि हजुरले एउटा सुन्नु
5: बलभद्र कुँवर किन उहाँको त हिस्ट्रीमा एकदम भारो
6: अब यसो भयो. यहाँ के छ भने एउटा वंशा वंशा आफ्नै भाइ हस्तिदल शाह सुन्नुभएको छैन, हस्तिदल शाह अत्याधिक राम्रो मान्छे, अनि हस्तिदल शाह चाहिँ गढवालको प्रान्तपाल हुनुहुन्थ्यो, अमरसिंह थापालाई कुनै पद दिएको थिएन, बडाकाजी मात्रै भनिन्थ्यो. अनि त्यसो भइसकेपछि उहाँले चाहिँ राख्नुभयो र उनीहरू बिचमा वैमनस्य भयो, त्यो कारणले एक्लै अर्कोलाई सहयोग नगर्ने रणनीति पनि अप्नाइयो. अनि त्यस पछाडि उहाँले चाहिँ नालापानी किल्लामा उहाँ 6-7 दिनसम्म चाहिँ बाहिर सबै कुरो घेरेर पनि बाँच्नुभयो, तर आफ्ना कति बाँकी रहेका 2-3 सय मान्छे लिएर उहाँ चाहिँ निक्लनुभयो. त्यो त अब जितिया त होइन नि, त्यो त अब सरेन्डर गरेर भागेकै हो. अनि वंशा चाहिँ यो कुमाउमा प्रान्तपाल हुनुहुन्थ्यो, अनि त्यति क्रममा चाहिँ भक्ति थापा देउथलको युद्धमा मारिनुभयो. अनि त्यसरी भइसकेपछि अनि उताको किल्ला छोडेर उहाँ दाईको दाईसँग सल्लाह गर्न भन्दा यो कुमाउमा आउनुभएको थियो, गढवाला कुमाउ धेरै टाढा पर्छ. अनि त्यहाँ आउँदा क्रममा एउटा गणनाथ भन्ने एउटा चाहिँ गण थियो यो कुमाउमा, त्यहाँ रहनुभएका हस्तिदल शाह चाहिँ त्यहाँ चाहिँ एउटा भनौँ न त्यो कुनै तरिकाले उनीहरूले बेलुका आक्रमण गरे, कोही खाना खाँदै गर्दा भन्छन्, कोही चाहिँ बेलुका सुतिरहेको बेलामा आक्रमण गरे भन्छन्, उनीहरू सुतेको बेला आक्रमण गरेर उहाँलाई जेनेट लाएर उहाँ शक्त घाइतिनु. उहाँको छोरा नन्दु शाह पनि बित्नुभयो, अनि उहाँलाई चाहिँ यहाँ चाहिँ बैतडी ल्याएर सद्गत गरियो, तबसम्म बैतडीसम्म आउँदा चाहिँ बाँच्नु भएको थियो, अनि त्यसपछि उहाँ बित्नुभयो भनिन्छ हस्तिदल शाह. अनि के भयो नेपाली सेना भने एकातर्फ भक्ति थापाहरू यस्तो सबै मारिए, कसरी बाँच्ने उहाँ अमरसिंहको अवस्थै रहेन, केही पनि बाँकी रहेन, त्यसरी उहाँ ब्याग भएर कुमाउमा आउनुभयो. अनि वंशाले पनि आफ्नै भाइ मारियो, सबै कुरो भयो, अब उनीहरूसँग सक्ने अवस्था छैन भनेर सरेन्डर गर्नु भन्दा हिँड्नु उचित छैन, उनीहरू दुवैजना फर्केर आए. त्यस पछाडि हामीले चाहिँ कालीभन्दा पारीको भूभागमा हाम्रो उपस्थिति नै भएन. सप्तरी दैतरी किल्लामा जम्मा भएर बसेका थिए. त्यसरी चाहिँ हामीले यो उताको भूभाग
5: यो सुगौली सन्धि कसरी भयो
6: हो. अब यसैभित्र सुगौली सन्धि आउँछ. जब उनीहरू काठमाडौँ आए, रणबहादुर के अरे गिरवाण युद्ध करिब करिब 17 वर्ष या 18 वर्ष हुनुहुन्थ्यो उहाँको. त्यति अब त्यो
5: लडाईँको मोर्चामा शाह ठकुरी शाह
6: हो
5: र थापाहरूको चाहिँ भूमिका
6: कुँवरहरू. अनि यो थापा पक्षमा कुँवरहरू थिए, उनीहरू ज्वाइँ भएको कारणले उनीहरू पाण्डे पछि चाहिँ यो उतिर लागे कि चौतारिया मतलब शाहतर्फ. अनि यिनीहरू बिचको पाण्डे र थापा हुन्छ होइन, पहिला चौतारिया र थापा बिचको गुटबन्दी थियो. पछि तिनीहरू पाण्डे बेसी अनि पाण्डे बढी भएपछि पाण्डे र थापाको बिचको भन्ने
5: यो सुगौली सन्धि.
6: अब सुगौली सन्धि अब त्यस पछाडि के भयो भने नेपालमा अब ठुलो हाहाकार मच्यो. अब काठमाडौँ रहँदैन भन्ने भयो, राज्य जाने अवस्थामा भए, मानिसहरू घरै छोडेर चाहिँ जङ्गलमा बसेका थिए भनिन्छ.
5: त्यो कोष कसबाट त्रसित भए
6: त्यही त उता युद्ध भइरहेछ, सबै ठाउँबाट हारिएको अवस्था.
5: इस्ट इन्डिया कम्पनी
6: इस्ट इन्डिया कम्पनी चारै अब एट्याक भएपछि के हुन्छ नि त्यो हारिसकेपछि झन् जोरले आक्रमण गर्छ.
5: भारतका नवाबहरू र उनीहरू संयुक्त रूपमा आक्रमण गर्छ.
6: नवाबहरू थोरै मात्रै, धेरै चाहिँ छैनन्, त्यसमा यस्तैहरू मात्रै छन्. अनि त्यसरी भएपछि अरूलाई यो विषय नै थाहा छैन के भइरहेको छैन थाहा छैन, किनभने त्यतिखेर चाहिँ लखनऊ के अरे चाहिँ दिल्लीको बादशाह चाहिँ अकबर द्वितीय भन्ने हुनुहुन्छ होइन. तिनीभन्दा पछि बहादुर शाह जाफर उनको छोरा हुन्. यो मुगल साम्राज्यको के कारणले हामीले नाम लिनुपर्छ भने त्यतिखेर उनीहरू बादशाह हुन् कि, बादशाह भने राजाको पनि राजा हो. अब उनीहरूले त्यो भूमिकै निर्वाह गर्न सकेन, उनीहरू सुखमा मात्रै लागे. बादशाहहरू जस्तो अकबर शाह द्वितीय भन्ने हुनुहुन्थ्यो, उहाँको छोरा चाहिँ बहादुर शाह जाफर पछि रङ्गुन जानुभएको यो हुने होला. यसो पछाडि दिनु पनि सकियो. जङ्गलहरूको पालामा जानुभयो. उनीहरू 100 वर्षमा 3 राजा मात्रै थिए.
5: हामीले कसरी गुमायो?
6: अब यसरी भयो. अब यो सबै कुरो सकिएपछि हामी काली नदी वारी आएर बैतडी किल्लामा बस्यौँ.
5: काली नदी भनेको त्यो महाकाली नदी चाहिँ पुरै हाम्रो कि के?
6: अब त्यो कस्तो थियो भने यो काली नदी भनेको कालीबाट सुरु, काली भनी माथिबाट चाहिँ सुरु हुन्छ,
5: त्यसलाई
6: काली भनिन्छ. एकदम लिम्पियाधुरा नै हो,
5: लिम्पियाधुरा
6: हजुर. अनि तिनीहरू तल आउँदै त खोलाहरू थपिँदै थपिँदै जान्छ.
5: त्यो अहिले एउटा काली नदीको उद्गम यो हो भनेर काली मन्दिर राखेका छन्, त्यो चाहिँ
6: त्यो अब पछि त्यतिकै सानो एउटा मन्दिर बनाएर यो यताबाट आउने अर्को छाङ्रुतिर आउने एउटा नदीलाई चाहिँ मानिएको भन्छन्, अनि त्यो चाहिँ खास होइन. त्यो
5: लिम्पिया धुरा हो भन्ने आधार हो.
6: त्यसको चाहिँ के हुन्छ भने यसको यो एउटा प्रिन्सिपल छ. यो जस्तो नदीहरू मूल नदी कुन हो, सहायक नदी कुन हो भन्ने एउटा प्रिन्सिपल हुन्छ. त्यो एउटा कस्तो भने अब त्यसको क्याचमेन्ट एरिया कति छ, जसको ठुलो हो त्यही हुन्छ. जुन धेरैवटा शाखा नदी जसमा धेरैवटा शाखा नदी जोडिन्छन् त्यही हुन्छ. अनि दुईवटा नदी जोडेर जुन गहिरो छ त्यही हुन्छ. अनि त्यसको पानीको बहाव भनौँ, जुन सेक्सन काट्दाखेरि जुन मोटो जुन हुन्छ त्यो नै हुन्छ, लामो जुन हुन्छ त्यो नै हुन्छ.
5: यस्ता भनेपछि महाकालीको नदीको उद्गम स्थल लिम्पियाधुरा
6: हो. अब यो महाकाली काली महाकाली भन्दैन, त्यहाँ काली भनिन्छ. अनि तल आइसकेपछि गोरी भन्ने नदी उता आउँछ, जुन उता कुमाउँपट्टिबाट त्यो कुमाउँको गोरी र जोडिएपछि महाकाली बन्छ, यसरी जान्छ. अनि मैले अहिले एउटै कुरा भन्नु, सुगौली सन्धिको विषय चाहिँ त्यस पछाडि यो हेटौँडामा पुरै उनीहरू आएर अब तिमीहरू सम्झौता गर्छौ कि हामी एट्याक गरेर तिमीहरूलाई हराइदिउँ भनेर यहाँ बस्नुभयो. 15 दिनको अल्टिमेटम दिनुभयो
5: कसले?
6: इस्ट इन्डिया कम्पनी. अनि त्यसलाई त्यो कुरो लिएर यहाँ पत्र आउँदाखेरि भीमसेन थापाले त्यसको यस पनि भन्नु भएन, नो पनि भन्नु भएन. जब समस्या आयो उनले खास मुख खोल्नु भएन. आफ्ना भाइहरू पनि उहाँको विरोधी भइसकेको थियो, किनभने युद्ध गर्नु हुँदैन, उनीहरू साह्रै शैक्षिक छन् भने.
5: भाइहरू युद्धको पक्षमा थिएनन्,
6: कोही पनि थिएन. तर उहाँले जिद्दी गरेको, एकदम जिद्दीवालो भयो. अनि त्यस पछाडि गएर यहाँबाट गएपछि अब के गर्ने, दरबारलाई त आपत पर्यो, राजाको पो शासन जाने कार्य त केही ठुलो कुरो होइन भनिसकेपछि. अनि दुईजना पात्र छन् त्यतिखेर, एकदमै सम्मानित पात्र मान्नुपर्छ उहाँहरूलाई. गगराज मिश्र भन्ने राजगुरु हुनुहुन्थ्यो र अर्को एउटा चन्द्रशेखर उपाध्याय दाहाल नै हो भने, उहाँ चाहिँ त्यतिखेरको टक्सारी टक्सारी भनेको अहिले गभर्नर छ. अनि उहाँहरू दुईजना चाहिँ बुढा भइसक्नु भएको थियो, र उहाँहरूलाई चाहिँ यो सबै कुरो के गर्नुपर्छ, जसरी हुन्छ नेपाल बचाउनु
5: गुरु भनेर राजाका तर्फबाट
6: अब यो माताहरूले राजमाताहरू नसरी बसेर त्यसरी पठाएको देखिन्छ. र त्यस पछाडि गएर यो सुगौली भन्ने अलिक बेतिया नदी सुगौली भन्ने ठाउँ गएर सम्झौता गरिसकेपछि अनि सूर्यभन्दा माथितिर मात्रै नेपाल जोगाएको पाइन्छ.
5: ओहो,
6: सूर्यभन्दा तलतिर सबै उनीहरूको भयो
5: भयो.
6: त्यसले यता दुईवटा खोला राखे, एउटा काली नदी महाकाली नदी, एउटा चाहिँ यता मेची मेची र महाकाली. यो दुई पूर्व पश्चिम टोकिए, उत्तरतिर तिब्बत थियो त्यसको कुरो भएन. र दक्षिणतिरको सम्बन्ध चुरी पहाडलाई हामीले मान्यौँ र सोमेश्वर रेन्ज एउटा त्यसमा जोगाएको देखिन्छ. सोमेश्वर चाहिँ चुरीभन्दा तल थियो, त्यसरी जोगाएको देखिन्छ. त्यसरी चाहिँ हामीले धेरै
5: गर्छौँ. सबै हाम्रो गयो. अनि कसरी प्राप्त भयो?
6: पछि एउटा कुरा के छ भने यसको अहिले म अध्ययनकै क्रममा छु यो नदेखाएर है अब मैले सुने अनुसार के छ भने तिनी चन्द्रशेखर त भतिजा दिलनाथ भन्ने कलकत्ताका वकिल थिए त्यतिखेर इस्ट इन्डिया कम्पनी नेपालतर्फबाट वकिल हुनुहुन्थ्यो र उहाँलाई चाहिँ चन्द्रशेखरले के भन्नुभयो भने यो चाहिँ एकदम धार्मिक भूमि हो यहाँ पशुपतिनाथ जस्ता देवता बस्छन् र उनीहरूको एउटा भाषाणी खेती यसरी लिइदिनु हुँदैन तपाईँहरूले यसलाई अलिकति दया गर्नुहोला भन्ने हिसाबले नै अलिकति भनौँ न धर्मको आड देखाएर इस्ट इन्डिया कम्पनीका पदाधिकारीहरूलाई भनिसकेपछि पछि सोमेश्वरदेखि झापासम्मको भूभाग चाहिँ उनीहरूले छोडिदिएको भन्ने छ
5: यसको अलिक अलरेडी अनि हामीले यसमा भीमसेन थापाको भूमिका कसरी हेर्नु
6: भीमसेन थापाले त्यो विषयमा खासै उहाँको रोलै छैन युद्ध हुँदाखेरि एकदम तताउनु भयो अगाडि बढाउनु भयो जब त्यस्तो भइसकेपछि अनि उहाँले अरू अन्य सुधारका कार्यक्रमहरू राख्ने सेनाहरूलाई चाहिँ ब्यारेकमा राख्ने यावयवत कुराहरू धरहर बनाउने यस्तै यस्ता काम गर्न थाल्नु
5: सेनालाई ब्यारेकमा राख्ने भने कि अलिक फ्रेन्च मोडल हो
6: त्यो त्यो मोडलमा जानुभयो उहाँले आन्तरिक सुधार गरेको देखिन्छ भीमसेन थापाले धेरै आन्तरिक सुधार गरेको देखिन्छ तर यो युद्धको समयमा जो मूल जो आदि भूभाग गुमेरे त्यो विषयमा उहाँले चाहिँ त्यस पछाडि आफूलाई पुरा फेसलेट मात्रै गर्नुभएको देखिन्छ
5: यो अनि सुगौली सन्धि चाहिँ के को उपज तपाईँ छान्नुहुन्छ
6: यही यही युद्धपछि हाम्रो यस्तो भयो
5: भने चाहिँ के भीमसेन थापा चाहिँ के अलिक भिलेन जस्तो देखिए
6: यस्तो पनि भन्न मिल्दैन यस्तो भयो कि भने आफूले गरेको पुरा नभएपछि जस्तो पुरा नभएपछि अनि साधारण उसलाई त्यति खास कुमे छैन त्यही कारण आफ्नो फेस सेभ गरे कि उनीहरूले आफूलाई जो
5: यो बताइदिनुहोस् त महाकाली चाहिँ के पुरापुर नदी नेपालको हो
6: अब यस्तो हुन्छ सर कुनै पनि नदी अथवा कुनै पनि डाँडो हामीले हाम्रो अथवा अरूको भन्न मिल्दैन होइन अब हामीले भनेको उनीहरूले पनि भन्छन् नि जहिले पनि के हुन्छ नि रोड छ भने रोडको सेन्टर हुन्छ नदी छ भने नदीको सेन्टर हुन्छ
5: बिचबाट
6: हो त्यो कुरो सर्वमान्य सिद्धान्त हो त्यसलाई अब अन्तर्राष्ट्रियले मानेको कुरा हामीले मात्रै होइन भनेर के गर्नु छ त्यसो हुन्छ त्यो त्यसलाई दुवै पछि मिलेर त्यसको उपयोग गर्ने हो त्यही नै हुन्छ
5: तपाईँको नजरमा यो पछिल्लो जो इतिहासको कालखण्डको जस्तो नयाँ नेपाल भन्नुहुन्छ जङ्गबहादुर
6: हजुर
5: त्यो त्यो त्यसलाई कसरी हेर्नु कसरी प्राप्त भएको थियो
6: अब मेरो विचारमा नयाँ नेपालको सम्बन्धमा प्राप्त भए त राम्रो कुरा हो तर त्यहाँ भएका जनता पनि त हाम्रै हुन्छन् होइन अब त्यो धेरै पहिला त्यसरी घुमिसकेको कुराहरू प्राप्त हुने जस्तो हामीले बेचिसकेको जग्गा हाम्रो भन्नु र त्यो भएकोलाई चाहिँ जोगाउनुपर्छ जस्तो लाग्छ अब त्यो सम्भावना किन हुँदैन अन्तर्राष्ट्रिय रूपले पनि त मान्छेले यसले जायज कुरा बोल्यो कि नाजायज कुरा भन्ने कुरो नि त आउँछ नि हामीले हामी मात्रै कुरा गरेर त भएन यो भनेको त अन्तर्राष्ट्रिय फोरममै कुरा हुने होला अब म त्यतिको त्यो लेभलको म कुरा त गर्न सकिनँ म अध्ययनको क्रममा छु तर वास्तवमा के भने अब यो ग्रेटर नेपालको कुरा लिइरहनु खासै त्यति भनौँ
5: ग्रेटर नेपाल
6: भएको चाहिँ जोगाउनु पर्यो कि भएकै सिद्धिन लाइसक्यो त्यतापट्टि बोजीको खसिसक्यो भएको टिप्न खोजेर अर्थ छैन अब त्यो तात्कालिक स्थितिमा हामीले ग्रेटर नेपाल भनौँ या जे भनौँ त्यो हामीले चाहिँ नसकेपछि
5: जङ्गे पिल्लर र जो सीमा बाँधिएको छ नि जस्तो उत्तरको यो उत्तरमा पनि चीन र नेपाल बीचको जो सीमा जसरी बाँधियो मतलब यहाँदेखि यो भनेर तिब्बतको अनि त्यसै गरी दक्षिणमा पनि जङ्गे पिल्लर अरू कैयौँ ठाउँमा विवाद छ यसलाई यसलाई चाहिँ यसको सबै समग्रमा भन्नुपर्दा श्रेय कसलाई दिने यो
6: अब यो सीमाहरूको लागि व्यवस्थित गर्ने काम जङ्गबहादुरबाटै सुरु भएको यसलाई हामीले मान्नै पर्छ र जङ्गबहादुरको त्यो मात्रै होइन वास्तवमा जङ्गबहादुर र उहाँको भाइ रणोद्दिन दुईजनाको विषयमा म राणाकालमा मान्छेहरूसँग प्रतिवाद गरिरहेछ राणाका दोस्रो पुस्ता चाहिँ बिग्रेकै हुन्छ
5: मतलब यी चाहिँ
6: डाइनामिक हुने
5: जङ्गबहादुर र
6: रणोद्दिन सम्म उहाँलाई नै हत्या गरेर भतिजाले लुटे विभिन्न भयो त्यो अर्कै कुरा भयो त्यो आन्तरिक कुरा भयो उहाँहरूको मैले के कारणले भन्नु खोजेँ भने जङ्गबहादुर बडो दूरदृष्टि र बडो स्ट्राटेजिकल्ली मान्छे हुनुहुन्थ्यो उहाँले चाहिँ शक्ति के हो कसरी उनीहरूलाई उनीहरूबाट चाहिँ बेनिफिट लिने भन्ने किसिमले रहनु भएको भने इस्ट इन्डिया कम्पनी उहाँ त हजुरबा हो नि त ऊ भीमसेन थापा त हजुरबाको दाइ कि उहाँ नयनसिंह थापाको नाति उहाँको नयनसिंहको जेठो दाई भीमसेन थापा भएको हुनाले हजुरबाको दुर्गति देखेर उहाँले के गर्नुभयो भनेपछि योसँग मिल्ने र इन्डियाका राजघरानाहरूलाई फुर्ती ल्याउने भन्ने हिसाबले लिनुभयो किन इन्डियामा त 500,000-500 राजघराना थिए ती सबैभन्दा म उम्दो हुँ भनेर देखाउन लागि पनि उहाँले चाहिँ इस्ट इन्डिया कम्पनीसँग उसलाई सहयोग गर्ने ताकमा हुनुहुन्थ्यो र बडो रमाइलो इन्ट्रेस्टेड कुरा के छ भने
5: मतलब रिजाएर त्यो प्राप्त
6: हो यस्तो भयो कि हजुर सबभन्दा के भयो भने भारतका राजाहरू आपसमा राज्य खोसिएकोमा बहुत चिन्तित थिए त्यही क्रममा चाहिँ भारत छोडो भन्ने एउटा आन्दोलन आयो
5: भारत
6: यो सुन्नुभयो फिरङ्गीहरू धपाऊ भन्ने के आयो ती झाँसीका रानीहरू विभिन्न एकदम त्यसको एक्टिभ रोलमा आए अनि आएपछि त्यो चाहिँ कारण के थियो भने उसले 1756 इन्डियामा कलकत्ता जितेर आफ्नो वैधानिक भूमि बनाएको थियो इस्ट इंडिया कंपनी उनीहरु पनि देशी वर्ष त त्यतिकै व्यापारिक रूपमा बसेका थिए अनि त्योको 100 वर्षमा यहाँ ठूलो एउटा उत्सव बनाउन लागेको थियो महारानीले बोलाइकन अनि त्यो क्रममा चाहिँ

0: लखनऊमा गएर ती सब पुराना राजाहरूलाई पिटपाट पारा लखेटेर उहाँहरूलाई मुक्त गरिदिनु भयो।
1: त्यो लखनऊ लुट भनेको
0: हो, त्यही हो लखनऊ लुटमा चाहिँ के रहेछ भने नेपालका सेनाहरू केही देखेका छैन है बिचरा। लखनऊ त सुन चाँदी भरिएको इन्डियाको सबभन्दा भव्य सहर त्यही हो, त्यहाँ गएपछि विभिन्न सिसा फुटाउने विभिन्न गर्ने त्यो सुन चाहिँ चिनेछ नि त, हिरा हिराको डल्ला फाल्दै सुन चाहिँ खोजी हाले रे भन्ने सुनिन्छ। यो अनेक छ, अनेक छ
1: सर। एक चिज बताउनु, यो जो सीमा यसरी कोरियो नि हजुर, यो चाहिँ कसले गर्यो? यो
0: अब यसो भयो सर, के हुन्छ भने सीमाका लागि विभिन्न राज्यहरू जोड्दै जाँदा यो राज्य
1: नेपालको सन्दर्भको चाहिँ
0: यसो भयो सर। जब पहिला हामीले जुन पृथ्वीनारायण शाहदेखि हामीले जुन अधिकरण गऱ्यौँ, त्यस पछाडि गएर सुवर्णसन्धि हामीले चुरे भन्यौँ, चुरोमा पनि हामीले सीमा लाउन सकेका थिएनौँ। त्यतिकै फेरि त्यो शासन गयो, भद्रकोट भयो, राणा शासन आयो, अहिले जङ्गा पावरमा आए, उनले यिनीहरूलाई गरिसके अनि उनीहरूले के भन्यो भने तिमीहरूको पहिला लिएको भूमि हामी दिन्छौँ भने जङ्गा त्यस पुरस्कार स्वरूप प्राप्त गरे हुन्छ उहाँहरूले त्यो लखनऊ लुटमा सहायता गरे हुनाले उनलाई सरलाई कला दियो। यसरी मलाई पिलर हाल दिनु भन्ने हो र अजङ्गको पिलर भने अरे अब जङ्गल पिलर भन्छन् अब जे होस्
1: मतलब अजङ्गको भनेर जन्मे भएपछि
0: भनिन्छन् अब त्यति भनिन्छ धेरै कथा छन् यसभित्र अब रियालिटी छन्। एउटा रात भण्डारी समथिङ मैले बिर्सिने भएको नाम उहाँलाई चाहिँ त्यहाँ नेपालगञ्ज पठाइयो, उहाँले चाहिँ यता नेपालतर्फबाट हेर्नुभयो, उहाँहरूले पिलर लगाएर दिएको भन्ने भनाइन्छ।
1: मतलब त्यसै बेला कोरियो चाहिँ कहिले
0: त्यो चाहिँ त्यो नयाँ मुलुक चाहिँ अब थप भएको हुनाले लियो अनि त्यसमा कोइलावास एरिया पछि अब 1975 पूरक सन्धिमा कोइलावास क्षेत्र पनि नेपालमा राखिएको देखिन्छ। त्यही नै हाम्रो चाहिँ वैधानिक सीमा भयो अनि त्यस पछाडि
1: त्यसको पाला भएको
0: त्यो जङ्गबहादुर पाला
1: मतलब सीमा त्यसरी नै कोरियो
0: अब हाम्रो
1: बेलायतीले कोरिदिए कि नेपालको कुनै विज्ञान
0: त्यतिखेर हेर्नुहोस् नेपाल विश्वमा कुनै पनि मान्छेले नक्सा बनाउनु जान्दैन थियो क्या। एउटा कुरा के भने हामी असत्य कुरा बोल्नु हुँदैन, हामीसँग यो ढङ्ग हाम्रो हुँदै होइन कि। अब अस्ति 21 सालसम्म नेपालीहरूले नक्सा बनाउनु नजान्दा हेरोप भन्ने मान्छेलाई नाइटमा ल्याइदिए त्यो बेलायतीले सिकाएर भएको हो, हेरोपले सिकाएको पुदिनारायण सर हो, उनीहरूले सिकाएको हामी हो के भन्ने त्यस
1: हेरोपले
0: हजुर उहाँ आएपछि मात्र
1: हामीसँग चाहिँ के चुस्त दुरुस्त नेपालको नक्सा चाहिँ यो भन्ने हामीसँग के नापि विभागसँग छ
0: किनै हेरोपले बनाएको नक्सा पछाडि नै नक्सा हो सर। त्योभन्दा पहिला नेपालको नक्सा भन्ने यो काल्पनिक नक्साहरू हुन् जो स्केलिङ मिलेको छैन, यो स्केचलाई नक्सा भनिँदैन कि। नक्सा हुनु पनि धेरै प्रपर्टी अफ म्याप त छ नि त, स्केल हुनु पर्यो, टोपो म्याप हुनु पर्यो, जोडिएको हुनु पर्यो, कम्पाइलेसन के भन्छ यो टेक्निकल भाषापट्टि गयो भने अरूले बुझ्दैन, त्यही भएर हामी बोल्दैन।
1: तपाईँसँग म अरू विषय कुरा गर्न चाहन्थे
0: हजुर,
1: फेरि अर्को पटक तपाईँलाई म अनुरोध गर्नेछु, बाँकी रहेको विषय फेरि यहाँ मार्फत सम्बोधन गराउनेछु। कार्यक्रममा आइदिनु भयो धन्यवाद छ,
0: धेरै धन्यवाद हजुरलाई। हजुरले पनि मैले आफूले जानेको कुरो ल्याएर यहाँ भन्न पाएँ, हाम्रा पूर्वजहरूदेखि गरेको इतिहास बताउन पाएँ, म बहुत खुसी छु। हस्
1: धन्यवाद। आचार्य दर्शक बहिनी उहाँ हुनुहुन्थ्यो दिल्ली प्रसाद दाहाल आन्तरिक सीमा विज्ञान समसामयिक विषय केन्द्रित गरिएको संवाद। म सहित मेरो सम्पूर्ण मित्रलाई कार्यक्रमबाट विदा दिनुहोस्, नमस्कार।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
5: फोन नम्बर 082-563-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: मध्य पश्चिम ट्रान चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका लागि गठित अध्ययन समितिको टोली दुवै जिल्लामा स्थलगत रूपमा पुगेर अध्ययन पूरा गरेको छ। सीमा विवादको यथार्थ अध्ययनका लागि नापी विभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक सुशील डंगोल नेतृत्वको टोली स्थलगत रूपमा लामपाटा, हुम्ला र बाजुरा जिल्लामा पुगेर स्थानीयसँग छलफल र अध्ययन गरेको हो।

व्यक्तिले हुम्लाको सदरमुकाम सिमकोट बाजुराको मार्तलीमा पुगेर आफ्नो काम सम्पन्न गरेको टोलीका प्रमुख डंगोलले बताउनुभयो। टोलीले हुम्ला र बाजुरामा स्थानीयसँग छलफल सुझाव राय सुझाव माग गर्ने केही तथ्य लिने काम सम्पन्न गरेर मार्तलीबाट फिर्ता भएको छ। टोलीलाई हुम्लावासीको तर्फबाट तथ्य प्रमाण अदालतको फैसला लगायतका कागजात प्रमाण पत्रका रूपमा बुझाइएको थियो। टोलीले बाजुराको मार्तलीमा पनि जनप्रतिनिधि राजनीतिक दल नागरिक समाजसँग छलफल गरेको थियो। बाजुराका स्थानीयले नापीको नक्सा र गुगल नक्सा टोलीलाई बुझाएको थियो। समितिका संयोजक डंगोलले तथ्य र यथार्थ स्थानीय स्तरबाटै बुझ्ने काम सकिएकाले अब प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइने जानकारी दिनुभयो। पश्चिम सल्यानको भलाखर्कका बासिन्दाले वर्षौंदेखि खानेपानीको ठूलो संकट झेल्दै आएका थिए। एक गाग्रो पानीका लागि घण्टौं हिँड्नुपर्ने र बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता खेपिरहेका बासिन्दाका लागि घर घरमा खानेपानीको धारा आएपछि सिंगो गाउँमा खुशियाली छाएको छ। सबैका लागि दिगो खानेपानी तथा सरसफाई कार्यक्रम मार्फत वनगाड कुपिन्दे नगरपालिकाले स्थानीय उपभोक्ताको समेत उत्साहजनक श्रमदानमा 87 घरधुरीमा शुद्ध खानेपानीको व्यवस्थापन गरेको छ। करिब 93 लाख रूपियाँको लागतमा निर्माण कार्य सम्पन्न भएसँगै आइतबार खानेपानी आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। यसै गरी हुम्लाको सिमकोट गाउँपालिकाका ओर्खेनका स्थानीय नागरिक 3 दशकपछि खानेपानीको पहुँचमा जोड़िएका छन्। करिब 30 वर्षदेखि यस गाउँका स्थानीयले पर्याप्त मात्रामा खानेपानी उपभोग गर्न नपाएको भन्दै पटक पटक सरकारी निकायलाई अनुरोध गर्दै आएका थिए। उपभोक्ता समितिका अध्यक्ष रामराज शाहीका अनुसार नानापानीदेखि करला खानेपानी उपभोक्ता समितिसँग खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय र हुम्लामा श्रमदान सहित 18,54,014 रूपियाँ सम्झौतामा उक्त काम शुरू गरिएको हो। यति बेला ओर्खेन गाउँका 52 घरधुरी मध्ये 18 घरधुरीका नागरिक खानेपानीको पहुँचमा जोड़िएका छन् भने अन्य 34 घरधुरी अझै एउटा खुला पाइपमा आएको पानीका भरमा रहेका छन्। तर 18 घरधुरीका प्रत्येक एक घर एक धाराको निर्माण कार्य सम्पन्न भएर शुद्ध पिउने पानीबाट लाभान्वित भएका छन्। को सदरमुकाम सिमकोट सहित 2 गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्र अन्तर्गत बारम्बार विद्युत जाने समस्या बढेपछि सेवाग्राही मर्कामा परेका छन्। सिमकोट बजारकी उपभोक्ता सौरीकला रावतले प्रत्येक 10 देखि 15 मिनटको अन्तरालमा विद्युत जाने आउने समस्याले दैनिक कामकाज प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार 3-4 दिन यता यस्तो समस्या झन बढ़ेको छ। दैनिक 5 घण्टासम्म लोडसेडिङ हुन्छ, यसले विद्युतीय उपकरणबाट गरिने सबै प्रकारका काम प्रभावित भएको उहाँको भनाइ छ। हिन्दुम विद्युत वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले पावर हाउसको मेसिनमा समस्या देखिए पनि समस्या कहाँबाट उत्पन्न भएको हो भन्ने यकिन गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार आफू र प्राविधिक टोलीले 3-4 पटक पावर हाउस पुगेर निरीक्षण गरे पनि समस्या पहिचान हुन सकेको छैन। विद्युत आपूर्ति भइरहेका बेला पनि पावर हाउसबाटै लाइन पटक पटक ट्रिप हुने गरेको छ। सोमबार पनि टोली सहित निरीक्षण गरियो तर समस्या पत्ता लागेन। उहाँले भन्नुभयो विद्युत आपूर्तिमा देखिएको यस समस्याका कारण हाल करिब 2,700 उपभोक्ता प्रभावित भएका छन्। र बाँकेको राप्ती सोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्राग ऐतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन्। उहाँका अनुसार भेटिएका पाषाण औजारहरू प्रारम्भिक मानव समूह होमो इरेक्ट्स होमो ह्याबिलिस जस्ता मानव प्रजातिले प्रयोग गरेको हुन सक्ने सम्भावना देखिन्छ। उहाँले ती औजारको बनावट अफ्रिकाको तान्जानियामा भेटिएका प्राचीन ओल्डवान संस्कृतिका पाषाण औजारसँग मिल्दोजुल्दो देखिएको बताउनुभयो। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर गेवालीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कमल शाही सम्मलित टोलीले स्थानीय तहको समन्वयमा कुसुम क्षेत्र राप्ती नदीको उत्तर दक्षिण तटीय भूभाग तथा
पुवर भवानी मन्दिर आसपासका सामुदायिक वन क्षेत्रमा अनुसन्धान गरेको थियो। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही डाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोडाई जाँच फोन नम्बर 082563218।

0: 6.9 को सांदा डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
2: छालामा बाघहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916670
1: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825908447 0825908447
8: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
9: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
10: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रूपको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोट, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
2: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
2: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825 62 23, 98 4 78 18 617 र 98 4 78 35 643।

जबसम्म शब्दहरू छन् तिमीलाई मन नपरे पनि म लेखिरहेछु।

0: छ भन्नुभएको छ। कार्यक्रम इन्द्रलाई मन पराउने मान्छे यहाँलाई म नमन गर्न चाहन्छु। जुल्नीमा यो नामबाट पनि हेर्दै हुनुहुन्छ होइन, प्रकाशको जानकारी गराए। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: परिवर्तन सम्भव छ, कहाँबाट को आउनुभयो?
1: म यता जलधुराको परशुरामबाट कलावती डाङ्गी।
0: कलावती डाङ्गी, मैले योभन्दा अगाडि नाम पढ्दै थिएँ, ठ्याक्कै अहिले फोनै लागेछ तपाईँको होइन?
1: हजुर, आज मेरो छोरीको जन्मदिन हो र पशुपतिनाथले सोचे आँटेका पुरा गरौँ भन्दै छु र आज मेरो छोरीको जन्मदिन।
0: अनि तपाईँको छोरी त बाहिर जानुभएको थियो होइन?
1: हजुर,
0: जापान।
1: हजुर,
0: तपाईँकोले भन्नुभएको थियो हामीलाई, त्यसपछि इन्द्रणी मार्फत पनि हामीले तपाईँको छोरीलाई शुभकामना दिएका थियौँ त्यो बेलामा। ठिक छ, ल आज तपाईँको छोरीको जन्मदिन रहेछ कलावतीजी, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। अरू के भन्नुहुन्छ? नेपाली गीत संगीतलाई माया गर्ने मान्छे दूरमा बसेर हामीलाई साथ दिनुहुन्छ, नेपाली गीत संगीत भनेपछि हुरुक्क हुनुहुन्छ, कहिले गाउनुहुन्छ, कहिले नेपाली गीत संगीतमा आएका बारेमा जानकारी गराउनुहुन्छ। दूरदराज कुना कन्दरा रस्ती बस्तीमा इन्द्रणीमय बन्दै गर्दा हाम्रो कार्यक्रमलाई माया गर्नुहुन्छ, यसको लागि धन्यवाद दिन्छौ। र पछिल्लो समय आएका गीतहरू कस्तो लाग्छ, के लाग्छ? अहिले पछिल्लो समय एआई को प्रयोग बढ्दो छ, के भन्नुहुन्छ तपाईँ?
1: म त केही जान्दैन, मलाई त गीत सुन्नु बाहेक अरू केही आउँदैन, म त सुन्ने हुँ र अरू सबै राम्रै मान्छु अनि त्यस्तै हुनु पर्यो
0: अब। ए ल हुन्छ, धन्यवाद छ तपाईँलाई। कहिले काहीँ त इन्द्रणी मारे गीत पनि गाउनुहुन्छ नि होइन? ल धन्यवाद तपाईँलाई, हस् कलावतीजी। ल ओहो, हेर्नुहोस् त यस्तो निश्चल मन भएका मनहरू आउनुहुन्छ कि, हामीलाई बोल्न आउने होइन, हामी त गीत गाउने हो अनि कार्यक्रम सुन्ने हौ भन्नुहुन्छ। हेर्नुहोस् त दूरदराज डडेलधुराको परशुरामदेखि आउने हाम्रो कलावती जीलाई पनि हामी धन्यवाद दिन चाहन्छौ। तपाईँको छोरीको जन्मदिन रहेछ, धेरै धेरै शुभ आशिष छ हाम्रो तर्फबाट भन्दै अब चाहिँ हामी गीत राख्छौ। एउटा टेलिफोनै आएछ। नमस्कार हजुर।
2: हेलो हजुर, नमस्ते। परिवर्तन
0: परिवर्तन सम्भव छ, कहाँबाट कसको आवाज हो नि हजुर?
2: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बझाङ घर भई आज भोलि किर्तिपुर काठमाडौँबाट यहाँको
0: पपुलर विमलराज जोशी,
2: अवश्य पनि पपुलर विमलराज जोशीको आगमन भयो, के छ यहाँको व्यक्तिगत लगायत रेडियो काठमाडौँ
0: एकदम व्यक्तिगत पनि बवाल राम्रो छ, रमाइलो छ, अनि रेडियो काठमाडौँ पनि ठिक छ। बिहानीको 10 बजेपछि कतिखेर तपाईँहरूबाट जाउँ जाउँ हुन्छ, त्यसपछि आयो यसरी कुराकानी गर्यो अनि गीत संगीत सुनायो होइन?
2: अवश्य पनि एकदमै यो श्रृङ्खला निरन्तर र नियमित रूपमा यही समय र यही रेडियो स्टेसनबाट जान्छ, एकदमै खुसी लाग्छ। यहाँको यो सुमधुर आवाज जिन्दगीभरि सुन्न पाऊ यस्तै त हो नि है, सुस्वास्थ्य दीर्घायुको कामना सहित यो कार्यक्रम र यहाँको उत्तरोत्तर प्रगतिको स्टार्टिङमा मैले कामना गरेँ।
0: ल अब के भन्नुहुन्छ नेपाली गीत संगीतका बारेमा अलिकति? अब यो पछिल्लो समय एआई को प्रयोग बढ्दो छ, यहाँले थाहा पाइरहनु भएको छ, पुराना गीत संगीतहरू त सबै लगभग ध्वस्त नै भइसके, याद गर्नु भएको छ?
2: अवश्य पनि हजुर।
0: हेर्नुहोस् त कस्ता राम्रा राम्रा गीतहरूलाई एआई को प्रयोगबाट अब त कलाकारै नचाहिने जस्तो अवस्था सिर्जना गराइसक्नु भयो, यसले त अलिकति कता कता राम्रा गीतहरू पनि छायामा परे, कपिराइटका कुराहरूलाई पनि समस्या आए, के भन्नुहुन्छ यसमा तपाईँ?
2: यस्तो पुराना गीत संगीतलाई पनि धेरै माया गरौं, धेरै साथ सहयोग सपोर्ट गरौं, पुराना कलाकार साथीहरूलाई पनि एकदमै स्थान दिउँ है। पुराना गीतहरू पहिला धेरै पटक यही मंगलबारे श्रृङ्खलामा विचार पोखेँ मैले, धेरै गीतहरू पुराना सुन्ने खालका हुन्छन्, गाउँ बस्ती सहर बजार यत्र तत्र सर्वत्र सुगम दुगम निकट विकट हरेक क्षेत्रमा स्वदेश विदेश प्राइभेटदेखि सार्वजनिक ठाउँमा सुन्ने खालका गीतहरू बनेका थिए पुराना गीतहरू है। अहिलेका जति पनि नयाँ गीतहरू छन्, एआईहरू आए, अन्यहरू आए, एउटा भाष्टधारका गीतहरू आए, उत्कृङ्कल गीतहरू आए, ती गीतहरू पनि राम्रा थिए, कोही स्लो मोसनका स्लो धारका गीतहरू राम्रा पनि थिए होइन, धेरै राम्रा थिए, तर जतिखेर धारका गीतहरू एकदमै फास्ट तरिकामा आए, ती फास्ट धारका गीतहरूमा पनि विभिन्न शब्दहरू छन्, ती शब्दहरूले गर्दा धेरै क्षेत्रहरूमा असर परेको छ, त्यसैले पुराना गीतहरूलाई पनि धेरै माया गरौँ, नयाँ कलाकारहरूलाई पनि स्थान दिउँ, पुराना कलाकारहरूलाई पनि स्थान दिउँ, विशेष गरेर नेपाली सबै सबै सङ्गीतहरूलाई माया गरौँ, सबैले सुन्ने गरौँ, र विशेष गरेर त्यसैमा पनि विशुद्ध लोक तथा दोहोरी गीतको बसाइ पनि हो यो, र विशुद्ध लोक तथा दोहोरी भाकाहरूलाई एकदमै माया गरौँ, कलाकार साथीहरू सबै व्यक्तित्वहरू व्यक्तिहरूले कलाकारहरूले अग्रज व्यक्तित्वहरूले विभिन्न सङ्घ संस्था निकायहरूले यो गीतसँग सङ्गीतसँग विभिन्न टिमहरूले सबैले आफ्नो क्षेत्रबाट एकदमै सहयोग पुर्याउँ र यी विकृति विसङ्ग भित्राउने तरिकाहरूबाट टाढै रहौँ। यदि यस्ता एआईहरूले नकारात्मक असर पर्छ मान्छेको जिन्दगीमा, विकृति विसङ्गति नै ल्याइरहेको छ र ल्याउँछ पनि, त्यसैले योबाट दराजमा रहौँ, टाढा रहौँ र आफ्नो क्षेत्रबाट सबैले सङ्गीतलाई माया गरौँ, सबैले सक्दो सहयोग पनि गरौँ, राम्रो कुरालाई अगाडि बढाउँ, पुरानो कुरालाई नकार्दै जाउँ, त्याग्दै जाउँ भन्नाले, नराम्रो कुरा छ भने त्यसलाई आजैबाट हटाउँ, त्यागौँ, विसर्जन गरौँ, राम्रो कुरालाई सबैले प्राथमिकता दिउँ, होइन, सकारात्मक सोच राखौँ। यस्तै त हो गीत सङ्गीत भन्ने कुरो, सबैले सुनौ, सबैले आजको लागि पपुलर विमल राज जोशी, फेरि भेट्ने वार्ता चाहिँ छुटिन्छ है त।
0: नमस्कार, नमस्कार सर। इन्द्रणीको बसाईमा आएर आफ्ना विचार राख्नुहुन्छ, धन्यवाद छ। अब गीत नै सुनाउनु पर्छ एउटा। महेन्द्र विश्वकर्मा स्याङ्जा यो नामबाट हामीलाई हेरिरहनु भएको छ। नमस्कार सहित सम्मान गरे आदरणीय अग्रज दाजु, दोहा कतारबाट भन्नुभएको छ महेन्द्रजीले। नेपाली गीत साहित्यलाई माया गर्न, बचाउनको लागि, विकृति विसङ्गति रोक्नको लागि महेन्द्रजीहरू जस्ता साथीहरूको भात छ, यहाँहरूलाई म नमन व्यक्त गर्न चाहन्छु। मिलन छेत्रीदेखि लिएर राधिका चौलागाईले नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ। केशव बहादुरले दर्शन नमस्कार भन्नुभएको छ। नरेश विक, मीना अधिकारीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन गर्न चाहन्छौ। अनि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ को हुनुहुन्छ भन्दा समीर खान हुनुहुन्छ, यहाँलाई पनि सम्झना छ। अनि नमस्कार म धनगढ़ीबाट हेर्दैछु भनेर राजले लेख्नु भएको छ। मिलन बोहराले गुड मर्निङ दाई भन्दै आउनु भएको छ। सम्झना कटवालले पनि इन्द्रणीको बसाईलाई साथ दिइरहनु भएको छ। सबिन ओली ठुल्दाईले पनि चन्द्रमणि सर नमस्कार म पनि सुन्दैछु, रूकुम पश्चिमको मान्छे इन्द्रणी भनेर लेख्नु भएको छ। नमस्कार है भन्दै आउने साथी गोपाल सुनार हुनुहुन्छ, म दुबईबाट भनेर लेख्नु भएको छ, धन्यवाद यहाँलाई पनि। अनि मेन्दो घिसिङले म दुबईदेखि दाईलाई सुन्दैछु भन्नुभएको छ। समीरले हेलो दाई भन्नुभएको छ। सविता भट्ट नमस्कार दादा म पनि हेरिरहेको छु, कहिले काहीँ हेर्छु, आज पनि हेरे, नमस्कार भनेर लेख्नु भएको छ। धेरै भयो भेट्न मान्नु भएको छैन, होइन अब भेट्नुपर्छ। ज्ञानो मायाले पनि सबैलाई सम्झना भन्दै सम्झनु भएको छ। अब गीत राखौं, ऐसा एउटा गीत सुनाऊ, त्यसपछि हामी आउँछौ कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: यो अस्पतालमा हुनुहुन्छ कति कल कारखानामा बसेर काम गर्दै सुनिरहनु भएको होला तपाई सबैलाई सम्झना छ विशेष गरी हाम्रो चाहिँ साथीहरू यतिखेर धेरै सुन्नुहुन्छ होइन कति सुन पसलमा बसेर सुन बनाउने कामहरू गर्दै हस्तकलाहरू होइन ह्यान्डिक्राफ्टका कामहरू गर्दै सुनिरहनु भएको होला जस्तो पनि लाग्छ कहिलेकाहीँ म यो तिनसुले बौद्धतिर जाँदा चाहिँ जताततै रेडियो नै बजिरहेको हुन्छ कि त्यहाँका साथीहरूले यति धेरै माया गर्नुहुन्छ अन्त अन्य ठाउँमा पनि माया गर्नुहुन्छ त्यो बाटो पर्दा म हिँड्दै गर्दा सुन्छु
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको दुखे छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँत नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
6: भर्ना खुल्यो
7: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
6: कार्यक्रमहरू
7: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
8: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 98512-32328
7: र 98578-37255
10: मध्यपश्चिम ज्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 10:11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङको गडौवामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गडवा गाउँपालिका 6 गडवामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गडवा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू आर्थिक वर्ष 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंग रोबन र झ्याल ढोका जडान, विद्युतीय वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 कार्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनुभयो। अस्पताल भवन निर्माणका लागि 2081 चैत्रभित्र निर्माणका काम सक्ने गरी 2079 फागुनमा श्यामसुन्दर एनबीजेबी भुटलसँग मूल्य अभिवृद्धि कर भ्याट सहित 13,49,68,900 रूपियाँमा ठेक्का सम्झौता भएको थियो।

सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएका बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका महानिर्देशक, खाद्य प्राविधिक तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पार वाहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारत सरकारको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइन्मेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायतका प्रावधान उल्लेख गरिएको छ। हुम्लाको खर्पुनाथ गाउँपालिका पाँच स्थित बामटा गाउँको सम्पूर्ण दलित बस्तीलाई पहिरो जोखिमबाट जोगाउन ग्याबिन जाली लगाउने कार्य सम्पन्न भएको वडा अध्यक्ष भरतजङ शाहीले बताउनुभयो। 52 घरधुरी रहेको यो बस्ती भिरालो जमीनमा रहेको कारण बेला बेला पहिरो खस्ने र केही घरको छेउसम्म जोखिम पुग्ने गरेपछि चालू आर्थिक वर्षमा बस्ती संरक्षणका लागि ग्याबिन जाली लगाउने कार्य सम्पन्न गरिएको हो। घर छेउका जोखिमयुक्त क्षेत्र तथा पहिरो खस्ने सम्भावित स्थानहरूमा ग्याबिन जाली लगाइएको हो। उक्त बस्तीमा ग्याबिन जाली लगाउने कार्य सम्पन्न भएपछि पहिरोको जोखिमबाट सुरक्षित भएको छ। यसअघि पटक पटक बस्ती नजिकै पहिरो खस्न थालेपछि स्थानीयवासी त्रासमा बस्दै आएका थिए। बस्ती सुरक्षित बनाउन ग्याबिन जाली लगाएको वडा अध्यक्ष शाहीले बताउनुभयो। बस्तीका स्थानीयले आफ्नो घर तथा बाटो संरक्षणका लागि ग्याबिन जाली लगाउने कार्यमा स्वयं श्रम समेत गरेका थिए। यसबाट बस्ती सुरक्षित हुनुका साथै स्थानीयले रोजगारी समेत पाएका छन्। काम गरेर एक घरले करिब 1,00,000 रूपियाँसम्म आमदानी गरेको उहाँले जानकारी दिनुभयो। खर्पुनाथ गाउँपालिकामा लागू गरिएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत निर्माण सामग्री र स्थलगत कामका लागि 82,70,000 रूपियाँ बजेट विनियोजन गरी यो आयोजना सम्पन्न गरिएको इन्जिनियर उजिरा रावलले बताउनुभयो। र बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका लागि गठित अध्ययन समितिको टोलीले दुवै जिल्लामा स्थलगत रूपमा पुगेर अध्ययन पूरा गरेको छ। सीमा विवादको यथार्थ अध्ययनका लागि नापी विभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक सुशील डंगोल नेतृत्वको टोली स्थलगत रूपमा लामपाटा, हुम्ला र बाजुरा जिल्लामा पुगेर स्थानीयसँग छलफल र अध्ययन गरेको हो। अध्ययन समितिले हुम्लाको सदरमुकाम सिमकोट बाजुराको मार्तलीमा पुगेर आफ्नो काम सम्पन्न गरेको टोलीका प्रमुख डंगोलले बताउनुभयो। टोलीले हुम्ला र बाजुराका स्थानीयसँग छलफल, सुझाव, राय सुझाव माग गर्ने केही तथ्य लिने काम सम्पन्न गरेर मार्तटीबाट फिर्ता भएको छ। टोलीलाई हुम्लावासीको तर्फबाट तथ्य प्रमाण, अदालतको फैसला लगायतका कागजात प्रमाणका रूपमा बुझाइएको थियो। टोलीले बाजुराको मार्तलीमा पनि जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजसँग छलफल गरेको थियो। बाजुराका स्थानीयले नापीको नक्सा र गुगल नक्सा टोलीलाई बुझाएको थियो। समितिका संयोजक डंगोल तथा तथ्य र यथार्थ स्थानीय स्तरबाटै बुझ्ने काम सकिएकाले अब प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइने जानकारी दिनुभयो। हस्तो बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुख्छ मर्ने भयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्धाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-5-63-0-27
4: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
11: सीता के भयो तिमीलाई घुम्छौ र बसेछौ
12: के हुनु नि बिहे भएको 6-6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
11: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जाने त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चौकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
1: फुल पार्टी वाइब।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन फिलिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाऊ फोनमा टिप्नुस 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला मध्याह्नको 12 बजेको छ।

गर्नुपर्ने, डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए, ऐतिहासिक महासन्धि नम्बर 193 पारित, सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि, उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै, र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ। सभापति पदका लागि 1 प्रस्तावक र 51 समर्थक आवश्यक पर्छ। पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले सम्मान 21 समर्थक र 1 प्रस्तावक जुटाउनु पर्छ। यसैबीच महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदैछ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याउनु भएको छ। बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुनेछ। खोप खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर

0: रेबीज भाइरस विरूद्धको खोप एआरभी अभाव भएको छ। रेबीज रोगबाट बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख भन्दा बढ़ी खोप खरिद गर्दै आएकोमा यसपालि ढिलाइ हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ। झण्डै 5 लाख भायल एआरभी खोप खरिदको लागि पटक पटक टेण्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरिद प्रक्रियामा ढिलाइ भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। गएको चैतमा पहिलो पटक त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेकाले व्यवसायीहरू सहभागी नभएको उहाँले बताउनु भएको छ। अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढ़ेका कारण पुरानो दरमा खोप खरिद सम्भव नभएको र त्यस अनुसार नयाँ दर मिलाएर टेण्डर प्रक्रिया अघि बढ़ाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ। साथै उहाँले अबको एक हप्तामा खोप खरिद प्रक्रिया अघि बढ़ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढ़ाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ। विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ। यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ। जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो। यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए। सरकार रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोड़ौं गिग कामदारको सुरक्षाका लागि कोषे ढुंगा मानिएको छ। जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्किएका नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव अजय कुमार राईले प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्नु अब अनिवार्य भइसकेको बताउनु भएको छ। नेपालमा झण्डै 2 लाख जनसंख्या यो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा श्रम र श्रमिकको कानूनी परिभाषा भन्दा बाहिर राखेर उनीहरूको अधिकार स्थापित हुन नसक्ने महासचिव राईको भनाइ छ। विश्व बैंकले सन् 2023 सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर झण्डै 43.50 करोड़ मानिस यो एपमा आधारित गिग श्रमिकका रूपमा कार्यरत छन्। पारित भएको अन्तर्राष्ट्रिय श्रम महासन्धि नम्बर 193 नेपाली श्रमिकका लागि पनि अधिकार प्राप्तिको बलियो आधार बन्न सक्ने राईले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापाको गौरीगंजमा चट्याङ लागेर एकजनाको ज्यान गयो, आज सुनको भाव तोलामा 1600 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरीद प्रक्रिया अघि बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यो। झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक नौ घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन औवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी मोरङ धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1600 रूपियाँले घटेको छ। अस्ति र हिजो बढ़ेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरे को महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रूपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढ़ेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 सम्म हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा यूरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बाल बालिकाको ज्यान गएको छ। सन् 1970 दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रशेदानले गोल गर्दै अग्रता दिलाएका थिए, तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अंकसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसै गरी समान तीन अंक रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको 1 हप्तामा खरिद प्रक्रिया अघि बढ़ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए, ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि, उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजु सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5560-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
14: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
9: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
14: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847।

0: बजाज एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: भर्ना खुल्यो।
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इंजीनियरिंग कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: कार्यक्रमहरू:
5: डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग 3 वर्ष,
3: प्री डिप्लोमा इन सर्वे अमिन इंजीनियरिंग 18 महीना, प्री डिप्लोमा इन सिविल इंजीनियरिंग 18 महीना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इंजीनियरिंग 18 महीना।
6: विस्तृत जानकारी का लागि राप्ती इंजीनियरिंग कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
7: फोन नंबर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
5: र 98-578-37-255।
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
10: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जीव र जोड्नेहरू दुख्ने,
10: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
10: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
11: मध्य पश्चिम FM 91.4 MHz।

टेस्टिङ प्रोग्राम 3 टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-9 रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98-4876-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीन जन समय हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन।

0: खन्जारी इलेक्ट्रोनिक घोराई दान
1: फोन नम्बर
0: 082-562-452
1: 082-562-452 पुनश अब बन्जारी इलेक्ट्रोनिक्स न्यू रोड बाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
2: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
7: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले कुल 2,73,7,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, पेट्रोल र डिजल, पेट्रोल एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भन्ने उल्लेख रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलोमिटर डिजल आयात भएको छ। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़नु र अमेरिकी डलरको मूल्य बढ़दा आयात लागत महँगिएको हो। गत आर्थिक वर्षको यसै अवधिमा यो वर्षभन्दा धेरै परिमाणमा डिजल आयात भएको थियो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको 11 महिनामा 13,12,905 किलोलिटर डिजल आयात गर्दा 1,15,55,01,00,000 रूपियाँ बराबर मात्र बाहिरिएको थियो। दाङको गढ़वा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढ़वा गाउँपालिका छ। गढ़वामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 को आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढ़वा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू आर्थिक वर्ष 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंगरोगन, झ्यालडोका जडान

विद्युत वायरिंग तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 कार्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र आज दिउँसो 2 बजेदेखि शुरू हुने भएको छ। हिजो बिहान 8:30 बजेदेखि शुरू गर्ने भनिएको बन्द सत्र एक दिन ढिलाइ भएको हो। रासोपा चितवनका सभापति इन्जिनियर मिनी माधव खनालका अनुसार परिचय पत्र वितरणपछि बन्द सत्र शुरू हुनेछ। केही बेर अघिदेखि महाधिवेशन परिचय पत्र वितरण कार्य शुरू भएको छ। महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने काम गर्न बढ़ी समय लागेकाले महाधिवेशनको बन्द सत्र पछि सरेको हो। भरतपुरमा रहेको गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ। महाधिवेशनका निम्ति 3849 जना प्रतिनिधि कायम भएका छन्। र प्युठान स्वर्गद्वारी नगरपालिका 5 स्थित उमा महेश्वरी माध्यमिक विद्यालयमा निशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानको सहयोगमा स्थानीय किसानको खेतबारीको माटो परीक्षण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगत्मक ज्ञान प्रदान गर्ने उद्देश्यसहित माटो परीक्षण तथा सम्बन्धित अभिमुखीकरण कार्यक्रम गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानका प्रमुख सुमान सिंह गिरीले बताउनु भएको छ। उहाँले कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सँगै बढ़ी भन्दा बढ़ी प्रयोगत्मक अभ्यासमा जोड़ दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा माटो विज्ञ इन्द्र बहादुर ओलीले 45 जना किसानका खेत बारीबाट माटोको नमूना परीक्षण गरिएको जानकारी दिनुभएको छ। परीक्षणका क्रममा अधिकांश माटोमा नाइट्रोजनको मात्रा कम देखिएको उहाँले बताउनुभयो। मलखादको सही प्रयोग र व्यवस्थापन नहुँदा माटोमा आवश्यक नाइट्रोजन तत्वको कमी हुने गरेको उहाँको भनाइ छ। उहाँले मललाई घाममा सुकाउने अभ्यास गलत भएको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अवस्थ दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाम,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले AI पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: भर्ना खुल्यो
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
2: हाम्रा विशेषताहरू
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
2: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
3: शान्त तथा पारिवारिक वातावरण भएको
2: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
3: तिहार सुसारको राम्रो व्यवस्था भएको
2: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
3: घरको जस्तै माया पाउने
4: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल भुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
4: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही डाल
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: गैरेज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 0825564223। संपर्क मोबाइल नंबर 98578301, 98478313133 र 98686327244।
4: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
5: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
4: अर्डर अनुसार खाली बोतलको उत्पादन,
5: 20 लिटर जारमा होम डेलिभरी सेवा।
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 0825563021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478263375।
5: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
6: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
7: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
6: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
8: शुद्ध महका लागि कहाँ जाने त?
9: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
8: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
10: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
11: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478320440।
10: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै दैलेख मलाई चाहियो।
5: VFX सिनेमाज कुराही दस नारायणपुर सौरी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो।
5: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
8: नाटक खेलेर आखिर मैले के पाउँछु?
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
8: जित बहादुर
10: कोई भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्यों नया होता है।
9: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल टू।
10: सुन सुन के हम पक्ष लेकिन प्यार।

0: 08804 98 43 00 8804 www.pashupatieyecare.com
1: खुशीको खबर
2: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराए 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्य प्रदेशको तथ्याङ्क अनुसार नेपालभर 42,773 हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। यसबाट वार्षिक 5,13,055 मेट्रिक टन आँप उत्पादन हुन्छ। त्यसमध्ये मध्य प्रदेशमा मात्रै 29,079 हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ, जसबाट वार्षिक 3,95,794 मेट्रिक टन आँप उत्पादन हुने गरेको छ। नेपाल होटल तथा पर्यटन व्यवसाय संघ मध्य प्रदेशका अध्यक्ष हीरा गौतमले स्थानीय आँपको व्यवस्थित बजारीकरणका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। स्थानीय आँप भण्डारण गर्ने विषयमा अब विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। नेपाल उद्योग परिसंघ मध्य प्रदेशका अध्यक्ष प्रमोद शाहले कुनै समय घर आँगनमा सीमित रहेको आँप आज मधेसको आर्थिक सम्भावनाको महत्वपूर्ण आधार बनेको बताउनु भएको छ। चालू आर्थिक वर्षको 11 महिना नेपाल महिनासम्म नेपालले कुल 2,73,07,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजल, पेट्रोल र एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भन्ने उल्लेख्य रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़नु र अमेरिकी डलरको मूल्य बढ़दा आयात लागत महँगिएको, गत आर्थिक वर्षको यसै अवधिमा यो वर्ष भन्दा धेरै परिमाणमा डिजल आयात भएको थियो। दाङको गढ़वामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढ़वा गाउँपालिका छ। गढ़वामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढ़वा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू आर्थिक वर्ष 2082-83

अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंगरोगन, झ्यालढोका जडान, विद्युत वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 आर्थिक सम्म सक्ने गरी ठेकेदारले म्याद थप गरेको इन्जिनियर यादवले बताउनु भएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ़नेछ। अहिले 2 बजे बन्द सत्र शुरू भएको र 6:45 समापन हुनेछ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि राजसभाको आफ्नो एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 वटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। 1 सभापति र 900 जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारको प्रस्तावक र समर्थक उम्मेद्वार हुन नपाउने बताइएको छ। अवस्त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाइप वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिमपाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली दिविस रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: को रेट छ कत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथै यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 को शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-09 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको
7: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ

0: शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
1: हड्डीखिएको नसा चापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
0: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
1: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
4: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही शिर चलेन। अब त आश्रै मरिसक्यो।
3: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।

0: रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम जाइन्ट ज्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: नेपालले विकास गरेको आफ्नै मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। राष्ट्रपाको नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा सभापति सहित 99 केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारका प्रस्तावक तथा समर्थक स्वयं उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। पार्टीको आगामी कार्यदिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको यो निर्वाचनप्रति महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच विशेष चासो देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नुभएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका वहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको हो। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित प्रतिवाद गर्ने जनाएको हो। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी नै क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेका देखाएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 जना डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् 2020 यता 13,140 डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् भने 11,068 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र

0: गरेका छन्। बढ्दो डाक्टर पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ। नेपालमा मनसून प्रवेश गरी अधिकांश प्रदेशमा वर्षाको गतिविधि बढ़न थाले पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम अझै कायमै छ। त्यहाँ अत्यधिक गर्मी महसुस भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भए पनि पश्चिम तराईका केही ठाउँहरूमा अत्यधिक गर्मी रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहेको छ। धनगढ़ीमा अधिकतम तापक्रम 38 देखि 40 डिग्री सेल्सियस तथा नेपालगंजमा 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यस्तै वीरेन्द्रनगर घोराही र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। साथै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मेघगर्जन चट्याङ वर्षा र आकस्मिक बाढ़ी तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई पुनः सञ्चालनमा ल्याइएको छ। हिजोदेखि सञ्चालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरेका छन्। एकीकृत जाँच प्रणाली फेरि सञ्चालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। भोजपुरको सदानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरणलाई लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़को लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1.65 करोड़ बजेट समेत विनियोजन भएको छ। अब विदेशको खबर। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एएफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा फेरि हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिका अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। जापानले गएको महिनामा मात्रै एनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको अस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर का प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा रहेका छन्। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडाल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा रहेका छन्। 4 भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दिउँसो 2 बजेदेखि शुरू हुने भनिएको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदान हुने। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै, स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। तराईका केही ठाउँमा गर्मी कायमै। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट छैन।
6: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
6: एकपटक दंगालीबाट किनेर हेर न।
7: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825567775।
6: सम्पर्क नम्बर 98478-26873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
11: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
13: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
11: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
13: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा,
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-8563-218।
15: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: आया, मम्मी मम्मी दाँत दुख्यो।
17: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
19: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
15: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
20: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
21: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 082-5902-22।
17: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
9: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
15: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
9: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
14: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5904-10 मोबाइल नम्बर 98-478-2893 र 98-095-12871
23: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
14: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
9: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
14: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
9: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
14: छालामा दागहरू आउने कपाल झर्ने
9: शरीर फुल्ने र चिलाउने
0: हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
1: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
0: बारम्बार गर्भ पतन भएमा
1: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
0: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
1: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
0: बिना कारण शरीरको तौल घटेमा
1: ढाड दुखेमा कम्मर दुखेमा
0: गाउट तथा युरिक एसिडको समस्या
1: बारम्बार आँखा रातो भएमा
0: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा
0: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
1: लामो समयदेखि छाला कडा भएमा
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
1: युवा अवस्थामा पक्षघात भएमा
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
0: कम उमेरमा हृदयघात मुटु रोग भएमा
1: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: फोन नम्बर 0825916670
0: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
8: र 98578736689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविका रोड, खोराहीदाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल 98।

0: दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
2: फोन नम्बर 082-5634-479,
1: मोबाइल नम्बर 98-494-67-487।
3: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको गढवामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढवा गाउँपालिका छ। गढवामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढवा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू आर्थिक वर्ष 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरे पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको उहाँले बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंगरोगन, झ्यालडोका जडान, विद्युत वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 आर्थिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले जानकारी दिनुभएको छ। प्युठान स्वर्गद्वारी नगरपालिका 5 स्थित उमा महेश्वरी माध्यमिक विद्यालयमा निशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानको सहयोगमा स्थानीय किसानका खेतबारीको माटो परीक्षण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगत्मक ज्ञान प्रदान गर्ने उद्देश्यसहित माटो परीक्षण तथा सम्बन्धित अभिमुखीकरण कार्यक्रम गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानका प्रमुख सुमान सिंह गिरीले बताउनुभयो। उहाँले कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बढ़ीभन्दा बढ़ी प्रयोगत्मक अभ्यासमा जोड़ दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा माटो विज्ञ इन्द्र बहादुर ओलीले 45 किसानको खेतबारीबाट माटोको नमूना परीक्षण गरिएको जानकारी दिनुभएको छ। परीक्षणका क्रममा अधिकांश माटोमा नाइट्रोजनको मात्रा कम देखिएको उहाँले बताउनुभयो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्य प्रदेशको तथ्याङ्क अनुसार नेपालभर 42,773 हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। यसबाट वार्षिक 5,13,055 मेट्रिक टन आँप उत्पादन हुन्छ। त्यसमध्ये मध्य प्रदेशमा मात्रै 29,900 हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ, जहाँबाट वार्षिक 3,95,794 मेट्रिक टन आँप उत्पादन हुने गरेको छ। नेपालमा नेपाल होटल तथा पर्यटन व्यवसाय संघ मध्य प्रदेशका अध्यक्ष हीरा गौतमले स्थानीय आँपको व्यवस्थित बजारीकरणका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। स्थानीय आँप भण्डारण गर्ने विषयमा अब विशेष ध्यान दिनुपर्ने उहाँले बताउनु भएको छ। नेपाल उद्योग परिसंघ मध्य प्रदेशका अध्यक्ष प्रमोद शाहले कुनै समय घर आँगनमा सीमित रहेको आँप आज मधेसको आर्थिक सम्भावनाको महत्वपूर्ण आधार बनेको बताउनुभयो। उत्पादनसँगै प्रशोधन, भण्डारण, ब्रान्डिङ र निर्यातलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ। र चालू आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले कुल 2,73,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजल, पेट्रोल र एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ।

अपरान्ह 7 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाल
6: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
7: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
6: छालामा बाघहरू आउने कपाल झर्ने
7: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
7: बारम्बार गर्भपतन भएमा
6: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
7: बिना कारण शरीरको तौल घटेमा
6: ढाड दुखेमा कम्मर दुखेमा
7: गाउट तथा युरिक एसिडको समस्या
6: बारम्बार आँखा रातो भएमा
7: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा
7: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
6: लामो समयदेखि छाला कडा भएमा
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
6: युवा अवस्थामा पक्षघात भएमा
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा
6: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: फोन नम्बर 082-595-6770
7: मोबाइल नम्बर 98578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
8: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
6: कार्यक्रमहरू
8: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ
9: 18 महीना, प्री डिप्लोमा इन सिविल इंजीनियरिंग 18 महीना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इंजीनियरिंग 18 महीना।
10: विस्तृत जानकारी का लागि राप्ती इंजीनियरिंग कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
12: र 98-578-37-255

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।

0: आया मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्के रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: भर्ना खुल्यो।
8: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
7: हाम्रा विशेषताहरू
8: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
7: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
8: शान्त तथा पारिवारिक वातावरण भएको
7: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
8: तिहार सुसारको राम्रो व्यवस्था भएको
7: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
8: घरको जस्तै माया पाउने
5: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
1: सम्पर्क शिशु आदर्श प्राइमरी इङ्ग्लिस स्कुल खोराई उपमहानगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
5: सम्पर्क

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको कुराहीमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ पहिलो बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा दुई दिनसम्म गोराहीमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण 3 रजत र 2 कास्य पदक सहित समग्रमा 9 पदक जित्दै विजेता हुन सफल भएको हो। विजेता बनेको रूपन्देहीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले 4 स्वर्ण 1 रजत र 2 कास्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। त्यस्तै नवलप्रासी वर्तघाट सुस्ता पश्चिम आईटीएफ तेक्वान्दो संघले 3 स्वर्ण 5 रजत र 2 कास्य पदक सहित तेस्रो स्थान हुन सफल भएको हो। दोस्रो र तेस्रो बनेको दाङ र नवलप्रासीलाई समेत ट्रफी मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको थियो। लुम्बिनी प्रदेशका 8 जिल्लाका खेलाड़ी सहभागी भएको प्रतियोगिताका विजेता खेलाड़ी तथा टोलीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरन्दाज गौतम, लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामो मगर लगायतले ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र शुरू भएको छ। बन्द सत्र केही बेर अघि शुरू भएको सभापति रवि लामिछानेले घण्टी बजाएर बन्द सत्रको शुरूआत गर्नुभएको हो। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह उपस्थिति हुनुभएको छैन। अन्य पदाधिकारी र धेरैजसो प्रतिनिधि हलमा हुनुहुन्छ। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको बताउँदै परिणाम दिनुपर्नेमा जोड़ दिनुभयो। रासोपाको नयाँ नेतृत्व छान्नका लागि भोलि चुनाव हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि चुनावको प्रक्रिया अघि बढ़नेछ। मतदानमा 80 वटा विद्युतीय उपकरणको प्रयोग हुने रासोपाले बताएको छ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नो एपबाट मतदान गर्ने व्यवस्था छ। एक सभापति र 900 जना केन्द्रीय सदस्य छन्न मतदान हुने प्रमुख केसीले जानकारी दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। दाङको गढ़वामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढ़वा गाउँपालिका 6 गढ़वामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 को आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढ़वा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू आर्थिक वर्ष 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंग रोगन, झ्याल ढोका जडान, विद्युत वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 कार्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनुभयो। अस्पताल भवन निर्माणका लागि 2081 चैत्रभित्र निर्माणको काम सक्ने गरी 2079 फागुनमा श्याम सुन्दर एनबी जेबी बुटोलसँग मूल्य अभिवृद्धि कर भ्याट सहित 13,49,68,900 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। प्युठान स्वर्गद्वारी नगरपालिका 5 स्थित उमा महेश्वरी माध्यमिक विद्यालयमा निशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानको सहयोगमा स्थानीय किसानको खेतबारीको माटो परीक्षण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगत्मक ज्ञान प्रदान गर्ने उद्देश्यसहित माटो परीक्षण तथा सम्बन्धित अभिमुखीकरण कार्यक्रम गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो। उहाँले कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बढ़ीभन्दा बढ़ी प्रयोगत्मक अभ्यासमा जोड़ दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा माटो विज्ञ इन्द्र बहादुर ओलीले 45 जना किसानका खेतबारीबाट माटोको नमूना परीक्षण गरिएको जानकारी दिनुभएको छ। परीक्षणका क्रममा अधिकांश माटोमा नाइट्रोजनको मात्रा

रकम देखेको उहाँले बताउनुभयो। मल खातको सही प्रयोग र व्यवस्थापन नहुँदा माटोमा आवश्यक नाइट्रोजन तत्वको कमी हुने गरेको उहाँको भनाइ छ। उहाँले मललाई घाममा सुकाउने अभ्यास गलत भएको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। अवस्था बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: नमस्ते दाइ भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
2: नमस्ते नमस्ते
3: कता हिँड्नु नि बाबु बजारतिर नि
4: अंकल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
5: साइकल चलेर
6: के गर्ने बाबु
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहियो नि न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
1: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
6: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: फेरि एक पटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड छोराही दाग
10: प्रोप्राइटर दीपक सम्पर्क मोबाइल 9847727977
11: र 9858386 89

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98577175446।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्याट, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भ पतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343।
4: परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
20: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
20: नोट: अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
19: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, भोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
6: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
6: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
22: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-28।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुसारको राम्रो व्यवस्था भएको,
23: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
26: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, घोराई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-5-63-387। सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
27: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
29: होइन, कसलाई के भयो?
30: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
29: कहाँ नेपालगञ्ज दौडाउन लागेको,
4: हाम्रै दाङ घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
30: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त। यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
4: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
30: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825-60-196 र मोबाइल नम्बर 98-478-26-001।
10: होइन, के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
12: हामी कहाँ खुबे

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारद्वारा ल्याएको बजेट मनोमानी भएको भन्दै प्रदेशसभा सदस्यहरूले गरे बैठक अवरूद्ध। गढवामा अस्पताल निर्माणको काम अन्तिम चरणमा।
1: कोराहीमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ ताइक्वान्दो प्रतियोगितामा रूपन्देही प्रथम। एक दिवसीय क्रिकेट छनौट प्रतियोगिता आजदेखि लम्हीमा शुरू।
0: यस वर्षको मनसून गत वर्षको तुलनामा बढ़ी सुक्खा रहने प्रक्षेपण। वर्षा नभएकै कारण खेतबारीमा हुने किसानहरू यति बेला फुर्सदिला बने।
1: र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्द सत्र शुरू।
0: अब खबर विस्तारमा।
1: असर 1 गते लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट मनोमानी भएको भन्दै प्रदेशसभा सदस्यहरूले आजको बैठक अवरूद्ध गरेका छन्। बजेटमाथिको छलफलका लागि सभामुख तुलाराम घरती मगरले बैठक सञ्चालन गरे लगत्तै सत्तापक्ष तथा प्रतिपक्षका 16 जना प्रदेशसभा सदस्यहरूले उठेर विरोध गरेपछि आजको प्रदेशसभा बैठक चल्न सकेन। उठेर विरोध गरेका प्रदेशसभा सदस्यहरूलाई सभामुखले बोल्ने समय दिए पनि प्रदेशसभा सदस्यहरूले असार 1 गते लुम्बिनी प्रदेश सरकारको बजेट मन्त्री र मुख्यमन्त्रीमा मात्रै केन्द्रित रहेकाले नसच्याएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरूद्ध पारेका हुन्। नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी, बसुन्दिन खाँ, जनमोर्चाका तर्फबाट प्रदेशसभा सदस्य तारा थापाले बजेट मन्त्री मुख्य भएको भन्दै सच्याउन माग गर्नुभयो।
2: प्रदेश सरकार बजेट तयार गर्दाखेरि हामी माननीयहरूसँग योजना माग्नुभयो, हामीले योजना पेश गर्यौं। सबै जिल्लामा करिब करिब 11 जिल्लामा योजनाहरू पर्यो, 12 जिल्लामा पनि हाम्रा केही योजनाहरू पर्यो, बर्दिया जिल्लामा पनि। तर बर्दिया जिल्लामा भौतिक योजना मन्त्रालयका योजनाहरू एउटा पनि नपरेको कारणले गर्दाखेरि म खड भएर उक्रे, जबसम्म सदन गरेर चलिरहन्छ तबसम्म विरोध गरिरहन्छु भन्ने कुरा म जानकारी गराउन चाहन्छु।
3: यो 83-84 को बजेटमा हामी मान्ने सदस्यहरूले दिएका योजनाहरू भौतिक मन्त्रालयबाट जहाँ बर्दियामा छुट्याएका योजनाहरू छन्, यो योजना एउटा पनि परेको अवस्था छैन। त्यसकारणले मैले सभामुख मार्फत मैले सरकारलाई के ध्यान आकर्षण गर्न चाहन्छु भने भौतिक मन्त्रीले राखेका बर्दिया जिल्लावासीका जनताहरूका लागि राखेका योजनाहरू के कारणले कटौती गर्नुभयो, के कारणले उहाँले आफू सुखी योजनाहरू दिनुभयो, यसको जवाब चाहिन्छ। त्यसपछि मात्र सभा चल्न दिन्छौ। सभामुख महोदय,
4: मर्चवार क्षेत्र यस्तो छ कि सुगम जिल्लाको दुर्गम क्षेत्र भन्दै आएका छौ हामी, र अहिलेको भौतिक योजना मन्त्री यति लज्जास्पद, यति मतलब कस्तो

0: उहाँले शब्द त छैन मलाई भन्ने, जति गाली गरे नि कम हुन्छ। उहाँले मेरो क्षेत्रको मात्रै नभएर प्राय जसो चाहे सत्ता पक्षका मान्य हुन् चाहे प्रतिपक्षका मान्यजीहरू हुन् सबैको मनभित्र यो चिन्ता छ। उहाँले अरू मन्त्री भन्दा धेरै बेमानी गर्नुभएको छ। बेमान त सबै छन् लम्सम, यहाँ मन्त्रीहरू म्याक्सिमम बेमानी गरेकै छन्। यहाँ अर्थमन्त्रीको कुरा गर्नुहुन्छ भन्दाखेरि निर्वाचन क्षेत्रको हिसाबले कम जनसंख्या भएको क्षेत्र हो, तर बजेट हेर्छौँ भने अर्थमन्त्रीको क्षेत्र हेर्न हामी रेडबुकमा गुल्मी गुल्मी नै देखिन्छ। मुख्यमन्त्रीजीको कुरा गरौँ भने अर्घाखाँची नै देखिन्छ। जहाँ जहाँ मन्त्री त्यहाँ त्यहाँ बजेट, यस्तो चाहिँ लज्जास्पद यो बजेट ल्याएको छ र यो बजेट चाहिँ पचाउनलाई एकदमै गाह्रो भएको छ।
1: प्रदेश सभा सदस्यहरूले बैठक चल्न नदिएपछि सभामुख तुलाराम घरती मगरले सहमतिका लागि आधा घण्टाका लागि बैठक स्थगित गरे पनि बैठक अहिलेसम्म चल्न सकेको छैन। प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले विरोध जनाएपछि बैठक अवरूद्ध भएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, तर छलफल शुरू हुनुभन्दा अघि करिब 16 प्रदेश सभा सदस्यहरूले उठेर विरोध जनाएपछि सदनमा अवरोध सिर्जना भएको थियो। सत्ता पक्षमै रहेका केही सांसदले समेत बजेटका विषयमा असन्तुष्टि जनाउँदै विरोध जारी राखेपछि बैठक सामान्य रूपमा अघि बढ़न सकेको छैन।
2: दाङको गढवामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढवा गाउँपालिका 6 गढवामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढवा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू आर्थिक वर्ष 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% बाँकी काम रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंग रोगन, झ्यालडोका जडान र विद्युत वायरिङ तथा अन्य सजावटको काम बाँकी छ। बाँकी काम 2083 कार्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनुभयो। अस्पताल भवन निर्माणका लागि 2081 चैतभित्र निर्माणको काम सक्ने गरी 2079 फागुनमा श्याम सुन्दर एनबीजेबी बुटवलसँग मूल्य अभिवृद्धि कर भ्याट सहित 13,49,68,900 रूपियाँमा ठेक्का सम्झौता भएको थियो।
1: दाङको कोराहीमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ पहिलो बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा दुई दिनसम्म कोराहीमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 काँस्य पदक सहित समग्रमा 9 पदक जित्दै विजेता हुन सफल भएको हो। विजेता बनेको रूपन्देहीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले 4 स्वर्ण, 1 रजत र 2 काँस्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। त्यस्तै नलपरासी, बर्दघाट, सुस्ता पश्चिम आईटीएफ तेक्वान्दो संघले 3 स्वर्ण, 5 रजत र 2 काँस्य पदक सहित तेस्रो स्थान हुन सफल भएको छ। दोस्रो र तेस्रो बनेका दाङ र नलपरासीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। लुम्बिनी प्रदेशका 8 जिल्लाका खेलाड़ी सहभागी भएको प्रतियोगिताका विजेता खेलाड़ी तथा टोलीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतम, लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगर लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
2: वाईवाईयू अन्डर-19 पुरूष लुम्बिनी प्रदेश स्तरीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिता आजदेखि दाङको लमई क्रिकेट मैदानमा शुरू भएको छ। प्रतियोगिताको उद्घाटन लमई नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लमही क्रिकेट मैदानलाई छिटै नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँले क्यानका पदाधिकारीहरूसँग यस विषयमा निरन्तर संवाद भइरहेको बताउँदै मैदान हस्तान्तरणको काम यथाशीघ्र सम्पन्न गरिने बताउनुभयो। उहाँले लमही क्रिकेट मैदानले देउखुरी क्षेत्रका प्रतिभावान खेलाड़ी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेलाड़ीहरूको क्षमता विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको बताउनुभयो। खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाई थियो। तीन दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा दाङ, बाँके र बर्दियाका तीन टोली बीच प्रतिस्पर्धा हुनेछ। यसैबीच लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूको छनौट प्रतियोगिता भैरवमा सञ्चालन भइरहेको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। यस वर्षको मनसून गत वर्षको तुलनामा बढ़ी सुक्खा रहने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमानको सूचना नगरीसम्म पुर्याउने र नागरिकलाई सचेत गराउने काम राज्यको हो, तर यस बारेमा किसान भने बेखबर छन्। धेरै ठाउँमा यति बेला धान खेती शुरू हुनु पर्ने समय हो, तर वर्षा नभएकै कारण खेतबारीमा हुने किसानहरू फुर्सदिला देखिन्छन् भने खेती हुन्छ कि हुँदैन भन्ने चिन्तामा छन्। एक रिपोर्ट।
3: असारको दोस्रो साता मौसमले साथ दिएको भए किसानहरू अहिले यी खेतबारीमा व्यस्त हुन्थे। पानी नपरेकै कारण अहिले किसानले ब्याड राख्न पाएका छैनन् भने कतै ब्याड राखेका गराहरू पनि धाजा फाटेका छन्।
2: धान उत्पादनका लागि खेतबारीमा देखिने किसान पानी नपरेका कारण यति बेला फुर्सदिला जस्तै देखिन्छन्। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्ष भन्दा बढ़ी सुक्खा रहने प्रक्षेपण गरेको छ, तर यो विषयमा भने किसानहरूलाई कसैले पनि कतैबाट पनि जानकारी दिएका छैनन्।
4: आजसम्म कोही आएको छैन। पहिले हामी जुन धान लगाउँथ्यौँ त्यही धान अब युएस भन्ने धान लगाउँछौँ। अब यो पानी कम पर्छ भनेर कोही भन्न पनि आएको छैनन्। यो धानको बिउ छ र भनेर भन्न पनि कोही आएको छैनन्। पानी अब कस्तो छ अहिले साल, यो बिउ त राखिया छ, पानी पर्ने हो कि होइन?
5: आउनु त पर्ने हो। हेर्नुहोस्, कृषि सामग्रीहरू पनि यहाँ संस्थाहरू धेरै छन्। हामीलाई चाहिँ यो बिउ लगाऊ नलगाऊ भनेर कोही पनि भनाउनु भएन। हामीले आफ्नै मन मर्जी चाहिँ लिनु भयो, सबैले चाहिँ अब यही बिउ लगाइरहनु भएको छ, मन मर्जी लिए।
2: मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसून गत वर्षको तुलनामा बढ़ी सुक्खा रहने प्रक्षेपण गरेको छ। वर्षा वितरण असमान हुने र केही क्षेत्रमा वर्षा कम हुन सक्ने संकेत गरिएको छ। कतिपय स्थानहरूमा मानव सिर्जित वातावरणीय प्रभावका कारण बाह्रै महिना पानी लाग्ने खेत पनि यति बेला बाँझै देखिन्छन्, जसका कारण किसान थप चिन्तामा छन्।
6: तपाईँको चैती धान हुन्थ्यो, त्यो अहिले पानीको समस्याले गर्दा अहिले बाँझै छ। त्यही मौका छ भने यसो खेत सम्हाम भनेर सम्हाउँदो छु। गहुँ हुन्थ्यो, गहुँ पनि भएन यो पानीले गर्दा। 25-30 मुरी धान हुन्थ्यो, त्यो पनि छैन अहिले पानीको समस्याले गर्दा। अहिले पनि के हो थाहा छैन, बिउ राख्ने बेला भयो, बिउ राख्या छैन, अझै कुलो चालु छैन।
7: सानसानो पानी थियो, बिहारभरि राख्यौँ, कुलामा पानी छैन, माथिबाट पनि आन्न, सरकारले पनि हेर्दैन।
2: मध्य प्रशान्त महासागरको पानी र हावा सामान्य भन्दा तात्ने एल निनो भनिने मौसमी अवस्था यो वर्ष झनै प्रखर हुने र त्यसले भारत, चीन लगायतका एसियाली देशमा विपद निम्त्याउन सक्ने चेतावनी राष्ट्र संघीय विश्व मौसम संगठन WMO छ। नेपालको मौसम विज्ञान विभागका अनुसार यहाँ पनि लगातार विगत 3 महिनादेखि तापक्रम सामान्य भन्दा 0.5 डिग्री सेल्सियसले बढ़ने क्रममा छ। त्यसरी तातो हावा बढ़ने क्रम अझै अर्को 2 महिना जारी रहे त्यसलाई मौसमविदहरू एल निनोको असर मान्छन्। विज्ञहरूको पूर्वानुमान अनुसार सरदर भन्दा कम वर्षासँगै अत्यधिक गर्मी र खडेरी, अचानक घना वर्षा यो मौसमका 9 विशेषता हुनेछन्। यस बारेमा किसानसम्म आवश्यक पर्याप्त सूचना नपुगेको बताइरहँदा सम्बद्ध निकायले भने किसानलाई जानकारी दिइएको र किसानले आफू खुसी गर्ने प्रचलन रहेको बताउने गरेको छ।
8: वास्तवमा मौसमविदहरूको भनाइ अनुसार यो वर्ष एल निनोको प्रभावले औसत भन्दा कम वर्षा हुने पूर्वानुमान छ। 60-65% चाहिँ वर्षा हुने, बाँकी चाहिँ खडेरी पर्ने भन्ने खालको कुरो छ। तर यसको ठ्याक्कै एक दिन चाहिँ हाम्रो सन्दर्भमा असारको अन्त्य र साउनको पहिलो हप्तामा पर्ने पानीले निर्धारण गर्छ। असारको अन्तिम हप्तामा पानी पर्यो भने हामीलाई सिँचाइको अथवा धान रोपाइमा त्यति ठुलो असर पर्दैन। तथापि ठाउँ विशेष अनुसार तोकेको चाहिँ छैन। अब एकै कुनै ठाउँ धेरै पानी पर्ने, कुनै ठाउँ कम पानी पर्ने अथवा ड्राई स्पेल लामो समयसम्म रहने भन्ने एउटा पूर्वानुमान भएको कारणले गर्दा अझै हामीले ठ्याक्कै यति नै गरेर भन्न सक्ने अवस्था चाहिँ रहेको देखिँदैन। यद्यपि कृषकहरूलाई हामीले सुसूचित गराइराखेको अवस्था छ। पानी परेको पानी पर्दा बित्तिकै धान रोपाई गर्नको लागि हामी सुझाव दिन्छौँ। त्यसै गरी धेरै पानी चाहिने हाइब्रिड जातका धानहरूभन्दा हाम्रा स्वदेशी उत्पादनहरू जस्तो अर्दिनाथ छ भन्ने एउटा जात छ जुन राम्रो हाइब्रिड जस्तो उत्पादन पनि दिन सकेको छ, चैते पाँच छ जुन कम पानीमा पनि उत्पादन लिन सक्ने भनेर हामीले विशेष गरी धान खेतका किसानलाई प्राथमिकता राखेर विभिन्न खालका सन्देशमूलक जानकारीहरू गराइराखेको स्थिति चाहिँ छ।
2: बदलिदो मौसम अवस्थालाई ध्यानमा राख्दै कम पानीमा उत्पादन दिन सक्ने धानका जातको प्रयोग, रोपाईको उपयुक्त समय व्यवस्थापन र सिंचाई योजना लगायतका विषयमा किसान जानकारी खोजिरहेका छन् भने एकातिर सुक्खाको प्रक्षेपण, अर्कोतिर पर्याप्त सिंचाई सुविधा नहुँदा यस वर्ष धान उत्पादन प्रभावित हुन सक्ने चिन्ता किसानमा छ। चर्को गर्मी र लामो खडेरी वा घना वर्षा जस्ता विपदले धेरैलाई इतिहासका विभिन्न कालखण्डमा एल निनोकै कारण भएका ठानिएका भयंकर त्रासदीपूर्ण भोकमरी महामारी र राजनीतिक कायापलटका घटना स्मरण गराइदिएको छ।
3: राष्ट्रसंघीय विश्व मौसम संगठन WMO का अनुसार विस्तारै तापक्रममा वृद्धि हुने र एल निनो भनिने प्राकृतिक खडेरी आउने चेतावनी दिएको छ। यस खडेरीका कारण सबैभन्दा बढी तल्लो तहका मजदूर र किसान वर्ग मर्कामा पर्ने देखिन्छ। तर यसका बारेमा जानकारी सरकारले किसानलाई दिनुपर्ने हो, तर किसानलाई यस बारेमा कुनै पनि जानकारी दिइएको छैन। त्यसकारण तीनै तहका सरकारहरूले समयमै किसानलाई यस बारेमा जानकारी दिएर त्यसको तयारी गर्नुपर्ने देखिन्छ।
1: अब अन्य खबर प्रसंग, लम्ही नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 98,13,37,454 रूपियाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटले शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको लम्ही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भएको छ। लम्ही नगरपालिकाले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि 10 करोड़ बढ़ीको बजेट ल्याएको हो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र शुरू भएको छ। बन्द सत्र केही बेर अघिदेखि शुरू भएको हो। सभापति रवि लामिछानेले घण्टी बजाएर बन्द सत्रको शुरूआत गर्नुभएको हो। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वारेन्द्र शाह उपस्थित हुनुभएको छैन। अन्य पदाधिकारी र धेरैजसो प्रतिनिधि हलमा रहेका छन्। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको बताउँदै परिणाम दिनुपर्नेमा जोड़ दिनुभयो। रासोपाको नयाँ नेतृत्व छान्नका लागि भोलि चुनाव हुँदैछ।
1: प्युठान स्वर्गुदरी नगरपालिका 5 स्थित उमा महेश्वरी माध्यमिक विद्यालयमा निशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानको सहयोगमा स्थानीय किसानका खेतबारीको माटो परीक्षण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगत्मक ज्ञान प्रदान गर्ने उद्देश्यसहित माटो परीक्षण तथा सम्बन्धित अभिमुखीकरण कार्यक्रम गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमान सिंह गिरीले जानकारी दिनुभएको छ।
2: चालू आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले कुल 2,73,07,51,00,000 रूपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजेल पेट्रोल र एलपी ग्यास आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिणाम घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढ़ेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको डिजल आयात भएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिंग इन्स्टिच्युटमा आग लागे हुँदा कम्तीमा 15 जनाको ज्यान गएको छ। चिकित्सकहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निश्वास र श्वास प्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेन्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्यूटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ।
2: मध्यपश्चिम खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जीतको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। त्यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यस पालीको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेलमा 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाब दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम 34.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय कोराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 34 मिलिमिटर पानी परेको छ। अहिलेको हावा गति 0.2 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 82% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
2: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: लुम्बिनी प्रदेश सरकारद्वारा ल्याएको बजेट मनोमानी भएको भन्दै प्रदेशसभा सदस्यहरूले गरे बैठक अवरूद्ध। गढवामा अस्पताल निर्माणको काम अन्तिम चरणमा।
2: घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा रूपन्देही प्रथम। एक दिवसीय क्रिकेट छनौट प्रतियोगिता आजदेखि लम्बईमा शुरू।
1: यो वर्षको मनसून गत वर्षको तुलनामा बढ़ी सुक्खा रहने प्रक्षेपण। वर्षा नभएकै कारण खेतबारीमा हुने किसानहरू यति बेला फुर्सदिला बने।
2: र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्द सत्र शुरू।
1: अवश्य अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.udmp.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
2: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
2: नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्या नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
6: जित बहादुर
7: कोई रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्यों नया होता है।
4: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल 2। एक पटक अवश्य हेर्नुहोस्।
8: हामी जन्मजात नै शिकारी हौ, शिकारी।
9: पुरै डायलग मलाई चाहियो।
10: बीएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रॉम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लू बस हेलो हेलो हेलो।
10: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो। के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: खुल्यो परीक्षित फार्मेसी घोराहिदान, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोब्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
15: छालामा बाघहरू आउने कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916770।
14: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
15: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
2: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
3: फोन नम्बर 0825562601, 98578359, 98578131684, 98512323828
13: र 98578337255।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: मध्यपश्चिम ट्रान्जिट यति बेला बेलुकीको 7 बजेको छ
4: हेलो पिंकी
5: बोल दिन
4: एलईडी टीवी किन नजाने
5: जान्न
4: फ्रिज डिप फ्रिज किन जाउन भने हैन
5: जान्न
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
5: जान्न
4: किन
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
5: पाइने भएर त जान लाग्या नि
4: हो र
5: भन्दिन के
4: सत्य भन्दिनौ
5: आई लभ यू पिंकुली भनेको
4: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
5: बन्जारे

0: 6.9 को सांदा डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: आया आया मम्मी मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरु सधैं जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमान ज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरु भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
4: सम्पर्क फोन नम्बर 0825902222
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
9: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
2: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
9: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोड्ने सम्बन्धी अपरेसन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
17: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018

0: सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
4: सम्पर्क मोबाइल नम्बर 98229264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशु पक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
6: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादन को प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटल को उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
3: संपर्क मोबाइल नंबर 9857171546।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9848987741।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
8: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
8: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
7: सम्पर्क मोबाइल नम्बर 9858730672 र 9699964848।
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
3: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
3: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
10: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
11: निधि छनौट विवाद मिल्यो, सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित, निर्वाचन प्रक्रिया शुरू।
12: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट, त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौं।
11: सुदूरमा आफ्नै सरकारको बजेट विरूद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति, तत्काल रिहाईको माग।
13: अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
11: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च, युद्धको असरले बढ़्यो लागत, चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन, काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै।
14: सुकुमासी टोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गरे।
11: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आग लागि हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै, आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन, कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
16: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
12: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट, त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ। त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ, केन्द्रीय सदस्य मात्रै।
16: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपरान्हबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोको लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
17: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला, तर साँच्चै परिणाममा बदल्ने हो भने केही प्रतिबद्धता त गर्नै पर्छ।
16: रविला मिठानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईजीनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
18: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरिलाई चाहिँ त्यो भयौनी भएर नै एक फेरिले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरि चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइ सकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
16: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
19: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नै पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
16: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याथपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलोलिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52 अर्ब रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। ताजा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 14:45 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 5:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 केका लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
11: गएको 2 महिनामा 11 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
20: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
11: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
22: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
23: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
21: अनुहारका हड्डी भाँचिएको जोड्ने,
23: दाँतको एक्सरे सेवा,
21: सामान्य तथा जटिल दाँत निकाल्ने,
23: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
21: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
23: मेसिनबाट जरेदेखि दाँत फरिने,
21: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
23: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
21: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
23: साथै
22: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
23: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
24: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काव्यका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले CIN जानकारी दिनुभयो।
4: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083/3/3 देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गर्यौं भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गर्यौं पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
3: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
5: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालना गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौ। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
3: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
6: तेह्रथुमको लालीगुरास नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुरास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीग्रास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। विकास गुरुङ, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
7: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने।
3: बाढ़ी र डुबानबाट जोगिन के गर्ने, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
10: वरिष्ठ छाला तथा युनिटी विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा,
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
11: बिरामी
12: जाँच निमिति यही असार 13 गते शनिबार
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
12: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-5562-23, 98478-1817 र 98478-35643।
15: कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
7: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
16: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
7: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस् र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर
16: कतिको सम्भावना छ एक महिनाभित्र ल्याउनको
7: लागि? अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण कि जुटेको मैले बुझेको छु र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
16: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
7: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यस कारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
16: अर्को प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
7: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्। यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौलीगंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौलीगंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, एक महिना जति मात्रै भयो। त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताड़ित छन् र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढ़ी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गर्ने गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौं। र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढ़ीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
15: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेट छत्र नो इट लाइक प्रो राशिता पा फ्रम टू एन फोर यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: बिहान

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9845 0653।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पूर्व अर्थमन्त्री पौडेललाई 7 दिन थुनामा राख्न अदालतको अनुमति। पार्टी उपाध्यक्ष

0: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालय ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-171-4780-724 व himalayswater.com.np लॉग इन गर्नुहोस्। यो हो भाषा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
1: भाषा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विशेष अदालतका सदस्य त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई हिजदेखि लागू हुने गरी 7 दिन थुनामा राख्न अनुमति दिएको हो। विभागले पौडेलमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि 20 दिनको समय थप गर्न माग गरेको थियो। पौडेललाई हिजो सुर्खेतमा पक्राउ गरी राति नै ल्याएर अदालत उपस्थित गराइएको थियो। सम्पत्ति शुद्धिकरणको कसूरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हिजो सुर्खेतमा पक्राउ गर्नु अघि भैंसेपाटी स्थित उनको निवासमा छापा पनि मारिएको थियो।
2: एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले पौडेलको पक्राउ गैर न्यायिक र विधिको शासन विपरीत रहेको निष्कर्ष समेत पार्टीले निकालेको संसदीय दलका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले उपाध्यक्ष पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ।
3: अथवा चाहिँ एकदम चाहिँ अपराधीलाई चाहिँ पक्राउ गरेर जसरी हिजो नै राताराति सार्वजनिक सवारीका माध्यमबाट काठमाडौँ ल्याउने काम गरियो र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
2: उहाँले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यस विरूद्ध संसदमा सशक्त ढंगले प्रस्तुत हुने बताउनुभयो।
3: सरकारको जुन यो प्रकारको नीति छ, जुन प्रकारको कार्यदिशा छ, जुन प्रकारको व्यवहार कार्यशैली छ, यसका विरूद्धमा नेकपा एमाले संसद दललाई विचारपूर्वक प्रस्तुत गर्ने सदनमा प्रस्तुत गर्ने।
1: रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा उम्मेद्वारी दिनुभएको छ। उहाँको प्रस्तावकमा वरिष्ठ नेता बालिन्द्र शाह बालिन बस्नु भएको छ। नयाँ संशोधित कार्यतालिका अनुसार अहिले केन्द्रीय सदस्यको मनोनयन फारम वितरण शुरू भएको छ। महाधिवेशन अन्तर्गत भोलि पहिलो चरणको मतदान हुने भएको छ। आज केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै भोलि बिहानदेखि मतदान हुने जनाएको हो। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको 2 घण्टापछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो चरणको उम्मेद्वारी र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिनेछ। आज उम्मेद्वारीहरूका प्रारम्भिक नामावली, दावी विरोध, उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन लगायतका काम गरिनेछ। साथै मौन अवधि आजै राति पौने 12 बजेदेखि लागू हुनेछ।
2: राष्ट्रपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा व्यवस्थापन पक्ष भद्रगोल देखिएपछि प्रतिनिधि नै आक्रोशित भएका छन्। बन्द सत्र पटक पटक निर्धारित समयभन्दा ढिलो शुरू भएपछि देशभरबाट आएका प्रतिनिधिहरूले व्यवस्थापन प्रति तीव्र असन्तुष्टि जनाएका हुन्। हिजो दिनभर बन्द सत्र शुरू नगरी साँझ स्थगित भएपछि प्रतिनिधि आक्रोशित भएका थिए। आज पनि दिउँसो 2 बजे शुरू हुने भनिएको बन्द सत्र 3:30 बजेपछि मात्रै शुरू गरिएको थियो। समयमै कार्यक्रम सञ्चालन हुन नसक्दा प्रतिनिधिहरूले अनावश्यक समय र खर्च बढ़ेको गुनासो गरेका छन्। साथै स्पष्ट चेन अफ कमाण्ड नदेखिएको भन्दै उनीहरूले हाम्रो पार्टी र पुराना पार्टीमा के फरक भयो भन्दै नेतृत्वलाई प्रश्न गरे।
3: गुण्डागर्दी शैली भएन, यो गल्ती नगर्नु होला।

0: सिस्टम दिनुपर्छ सिस्टम जेनर समानहरुमा त्यति कुरा बुझ्नु छैन।
1: राष्ट्रपालले पनि व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ। पार्टी प्रवक्ता मनिष झाले अपेक्षा भन्दा करिब 500 बढ़ी प्रतिनिधि सहभागी भएपछि नामावली व्यवस्थापन र अन्य तयारीमा चुनौती थपिएको बताउनुभयो। व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिहरूमा असन्तुष्टि देखिनु स्वाभाविक भएको उहाँको धारणा छ।
2: व्यवस्थाको के कमजोरी भएको छ, त्यो कारण असन्तुष्टि त स्वाभाविक हो नि। हामी आफ्नो तर्फको कमजोरी हुन्छ तर त्यसमा अरूको रियाक्सन हुन पाउँदैन भन्ने कुरा त हुँदैन। हामी कमजोर भयो भने अरूले असन्तुष्टि त व्यक्त गरिहाल्नुहुन्छ नि।
1: पार्टी स्थापनाको 4 वर्षमै जनताबाट अविश्वसनीय विश्वास जितेको पार्टीले प्रतिनिधि छान्नै भद्रगोल देखिएपछि विश्लेषकहरूले पनि प्रश्न उठाएका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले थाहा संचार नेटवर्क संघको संक्षिप्त कुराकानीमा पार्टीमा अनुभवको कमी र व्यवस्थापकीय अदूरदर्शिता प्रष्ट देखिएको बताउनुभयो।
3: गरेको अनुभव यिनीहरूसँग छैन, पहिलो अधिवेशन हो होइन। यत्रो ठूलो पार्टी सम्हाल्ने त्यो त्यहाँको त्यो व्यवस्थापकीय कुशलता भएको मानिसहरू पनि देखिँदैनन् होइन। त्यसले गर्दाखेरि अब यस्तो यो गर्मीको मौसममा चितवनमा गरिएको छ, पक्कै अनुभवको कमी छ, व्यवस्थापकीय क्षमताको कमी छ।
4: राष्ट्रिय सभाका सांसदहरूले सरकारले शिक्षा क्षेत्रलाई पनि अस्त व्यस्त बनाएको टिप्पणी गरेका छन्। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभामा रहेका विपक्षी दलका सांसदहरूले शिक्षा क्षेत्रलाई समेत अस्त व्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सांसद जगत तिमिल सिन्हाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाउनुभयो। उहाँले सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरूको पदाधिकारी हटाउने काम गरेर गम्भीर गल्ती गरेको सांसद तिमिल सिन्हाको भनाइ छ।
5: विश्वविद्यालयले आफ्नो वर्षभरिको बजेट बनाउने बेलामा त्यसपछि यो बेला भनेको अब नयाँ प्रोग्रामहरू के लन्च गर्ने, नयाँ प्रोग्राम के गर्ने भनेर प्राकृतिक परिषदको मिटिङ गराउने बेलामा यो बेलामा त्यो इन्टेन्सनली नै यो देशलाई चाहिँ त्यो कहाँबाट हो ध्वस्त बनाउने नै गरिएको
4: हो। नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपाल जस्तो उपयुक्त वातावरण भएको मुलुकमा बाह्य मुलुकका विद्यार्थीले पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उल्याउनुभयो।
6: हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हाम्रो जस्तो हावापानी, हाम्रो जस्तो आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा हामीले बाहिरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, के गर्न सकिन्छ र यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरू के छ।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खड़ा गरेको बताउनुभयो।
7: अब बजेट बनाउने बेलामा र नीति कार्यक्रमै बनाउने बेलामै त्यो आएको हुनाले त्यसलाई पनि बजेट र त्यहाँको नीति कार्यक्रम बनाउने कुरालाई पनि यसले समस्या पारेको छ।
1: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिजामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो।
8: अहिले पनि हामीसँग लगभग 1400 जति विभिन्न देशका विद्यार्थीहरू नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले पनि पढ़िरहेको छ। यसलाई स्टुडेन्ट भिसामा कसरी त्यो सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग हामीले छलफल पनि अगाडि बढ़ाएका छौँ र विशेष गरी विदेशी विद्यार्थीहरूको सबभन्दा बढ़ी आकर्षण हाम्रो चाहिँ मेडिकल शिक्षामा देखिएको हुँदाखेरि मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढ़ाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार चाहिँ अगाडि बढ़िरहेको पनि म यहाँलाई निवेदन गर्न चाहन्छु।
1: त्यस्तै उहाँले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
8: आउने आर्थिक वर्षभित्रमा चाहिँ नेपाल सरकारले शिक्षा ऐन चाहिँ पारित गर्ने भन्ने हिसाबले मन्त्रालयले कार्ययोजना बनाए अगाडि बढ़िसकेको हुँदाखेरि त्यो आइसकेपछि यसका चाहिँ विद्यालय शिक्षासँग रहेका शासकीय सम्बन्धमा गुणस्तरका सन्दर्भमा धेरै विकृतिहरू र शिक्षक म्यानेजमेन्टका सन्दर्भमा देखिएका समस्याहरू चाहिँ त्यसले चाहिँ समाधान गर्छ नि।
4: परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौ, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल
9: www.gunaso.nrb.org.np।
10: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन दर्को।
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: काठमाडौँ उपत्यका सहित देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू देखिएको छ। आज पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लू देखिएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङमा बर्ड फ्लू देखिएको थियो। त्यसैता देशका 11 जिल्लामा संक्रमण देखिएको छ। हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लाञ्चोकका 82 स्थानमा बर्ड फ्लू देखिएको विभागका महानिर्देशक डाक्टर दाहालले जानकारी दिनुभयो। कोशी प्रदेशमा नियन्त्रणमा आएको भए पनि काठमाडौँ बर्ड फ्लूको हटस्पट बनेको छ। काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू देखा पर्ने क्रम बढ़ेको विभागले जनाएको छ। विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट प्रयोगमा नल्याउन, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण निसंक्रमण गरेर मात्रै भित्र्याउन भनेको छ। त्यस्तै काग लगायतका जंगली पंक्षीसँग घरपालुवा पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर पंक्षी पालन गर्न पनि आग्रह गरेको छ। यससँगै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले सचेत गराएको छ। विभागका अनुसार पछिल्लो 4 महिनामा बर्ड फ्लू प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यसैसँगै 9,89,313 अण्डा र 1,95,485 केजी दाना पनि नष्ट गरिएको जनाइएको छ।
4: सरकारले आफूले लगेर राखेका सबै सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज 5 दिनभित्र सरकारले दिने भनेको 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएको हो। समितिले यसबारेको सूचना सबै होल्डिङ सेन्टरहरूमा टाँस गरेको छ। सरकारले शुरूमा एकमुष्ट 25,000 का दरले दिने, त्यसपछि मासिक 15,000 दिने भनिसकेको सन्दर्भमा खाता खोलेर 5 दिनभित्र ठाउँ खाली गर्न भनिएको हो। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार रहेका छन्। सुकुम्बासी बस्ती भत्काएपछि सुकुम्बासीहरूको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या 2,608 जना रहेको थियो। त्यसमध्ये 388 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफ्नै व्यवस्थापन गरेर बसेका छन्। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने हुनाले आफ्नै हिसाबले सुरक्षित बासको व्यवस्था गर्नका लागि 5 दिने सूचना जारी गरेको समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। उहाँले सरकारले केही समय अघि काठमाडौँ नदी किनारका छेउमा बस्दै आएका सुकुम्बासीको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यान आकर्षण गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत कानून तथा मानवाधिकार सचिव पुष्कर सापकोटाले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सचिव सापकोटाका अनुसार हाल प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदनहरू कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित हुने उहाँले स्पष्ट पार्नुभयो। त्यस्तै उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभएको छ। कतिपय रिटमा प्रधानमन्त्री कार्यालयको संलग्नता आवश्यक नहुँदा पनि विपक्षी बनाइने र त्यसका लागि अनिवार्य रूपमा लिखित जवाब पेश गर्नुपर्दा राज्यको जनशक्ति र समय खर्च भइरहेको सचिव सापकोटाको तर्क छ।
4: मनसूनजन्य विपदका कारण देशभर विगत एक दशक अर्थात 10 वर्षमा 3,000 बढ़ीले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारको तथ्यांक विश्लेषण गर्दा मनसूनजन्य विपदका कारण 3,074 जनाको मृत्यु भएको छ। यो अवधिमा 502 जना विपत्ता भए भने 4,769 जना घाइते भएका छन्। 3,398 घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो वर्षको मनसून पनि नेपालमा प्रवेश गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसून सरदरमिति भन्दा 6 दिन ढिलो गरी जून 19 कोशी प्रदेशबाट आगमन भएको मनसून मध्यहेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँमा प्रवेश गरेको छ। यस वर्ष मनसून अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए पनि सरदर र तापक्रम वृद्धि हुन सक्ने आकलनले केही उच्च हिमाली स्थानमा हिमताल विस्फोटन भई तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम अधिक हुने सम्भावना छ। यो वर्ष मनसूनजन्य विपदबाट देशभर करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: कस्तो राम्रो जुत्ता लगाएको,
13: मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
13: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
13: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
13: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
15: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
16: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
13: प्रोप्राइटर सम्राज रैदास।
17: सम्पर्क फोन नम्बर 082-563-775।
13: सम्पर्क नम्बर 98-478-26-873।
18: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 त मोबाइल 98453-0653।
4: कार्यरत 70 विष्णुपुर गाउँपालिका 51 वर्षीय लाल कुमार यादवको मृत्यु भएको हो। चिमडी तर्फ आउँदै गरेको ईभी कारले विपरीत दिशातर्फबाट जाँदै गरेको मोटरसाइकल ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। घाइते यादवको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडी सवार यादवकी श्रीमती 47 वर्षीय रामपरी यादव घाइते भएका छन्। ठक्कर दिने कारका चालक मोरङ कटहरी गाउँपालिका 3 का 50 वर्षीय डाक्टर राजेन्द्र चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन्।
17: हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो। विक्रमसम्म 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो। उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा त्यसको सराहना गर्नुभयो।
4: हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि जिल्लाका किसान चिन्तित हुन थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो चिनो कागुनो भट्ट काउनी लगायत तरकारी बाली समेत सुक्न थालेपछि किसान चिन्तित भएका हुन्। जिल्लाको सिमकोट गाउँपालिका 1 का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमकोट गाउँपालिका 2 का किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र खाद्यान्न संकट पर्न सक्ने बताउनुभयो। जिल्लाको सबैभन्दा बढ़ी अन्न उत्पादन हुने सर्केगा गाउँपालिका 2 रिप गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन्।
17: काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 का लागि अन्तिम मनोनयनका लागि 3,297 जनाको आवेदन प्राप्त भएको छ। प्राप्त आवेदन मध्येबाट 586 जनालाई मनोनयन गरिएको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ। शिक्षा विषयका लागि 2 जना, मानविकीमा 6 जना, कानूनमा 23 जना, व्यवस्थापनमा 273 जना, विज्ञानमा 282 जना विद्यार्थी मनोनयन हुने भएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो।
4: शेयर बजारमा नेप्सी परिसूचक आज ओह्रालो लागेको छ। नेप्सी परिसूचक 26.16 अंकले ओह्रालो लागेर 2674.48 बिन्दुमा कायम भएको छ। आज कुल 353 कम्पनीको शेयर 4,36,21,94,000 रूपियाँमा खरिद बिक्री भएको छ। कारोबार भएका मध्ये आज 22 कम्पनीको मात्र शेयर मूल्य वृद्धि भएको छ। आज 239 कम्पनीको शेयर मूल्य ओह्रालो लाग्दा 11 कम्पनीको मूल्य भने स्थिर रहेको छ।
17: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन्। इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले आज यसको जानकारी दिनुभएको हो। इरानी प्रतिनिधिमण्डलको मस्कत भ्रमणपछि इरान र ओमानले होर्मुज जलडम्बू मध्ये सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका हुन्। यसबारे थप विवरण दुवै देशको संयुक्त वक्तव्यमा सार्वजनिक गरिने घालिबाफले उल्लेख गर्नुभएको छ। यसअघि ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले आफू र घालिबाफ बीच अमेरिका इरान समझदारी पत्र र विशेष गरी स्ट्रेट अफ होर्मुज सम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको बताउनु भएको थियो। अमेरिका र इरान बीच हालै भएको अन्तरिम समझदारीपछि तनाव केही कम भएको संकेत देखिए पनि अन्तर्राष्ट्रिय जल यातायात कम्पनीहरूले होर्मुजमा अझै सावधानी अपनाइरहेका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इरानबीच हालै भएको रूपरेखा सम्झौताको सफलता दुवै पक्षले गरेका प्रतिबद्धताहरूको सही र पूर्ण कार्यान्वयनमा निर्भर रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत पेजेस्कियानले वार्ताको प्रभावकारिता दुवै पक्षले सहमति गरेका दायित्वहरूको पूर्ण पालना र व्यवहारिक कार्यान्वयनबाट मात्र मापन गर्न सकिने बताउनु भएको हो। सहमति पत्र बाहिरका व्यक्तिहरूले वार्तालाई अगाडि बढ़ाउन मद्दत नगर्ने उहाँको भनाइ छ। इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तानको राजकीय भ्रमणको क्रममा आज इस्लामाबाद पुग्नु भएको छ।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान आफ्ना परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँच गराउन तयार भएको दावी गर्नुभएको छ। ट्रम्पका अनुसार यो कदमबाट ईरानको परमाणु कार्यक्रम हतियार निर्माणका लागि होइन भन्ने कुरामा विश्व समुदायलाई लामो समयसम्म विश्वास दिलाउन मदत पुग्नेछ। सहमति अन्तर्गत संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीका अधिकारीहरूलाई पुनः ईरानमा परिचालन गर्न सकिने सम्भावना बढ़ेको छ। अमेरिकाका लागि ईरानको परमाणु मुद्दा नै सबैभन्दा मुख्य र संवेदनशील विषय रहँदै आएको छ। यही कारणले गर्दा वार्ताको पहिलो चरणका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफै स्विजरल्याण्ड पुग्नु भएको थियो। स्विजरल्याण्डको वार्ता सकेर फर्किने क्रममा जेडी भान्सले ईरानले केही महत्वपूर्ण विषयहरूमा लचिलो बन्दै सहुलियत दिएको विश्वास व्यक्त गर्नुभएको छ। भान्सका अनुसार ईरानले लामो समयपछि पहिलो पटक आफ्नो देशमा परमाणु हतियार निरीक्षकहरूलाई अनुमति दिन लागेको हो। स्विजरल्याण्डमा अमेरिका र ईरानबीच भएको हालैको वार्ता सकारात्मक दिशातर्फ बढ़ेपछि अमेरिकाले ईरानी तेलमाथि लगाउँदै आएको केही प्रतिबन्धहरूमा 60 दिनका लागि खुकुलो बनाएको छ। यद्यपि ईरानको परमाणु कार्यक्रम र समृद्ध युरेनियमको भण्डारणसँग जोड़िएका सबैभन्दा जटिल र कठिन मुद्दाहरूमा ठोस सहमति हुन अझै बाँकी नै छ।
0: विश्वकप फुटबल विशेष
21: नेपाल परिवेशमा अब खेल समाचार।
0: विश्वकप फुटबल विशेष
22: विश्वकप फुटबलमा पुर्तगाल आज उज्बेकिस्तान विरूद्ध भिड्दैछ। यी दुई टोली बीचको खेल आज राति 10:45 शुरू हुनेछ। समूह केको दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको टोली पुर्तगाल पहिलो खेलको निराशाजनक नतिजा बिर्सेर विजयको खोजीमा हुनेछ। पुर्तगाल र उज्बेकिस्तान पहिलो पटक भिड्न लागेका हुन्। समूह चरणको पहिलो खेलमा कंगोसँग 1-1 बराबरीमा रोकेपछि पुर्तगाल टोलीको व्यापक आलोचना भइरहेको छ। धेरै स्टार खेलाड़ीले भरिएको पुर्तगाललाई प्रतियोगिताको बलियो दावेदारका रूपमा मानिए पनि पहिलो खेलको नतिजाले टोली र कप्तान रोनाल्डोमाथि दबाव बढ़ेको छ। यदि उज्बेकिस्तान विरूद्ध आज जीत निकाल्न नसके पुर्तगाल सन् 2014 पछि पहिलो पटक विश्वकपको शुरूआती दुई खेल जित्न असफल हुनेछ। उक्त विश्वकपमा पुर्तगाल समूह चरणबाटै बाहिरिएको थियो। आजको खेलमा रोनाल्डो सहित ब्रोनो फर्नाण्डिज, बर्नाण्डो सिल्भा, भिटिन्हा, जो आओ नेभेस जस्ता खेलाड़ीले उज्बेकिस्तानका लागि समस्या पैदा गर्न सक्नेछन्। विश्वकपमा पहिलो पटक सहभागी उज्बेकिस्तानले कोलम्बियासँग 3-1 हार बेहोरेको थियो। यसअघि क्यानाडा र नेदरल्याण्डसँग पनि पराजित भएको उज्बेकिस्तान लगातार 3 हारको दबावमा छ। स्वाभाविक रूपमा पुर्तगाल उज्बेकिस्तान विरूद्ध बलियो देखिन्छ। पुर्तगाल फिफा वरियतामा 5, उज्बेकिस्तान 50 स्थानमा रहेको छ। विश्वकपमा समूह चरणको अन्तिम खेल नखेल्दै 6 टोली नकआउट चरणमा प्रवेश गरिसकेका छन्। 2-2 खेलपछि 100% जीत निकाल्दै 6 नकआउट चरणमा प्रवेश गरेका हुन्। डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना, पूर्व विजेता जर्मनी, फ्रान्स नकआउट चरणमा पुगेका हुन्। त्यस्तै मेक्सिको, अमेरिका र नर्वे पनि समूह चरणको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेका छन्। पहिलो चरणका खेलहरूपछि समूह केमा कोलम्बिया 3 अंकसहित शीर्ष स्थानमा रहँदा डीआर कंगो दोस्रो स्थानमा छ भने पुर्तगाल 1 अंकसहित तेस्रो स्थानमा रहेको छ। उज्बेकिस्तान भने अंकविहीन रहँदै पुछारमा छ।
4: महिला टी20 विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 पराजित गरेको छ। स्कटल्याण्डले दिएको 132 रनको लक्ष्य न्यूजील्याण्डले 18/2 बलमा मात्र 4 गुमाएर पूरा गर्यो। उसका लागि इज्जी सार्प 62 र ब्रुक हलिडेले 41 रन जोड़िन्। यससँगै न्यूजील्याण्डले सेमी फाइनलमा पुग्ने आफ्नो आशा जीवित राखेको छ। 4 खेलमा 2 जित र 2 हारसँगै 4 अंक जोड़िएको न्यूजील्याण्ड तेस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा अहिले श्रीलंका र आयरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा श्रीलंकाले 17 खेल सकिँदा 4 क्षतिमा 105 रन बनाएर खेलिरहेको छ। दिनको अन्तिम खेलमा अस्ट्रेलियाले आज राति 11:15 लिड्समा पाकिस्तानको सामना गर्नेछ। अस्ट्रेलिया 3 खेल जित्दै समूहको शीर्ष स्थानमा रहेको छ। तीनै खेलमा हार बेहोरेको पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
21: पूर्व अर्थमन्त्री पौडेललाई 7 दिन थुनामा राख्न अदालतको अनुमति, पार्टी उपाध्यक्षको पक्राउ गैर कानूनी रहेको एमालेको निष्कर्ष, बिना शर्त रिहा गर्न माग।
4: रासोपाको सभापतिमा रवि लामिछानेको उम्मेद्वारी, बालिन प्रस्तावक भोलि बिहानदेखि मतदान हुने।
21: 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण, काठमाडौँ बर्ड फ्लूको हटस्पट, 5 लाख पन्छी र 9 लाख बढी अण्डा नष्ट।
4: स्टेट अफ होर्मोज बारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन, परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँचका लागि इरान तयार भएको ट्रम्पको दावी।
21: र विश्वकप फुटबलमा पोर्चुगल र उज्बेकिस्तान भेट्दै महिला T20 विश्वकपमा न्यूजील्याण्डले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
4: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दाङ फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छ।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक गुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
21: इन्डोस्कोपी सेवा
20: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
0: एक हप्ता देखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
21: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
22: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
22: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
22: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू:
25: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
30: खुशीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
33: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
32: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
1: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
2: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
2: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 98478 1600
5: होइन माइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: बिल्कुल नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
2: तरुणी पकापुजी स्थित भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
1: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
3: भण्डारणमा थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
1: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबतियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
2: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुजी स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप्ने गरी आदेश भएको गरेको छ। सदस्य मान्य न्यायाधीश नारायण प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद छप भएको हो। आदेश बमोजिम अहिले न्यायाधीश प्रसाद पौडेललाई अनेक हिरासतमा राख्न पठाइएको छ।
1: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
5: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्नु पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन हो, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। अब अर्को प्रसंग, स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
6: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावले निर्मूल गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनी विभागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
1: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
6: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि नारायणको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
1: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
6: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सितम्बरको यो गर्मीमा, उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
1: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
7: अहिले रेबिज भ्याक्सिन पूरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौं। यो पनि अन्तिम चरणमा पुगेका छ।
1: तर
8: तपाईले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्। त्यो चाहिँ के त फेरि
7: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
8: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
7: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलि बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौ, त्यसै अनुसार गरेका छौँ।
1: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीपमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्दक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानवाधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दाङको गढहामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढवा गाउँपालिका 6 गढवामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 को आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढवा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू अब 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंगरोगन, झ्यालढोका जडान, विद्युतीय वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 कार्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनुभयो। अस्पताल भवन निर्माणका लागि 2081 चैत्रभित्र निर्माणको काम सक्ने गरी 2079 फागुनमा श्याम सुन्दर एनबीजेभी बुटोलसँग मूल्य अभिवृद्धि कर भ्याट सहित 13,49,68,900 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ पहिलो बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 का

लुम्बिनी प्रदेशका 8 जिल्लाका खेलाड़ी सहभागी भएको प्रतियोगितामा विजेता खेलाड़ी तथा टोलीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतम, लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्डो संघका अध्यक्ष रितमान कामु मगर लगायतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो। YYU 19 पुरूष लुम्बिनी प्रदेश स्तरीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिता आजदेखि दाङको लमय क्रिकेट मैदानमा शुरू भएको छ। प्रतियोगिताको उद्घाटन लमय नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लमय क्रिकेट मैदानलाई छिट्टै नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले क्यानका पदाधिकारीहरूसँग यस विषयमा निरन्तर संवाद भइरहेको बताउँदै मैदान हस्तान्तरणको काम यथाशीघ्र सम्पन्न गरिने बताउनुभयो। उहाँले लमय क्रिकेट मैदानले देवखुरी क्षेत्रका प्रतिभावान खेलाड़ी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेलाड़ीहरूको क्षमता विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको बताउनुभयो। खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइरहेको थियो। तीन दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा दाङ, बाँके र बर्दियाका तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ। यसैबीच लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूको छनौट प्रतियोगिता भैरुवामा सञ्चालन भइरहेको छ। लमही नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 98,13,37,454 रूपियाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटले शिक्षा, कृषि, पर्यटन तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भएको छ। लमही नगरपालिकाले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि 10 करोड़ बढ़ीको बजेट ल्याएको हो। र प्युठान स्वर्गद्वारी नगरपालिका 5 स्थित उमा महेश्वरी माध्यमिक विद्यालयमा निशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई प्युठानको सहयोगमा स्थानीय किसानका खेतबारीको माटो परीक्षण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगत्मक ज्ञान प्रदान गर्ने उद्देश्यसहित माटो परीक्षण तथा सम्बन्धित अभिमुखीकरण कार्यक्रम गरिएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई प्युठानका प्रमुख चुमन सिंह गिरीले बताउनुभयो। उहाँले कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बढ़ी प्रयोगत्मक अभ्यासमा जोड़ दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा माटो विज्ञ इन्द्र बहादुर ओलीले 45 जना किसानका खेतबारीबाट माटोको नमूना परीक्षण गरिएको जानकारी दिनुभयो। परीक्षणका क्रममा अधिकांश माटोमा नाइट्रोजनको मात्रा कम देखिएको उहाँले बताउनुभयो। मलखादको सही प्रयोग र व्यवस्था हुँदा माटोमा आवश्यक नाइट्रोजन तत्वको कमी हुने गरेको उहाँको भनाइ छ। उहाँले मललाई घाममा सुकाउने अभ्यास गलत भएको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
7: सम्पर्क मोबाइल

0: 98477977
1: र 98578309।
2: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
2: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
3: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
2: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
3: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478289913 र 98095121871
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 98453065।
8: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
9: बिमा गराउन जाँदैछु।
8: बिमा किन गर्नु पर्यो सर? बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
8: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
11: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: 呀，玉丹，都吃了，哎呀呀呀呀！
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्दाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-8363-0027,
6: 98-41-68-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दाङको गढावामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको सहयोगमा गढावा गाउँपालिका 6 गढावामा 4 वर्ष अघि निर्माण शुरू भएको 1500 याको आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पूरा भएको छ। गढावा गाउँपालिकाका इन्जिनियर विनय कुमार यादवले चालू अब 2082-83 अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण 15% काम बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रंगरोगन, झ्यालढोका जडान, विद्युतीय वायरिङ तथा अन्य सजावटका काम बाँकी रहेका छन्। बाँकी काम 2083 कार्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनुभयो। अस्पताल भवन निर्माणका लागि 2081 चैत्रभित्र निर्माणको काम सक्ने गरी 2079 फागुनमा श्याम सुन्दर एनबीजेभी बुटोलसँग मूल्य अभिवृद्धि कर भ्याट सहित 13,49,68,900 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ पहिलो बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 कास्य पदक सहित समग्रमा 9 पदक जित्दै विजेता हुन सफल भएको हो। विजेता बनेको रूपन्देहीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले 4 स्वर्ण, 1 रजत र 2 कास्य सहित 7 पदक जित्यो।

दानगर भएको थियो। YYU19 पुरुष लुम्बिनी प्रदेश स्तरीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिता आजदेखि दाङको लमै क्रिकेट मैदानमा शुरू भएको छ। प्रतियोगिताको उद्घाटन लमै नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लमै क्रिकेट मैदानलाई छिट्टै नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले क्यानका पदाधिकारीहरूसँग यस विषयमा निरन्तर संवाद भइरहेको बताउँदै मैदान हस्तान्तरणको काम यथाशीघ्र सम्पन्न गरिने बताउनुभयो। उहाँले लमही क्रिकेट मैदानले देउखुरी क्षेत्रका प्रतिभावान खेलाड़ी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेलाड़ीहरूको क्षमता विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको बताउनुभयो। खेलकुदले युवालाई अनुशासित स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइरहेको थियो। तीन दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा दाङ बाँके र बर्दियाका तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ। यसैबीच लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूको छनौट प्रतियोगिता भैरुवामा सञ्चालन भइरहेको छ। लमही नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 98,13,37,454 रूपियाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटले शिक्षा, कृषि, पर्यटन तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भएको छ। लमही नगरपालिकाले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि 10 करोड़ बढ़ीको बजेट ल्याएको हो। र प्युठान स्वर्गद्वारी नगरपालिका 5 स्थित उमा महेश्वरी माध्यमिक विद्यालयमा निशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई प्युठानको सहयोगमा स्थानीय किसानका खेतबारीको माटो परीक्षण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगत्मक ज्ञान प्रदान गर्ने उद्देश्यसहित माटो परीक्षण तथा सम्बन्धित अभिमुखीकरण कार्यक्रम गरिएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई प्युठानका प्रमुख सुमन सिंह गिरीले बताउनुभयो। उहाँले कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बढ़ी प्रयोगत्मक अभ्यासमा जोड़ दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा माटो विज्ञ इन्द्र बहादुर ओलीले 45 जना किसानका खेतबारीबाट माटोको नमूना परीक्षण गरिएको जानकारी दिनुभयो। परीक्षणका क्रममा अधिकांश माटोमा नाइट्रोजनको मात्रा कम देखिएको उहाँले बताउनुभयो। मलखादको सही प्रयोग र व्यवस्थापन हुँदा माटोमा आवश्यक नाइट्रोजन तत्वको कमी हुने गरेको उहाँको भनाइ छ। उहाँले मललाई घाममा सुकाउने अभ्यास गलत भएको उल्लेख गर्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। हवस् त, अहिलेले राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै फेरि हामी उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

प्रश्न छ, हामी किन सामान, काम, पैसा दिनेलाई मान्छौ तर जीवन दिनेलाई मान्दैनौ? कति महत्वपूर्ण प्रश्न छ। हामी पैसा दिनेलाई त भगवानै भन्छौ, सामान दिनेलाई कसैले उपहार दियो भने जिन्दगीभर बिछिन्न। कसैले हजार दुई हजारको उपहार दियो, एकजोटि राम्रो लुगा दियो र त्यो रङ मन पर्यो लुगा मन पर्यो, वाओ फ्यान्टास्टिक कलर, थ्याङ्क यू भनेर लेखा लेखै गर्छौ। काम दिनेलाई पनि हामी धन्यवाद दिन्छौ, तर जीवन दिनेलाई चाहिँ धन्यवाद किन दिँदैन? जीवन दिने तत्काल सिधा हेर्दा माता पिता हो जीवन दिने, तर माता पितालाई पनि जीवन कसले दियो? हजुरबा हजुरआमाले, माउलीतिर घरतिरका दुइटै, त्यहाँ पनि धन्यवाद दिनु पर्यो। खोज्दै जानुभयो भने ब्रह्माण्डको पहिलो माता पितालाई नै ईश्वरमा भनिन्छ, लक्ष्मी नारायण वा गौरी शङ्कर, जे नामले भन्नुहोस्, त्यो भगवानको अवधारणा नै सोच नै पहिलो माता पिता हो। आफ्नो माता पिताप्रति र जसले जीवन दियो तिनीहरूप्रति अनुग्रह धन्यवाद कहिल्यै जन्मेन भने समाज चाहिँ नास्तिक हुँदै जान्छ। आज नास्तिकता जुन बढेको छ, एथिजम जुन बढेको छ, त्यो माता पिता र जीवन दिनेहरूप्रति को वितृष्णा हो। यसमा दुईटा कारण मुख्य छन्। पहिलो, अहिलेको पिँढी कस्तो भयो भने धेरै जस्तो सानो उमेरमा मेहनतै नगरिकन हुर्किन्छन्। अधिकांश हाम्रो एउटा या दुईटा बच्चा बच्ची हुन्छन् र बाबुमाको अधिकांश काम चाहिँ बच्चा बच्चीलाई पुलपुलाउने हुन्छ, प्याम्पर गर्ने हुन्छ,

0: पचापचीले दुःख नदेखिने नदेखिकन हुर्किँदाखेरि मेरो आमा बुवाले कति दुःख गरे होला, हजुरबा हजुरआमाले कति दुःख पाए होला, त्यो कुराको अनुभवै आउँदैन। आफूले दुःख नगरेको व्यक्तिले अरूको दुःख देख्न कहिले पनि सक्दैन। किताब पढिराख्नु, दिनभरि विद्यालयमा गएर बसिराख्नु, यो दुःख गर्नु होइन। अलिकति थोरै एक पिँढी अलिक पुरानो हामीले हेऱ्यौँ भने आफ्ना घरमा भएका भाइ बहिनीलाई हुर्काउनु पर्थ्यो, बिहान भाइ बहिनीलाई पकाएर खुवाएर सबै गरेर विद्यालय पठाएपछि आफू दौडी दौडी विद्यालय जानु पर्थ्यो। त्यो पीडा हुँदाखेरि ओहो मैले एउटा भाइलाई एउटी बहिनीलाई ख्याल गर्न त गाह्रो छ भने मेरो आमा बुवाले यत्रो धेरैलाई कसरी गरेका होला, ओ हजुरबा हजुरआमा भन्ने सानै उमेरदेखि अनुग्रह जन्मिन्थ्यो। कारणले यो मेहनत कम गर्ने पीढीसँगै पटक्कै अनुग्रह धन्यवाद नहुने पीढीको जन्म भयो। पहिलो यो कारण हो। दोस्रो महत्वपूर्ण कारण के हो भने योभन्दा पनि गहिरो छ। यो दोस्रो कारण के हो भने हामी यति धेरै बौद्धिक भयौँ, बुद्धिले मात्रै सोच्ने कि जीवनसँग कनेक्सन सम्बन्ध नै छुट्यो र हाम्रो जीवन नाभिको वरिपरि बस्छ, यहाँ छ जीवन। आफ्नो शरीरप्रति सजगता, आफ्नो शरीरको याद, आउँदै जाँदै गरेको श्वासको याद जसले गर्दैन आफ्नो जीवन मूल्यवान हो भन्ने लाग्दै लाग्दैन उसलाई। आफ्नो जीवनै मूल्यवान लागेन भने जन्म दिने मान्छे चाहिँ मूल्यवान कसरी लाग्छ? यसले त गल्ती गरे, मेरो बाबाले मलाई किन जन्माएको, मलाई नजन्माएको भए राम्रो हुन्थ्यो भन्ने बोध तपाईँलाई भइरहन्छ जुन दिनसम्म ध्यान सिक्नुहुन्न। त्यसकारणले बुझ्नु होला कि ध्यान गर्छ अबको मनुष्यले कि मनुष्यले आत्महत्या गर्छ, बीचमा केही पनि छैन। इदर मेडिटेसन ओर सुसाइड। आफूभित्रको जीवन तत्व जुन छ त्यो कुण्डलिनी क्षेत्रमा बस्छ, यहाँ नाभि क्षेत्रमा। र हामी हुर्किँदैखेरि खालि यहाँबाट सोच्न थाल्छौँ, शरीरको यो अङ्ग छ भन्ने त हामीलाई ध्यानै छैन, यससँग पुरै जोड टुट्यो, अस्तित्वसँग जोड टुट्यो। अब अस्तित्वसँग जोड टुटेपछि आफ्नो जीवनप्रति धन्यवाद छैन भने बुवा आमालाई कसरी धन्यवाद दिन्छ? अब अस्ति मैले पढ्दै थिएँ, युरोपको एउटा देशमा गरेको सर्वेक्षणले के भन्छ भने भगवानलाई भेट्यौ भने के गर्छौ भनेर सोधेको प्रश्नमा 2% युवा युवतीले के भन्यो भने यो जीवन किन दिएको फिर्ता लैजा भनेर भन्छु भनेर भने भन्दै आयो। तर त्यो भनिराख्नु पर्दैन, हरेक वर्ष 10 लाख व्यक्तिले आत्महत्या गर्छन्। आत्महत्या के हो? तैँले दिएको जीवन मलाई मन परेन, फिर्ता लैजा भनेको न हो, फिर्ता लिन आएन, नआएपछि आफै सिद्धाइदिएको। त्यो जीवन जसले दिएको छ त्यो व्यक्तिप्रति धन्यवाद अनुग्रह त जन्मिने नै भएन नि। अब त्यसकारणले बुझ्नु होला, हरेक दिन योगासन, हरेक दिन प्राणायाम र हरेक दिन ध्यान बिना मनुष्य बाँच्दैन। अब के तपाईँलाई थाहा छ, नेपाल सरकारका तथ्याङ्कहरूले भन्छ कि नेपालमा 40% व्यक्तिहरूमा मनको समस्या छ। यो समस्याको समाधान चाहिँ कसले गर्छ? नयाँ संविधानले, फेरिने तन्त्रले? अह, तन्त्र फेरिएर हुँदैन, बुद्धि फेरिनुपर्छ। हामी कुनै गहिरो संकटसँग जुधिरहेका छौँ, क्राइसिससँग जुधिरहेका छौँ, र यो अस्तित्वगत संकट हो, यो एक्जिस्टेन्सियल क्राइसिस हो यो। अब हाम्रा मान्छेहरूलाई हामीले फेरि आफ्नो पुरानो जीवनमा फर्काएनौँ, घरमा पकाएको खाना खाने, घरमा भएका आफन्तसँग चल्ने, धुलो खेल्ने, हिलो खेल्ने, अलि हरियाली रमाउने, ध्यान गर्ने, त्यो ठाउँमा पुर्याएनौ भने पुरै समाज नै आत्मघाती बन्दैछ। यो मैले दुःखका साथ भनेको होइन, मैले बुझेर विवेकका साथ भनेको। मलाई दुःख त यो विषयको छैन, मलाई सुख त यो विषयको छ कि म चाहिँ मद्दत गर्नेवाला मान्छे हो, कमसेकम त्यो समस्या थप्ने मान्छे चाहिँ होइन। समस्यामा एउटा अर्को समस्या थप्ने हुनु मजा आउँदैन क्या, जब समस्या छ समाधान दिने व्यक्ति बन्न मजा आउँछ। सन्त कवीरले धेरै पहिले आजभन्दा 500 वर्ष पहिले लेख्नु भएको छ। उहाँले के देख्नुभयो भने एउटी युवती को भर्खर भर्खर एउटा युवकसँग प्रेम परेछ र युवकले एउटा नथी एउटा नथनी किनेर दिएछ अनि लगाएपछि जतिखेर चुके आफ्नो प्रेमीलाई सम्झिँदै यसरी मुस्कुराउँदै हिँड्दै मसक्क मस्किँदै गर्दैछ ती युवती अनि त्यो देखेपछि कवीरले के लेख्नु भने वारे नथनी दिनी यारने सो सुमिरो बारम्बार नाक दिनी कर्तारने हुवाको दियो विचार। जसले नथनी दियो उसलाई यति धेरै सम्झिन्छ, जसले नाक दियो उसलाई कहिले पनि सम्झिँदैन। नाक दिनी कर्तारने हुवाको दियो विचार, लुगामा शरीरमा लगाउने अङ्गमा लगाउने अङ्ग वस्त्र दियो लुगा दियो उसलाई कति धेरै धन्यवाद, तर जसले शरीरै दियो उसलाई कति सतही भएका छौँ हामी, ध्यान दिनुहोस् ल। यो अहिलेको सूचनाको अधिकता जसरी इन्फर्मेसन बढिरहेको छ, जसरी हामी सोसल मिडिया सामाजिक सञ्जाल ब्राउजिङ गरिरहेका छौँ, एडिक्सन बढिरहेछ, यो अस्तित्व यहाँ छ, हामी यहाँबाट नाभिबाट बाँच्छौँ तर अहिले मस्तिष्कबाट मात्रै काम गरेका छौँ, यसको दूरी बढेको बढै छ, अझ बढी टुट्दै जानेछ। त्यसकारणले मित्रहरू चिन्ताको विषय छैन, समस्या थाहा भएपछि समाधान खोज्नु सजिलो हुन्छ नि त, अब समाधान निर्माण गर्ने बन्नुहोस्। कसरी म समाधान दिन सक्छु, व्यक्तिहरूलाई अझ बढी अथेन्टिक प्रामाणिक कसरी बनाउने, प्रकृतिमा कसरी फर्काउने, ध्यानमा कसरी फर्काउने, अनि व्यायाममा योगाभ्यासमा प्राणायाममा कसरी फर्काउने, त्यो सोच्यो र त्यो काम गर्यो भने भविष्यको मनुष्य फेरि व्यवस्थित हुनेछ र भविष्य जुन छ यो बडो सुन्दर भविष्य बन्दैछ। अबको 10 वर्षमा अधिकतम भयो भने संयुक्त राष्ट्रसंघको तथ्याङ्कले त 7 वर्षमा भन्छ, मैले अर्को 3 वर्ष थपेर भने अर्को 10 वर्षमा पृथ्वीमा गरिबी नाम गरेको समस्या छैन, भोकमरी रहने छैन, कोही पनि निरक्षर रहने छैन, कति राम्रो संसार बन्दैछ। अब ध्यान गर्नुहोस्, अझ राम्रो संसार बनाउन मद्दत गर्नुहोस्।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आज रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204,
9: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
12: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: পাথর কোকোনট চোকোনট ভিটা মিল্ক বাটার ফ্রাইড ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট
1: হেরা হেরা হেরা ইয়ো হো আমরো চয়েস কোকো ডাইজেস্টিভ র কুকি খাই নাইস
0: অডগুড়ি
2: हामी किन काम भन्दा कामले बनाउने नाम र पहिचानको पछाडि भाग्छौं? यो पनि अत्यन्तै महत्वपूर्ण प्रश्न छ है। हरेक विषयमा मान्छेले आज सर्टकट खोजिरहेको छ। बजारमा तपाईँले गएर हेर्नुभयो भने किताब पसलमा तपाईँले टू डे एमबीए भन्ने पुस्तक पाउनुहुन्छ। दुई वर्ष लगाएर किन एमबीए गर्ने, दुई दिनमै गर्ने जुन सकिहाल्यो। यो इन्स्ट्यान्ट कफी र फास्ट फूडको मात्रै जमाना होइन, यो चाहिँ इन्स्ट्यान्ट लभ, इन्स्ट्यान्ट सेक्स र इन्स्ट्यान्ट ब्रेकअपको पनि जमाना। यहाँ हरेक कुरो छिटो होस् भन्ने छ मान्छेलाई, र छिटो गर्नका लागि छोटो बाटो लिने चलन छ, सर्टकट। बाटो छोटो हुन सक्छ, छोटो बाटो खोज्न सक्नुहुन्छ। जस्तो पहिले पहिले काठमाडौँसम्म आइपुग्न त्यही पारी पाटनका मान्छेलाई पुरा एक बिहान लाग्थ्यो, अब अहिले 10 मिनटमा आइपुग्छन्। छोटो बाटो त खोज्नु पर्छ, तर मनले छोटो खोज्यो भने झन्झट पाउँछ। जीवनमा सफलताको लागि छोटो बाटो छैन। तर कस्तो भयो भने काम चाहिँ नगरे भयो, काम गरेको चाहिँ देखियोस्। त्यही भएर विद्यार्थीहरूले परीक्षामा नकल गर्ने दर एकदमै बढिरहेको छ, चिटिङ भन्छ, चोरी गर्ने, परीक्षामा चोरी गर्ने। परीक्षामा चोरी गर्नु चाहिँ म पापहरू मध्येको सबैभन्दा माथिको दर्जाको पाप मान्छु म, किनभने पढ्न नै चोरेर पढ्यो भने जीवनमा अरू के चाहिँ राम्रो गर्न, यसले त्यो जीवनै सकिहाल्यो नि। अब बाँकी रहेको जीवन त उसको चोरीमै जाने हो, अध्ययनमै चोर छ भने बाँकी रहेको कहाँ चाहिँ ठिक गर्छ यसले? तर किन चोरी गरिरहेको छ भने उसलाई प्रमाणपत्र राम्रो चाहियो, लब्धाङ्क मार्कसिट राम्रो चाहियो, मेहनत नगरे पनि हुन्छ भन्ने भयो। बिना मेहनत क्विक रिजल्ट खोज्छौ हामी, र बुन्दु होला यसै कारणले भ्रष्टाचार बढेको छ। तपाईँ आफू सफलताका लागि सर्टकट खोज्नुहुन्छ भने काम गर्ने कर्मचारीले खोज्न नपाउने कुरो त उयो। त्यही भएर भगवान कृष्णले भगवद् गीता 2:47 के भन्नुहुन्छ, अति गहिरो र दिगो मनुष्यका लागि युग परिवर्तन गर्ने सन्देश, कर्मण्ये वा विकारस्ते मा फलेषु कदाचन मा कर्मा फल हेतुर्भू मा ते संगोस्त्वा कर्मणि। तिमी कर्ममा ध्यान देऊ, परिणाममा होइन, परिणाम आफै आउँछ, रिजल्ट आफै आउँछ। प्रोसेस इज मोर इम्पोर्टेन्ट देन रिजल्ट। काम गर्नमा जोड देऊ, तलबमा होइन, तलब आफै आउँछ। व्यवसाय गर्छौ भने व्यवसाय राम्रो गर्नमा जोड देऊ, नाफा आफै आउँछ। पढ्दैछौ भने पढ्नमा जोड देऊ, पास गर्नमा होइन, उत्तीर्णमा हुनमा होइन, उत्तीर्ण हुनमा जोड दियो भने त मान्छेले त्यति नै पढ्छ जति पढेपछि उत्तीर्ण भइन्छ। अरूलाई ज्ञान किन चाहियो? ज्ञानको भोको होइन, ऊ लब्धाङ्कको भोको, प्रमाणपत्रको भोको। नक्कली युग जन्मिन्छ बुन्दु होला, यो सूत्र मानेन भने, र नक्कली युग जन्मिरहेको छ। म यसलाई कलियुग मान्दिनँ, कलियुग हो भन्ने कुरामा त मलाई एक रति पनि भरोसा छैन। मलाई थाहा छ यो सत्य युग हो, नजान्ने मान्छेले कलियुग भनेका हुन्, त्यो आफ्नो सुगा रटान रट्न दिनुहोस्। आफू बिग्रिने अनि युगलाई कलियुग भन्ने, आफूले देशलाई माया नगर्ने अनि सतीले सरापेको देश भन्ने, त्यस्तो गर्न त पाइँदैन। बिग्रिएको म हो, युग बिग्रिँदैन कहिले, युग त उयो, बिग्रिएको व्यक्ति हो। त्यसकारणले आफूलाई सम्हाल्ने। अब ध्यान केमा दिने भने नि मित्रहरू, प्रक्रियामा, प्रोसेसमा जोड दिनुहोस्, परिणाममा होइन। यति एउटा कुरा ध्यान दिनुहोस्, प्रक्रिया राम्रो होस्, रिजल्ट जस्तो सुकै आओस् छोडिदिनुहोस्, परिणाम जस्तो सुकै आओस्, परिणाम प्रक्रियाले ल्याउने हो, परिणाम छुट्टै कहिले पनि आउँदैन। हिँडे पुगिन्छ, नहिँडे पुगिँदैन। त्यस कारणले एकदम प्रक्रियामा जोड दिने प्रोसेस ओरिएन्टेड प्रकृति। जर्मनीले के सिक्यो भन्छ, जर्मनी र जापान दुईटा देश भनिन्छ जसले प्रोसेस ओरिएन्टेसन प्रक्रियामुखी प्रणालीको विकास गरे। त्यही भएर जर्मनीले जर्मनी अहिले विश्वमा प्रिसिजन इन्जिनियरिङमा सबभन्दा राम्रो मानिन्छ र जापान अझै पनि क्वालिटीमा राम्रो मानिन्छ। किन त्यो क्वालिटी गुणवत्ता कतिखेर आउँछ, सानो सानो कुरामा जोड दिनुभयो, प्याकिङ गरेर बेच्नमा जोड होइन, सानो सानो कुरा क्वालिटी कन्सियसनेस जब आउँछ, जब गुणवत्ता प्रति सचेतना आउँछ, त्यस दिन हाम्रो गुन्द्रुक पनि बिग्नेछ, मसौरा पनि बिग्नेछ, त्यस दिन हाम्रो हरेक कुरा बिग्नेछ। यो क्वालिटीले मात्रै, गुणवत्ताले मात्रै हामीलाई विश्व प्रतिस्पर्धामा लैजानेछ। र त्यो भगवान कृष्णको सन्देश ग्रहण गरेको दिन नेपालले धेरै ठूलो प्रगति गर्नेछ। त्यो हो प्रक्रियामा ध्यान दिनुहोस्, काममा ध्यान दिनुहोस्, परिणाममा होइन, कर्मले नै परिणाम लिएर आउने हो। भाग्य यानी कर्मको प्रतिफल हो, कर्मले जे ल्याउँछ त्यसलाई भाग्य भनिन्छ।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1544 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
13: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
14: मुटु रोग विशेषज्ञ डाक्टर
15: कृष्ण चन्द्र अधिकारी,
16: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-585-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.ospatiicare.com
1: भर्ना खुल्यो
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
15: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
23: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
22: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
24: भर्ना खुल्यो
25: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
24: कार्यक्रमहरू
25: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
24: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
26: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
27: फोन नम्बर 082-5-62-601 98-5-78-35-990 98-5-78-31-84 98-5-12-32-28
25: र 98-5-78-37-255
24: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
28: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
24: डाक्टरद्वारा दिइने सेवाहरू
28: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
24: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
28: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
24: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
28: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
24: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार समय बिहान 9 बजेदेखि पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
29: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
24: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
29: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
24: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910
24: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
30: सन्दीप थापाजी सोध्नुहुन्छ हरिम गुरुदेव मेरो प्रश्न यो छ मलाई आलस्यले धेरै नै सताउने गर्छ यस्ता समस्याको समाधान के होला सन्दीप जी, सबैभन्दा पहिला आलस्य आउँछ, अल्छी लाग्छ। पहिला त यो कुरा बुझ्नुहोस्, अल्छी तपाईँलाई मात्रै लाग्ने होइन, सबैलाई लाग्छ। किनभने मानिसभित्र भएको गुणहरू मध्येको एउटा गुण हो अल्छीपना। जाँगर पनि मानिसभित्रै छ, तपाईँभित्रै छ। जाँगरिलोपना पनि तपाईँभित्र छ, अल्छीपना आलस्य पनि तपाईँभित्रै छ। असली कुरा के हो भने मानिसले केलाई युज गर्यो भन्ने हो, केलाई प्रयोग गर्यो भन्ने हो। कसैले आलस्यलाई प्रयोग गरे, कसैले जाँगरलाई प्रयोग गरे, त्यो उनीहरूको कुरा हो। क्षण चाहिँ सबैसँग बराबर छ। कसैसँग अल्छी धेरै, जाँगर थोरै भन्ने हुँदैन। जाँगर धेरै, अल्छी थोरै त्यो पनि हुँदैन। सबैमा समान छ। प्रकृतिले कसैमाथि अन्याय गरेको छैन। सबैमा सबै गुणहरू बराबर दिएको छ। तर तपाईँ हामीले केलाई युज गर्यौं, केलाई प्रयोग गर्यौं भन्ने हो। यो जति प्रयोग गर्यो उति बढ्छ। अल्छी पनि जति प्रयोग गर्दै जानुभयो त्यति नै अल्छी बढ्दै जान्छ। जाँगरिलोपन पनि जति प्रयोग गर्दै जानुभयो त्यति बढ्दै जान्छ। अब तपाईँले केलाई प्रयोग गर्नुभयो त्यसको आधारमा आलस्य या जाँगरिलोपन छ भन्न मिल्छ। अर्को कुरा के भने, तपाईँलाई जे मन पर्छ नि, मनपर्ने काम पाउनुभयो, विषय पाउनुभयो भने कहिल्यै तपाईँलाई अल्छी लाग्दैन। अल्छी त्यो बेला लाग्छ जब तपाईँलाई काम गर्न मन नलागे कि आफूलाई मन नपर्ने काम गर्नुपर्छ। तपाईँलाई भोलि भन्नुहुन्छ आज तपाईँलाई बिहान एकदमै अल्छी लाग्छ, बिहान त झन् उठ्नै सक्नुहुन्न, होइन उठ्नै मन लाग्दैन कि, 9 बजे 10 बजेसम्म सुत्नुहुन्छ, अल्छी लाग्छ नि त बिहान उठ्नै सक्नुहुन्न। अनि तपाईँ भन्नुहुन्छ होइन म त बिहान जेसुकै होस् म त बिहान उठ्न सक्दिनँ मलाई त अल्छी लाग्छ भन्नुहुन्छ। तर तपाईँलाई कसैले भनिदियो भोलि बिहान 6 बजे तिम्रा साथीहरू आउँदैछन् है पोखरा घुम्न जाने रे, पोखरा जाने रे भोलि 6 बजे आउँदैछन्, हेर्नुहोस् भोलिपल्ट तपाईँलाई अल्छीको कुरा छोडिदिनुहोस्, 4 बजे निन्द्रालाई छोड्छ। तपाईँलाई कसैले उठाउनु पर्दैन, आफै तयार भइसक्नु भएको हुन्छ घन्टौ अगाडि। मन परेको, आफूलाई मन परेका कुरा पाएपछि कसलाई लाग्छ अल्छी? मन नपरेका कुरा गर्नु पर्यो भने अनि अल्छी लाग्छ। त्यसकारण तपाईँ एउटा कुराको खोजी गर्नुहोस्, तपाईँलाई मनपर्ने विषय के हो। तपाईँलाई हेर्नुहोस् संसारमा धेरै कामहरू छन् नि, धेरै कामका विषयहरू छन्, काम गर्ने क्षेत्र धेरै छन् संसारमा। त्यसमध्ये तपाईँको क्षेत्र कुन हो, कुन क्षेत्रमा काम गर्दा तपाईँलाई असाध्यै रमाइलो लाग्छ, त्यही घुम्न गएको जस्तै मजा आउँछ, त्यो क्षेत्र खोज्नुहोस्। किनभने सबै काम सबैको लागि होइन, सबै काम गरेर सबै मान्छे खुसी हुन सक्दैन। तपाईँको चाहिँ काम के हो, तपाईँ के को लागि हो? संसारमा यस्तो एउटा काम त छ जुन काम गरेर तपाईँ जति खुसी हुन सक्नुहुन्छ त्यति खुसी अरू कोही हुनै सक्दैन। त्यस्तो केही त छ, खोज्नुहोस्। खोज्न सक्नु भएन चिन्ता नगर्नुहोस्, ऐश्वर्य विज्ञान कार्यक्रममा आउनुहोस्। त्यसमा हामी पथ, तपाईँको पथ, तपाईँको बाटो के हो, तपाईँ केमा खुसी हुन सक्नुहुन्छ त्यो बाटो खोज्ने हामी प्रयास गर्छौँ। त्यसका सूत्रहरूमा हामी काम गर्छौँ। जब तपाईँले आफ्नो बाटो पाउनुहुन्छ नि, अब तपाईँलाई अल्छी लाग्दैन, सम्भवै छैन। आफ्नो बाटोमा हिँड्न सकोस् अनि अल्छी लागोस्, तनाव होस्, अशान्ति होस्, सम्भवै छैन। जुन व्यक्तिहरू डिप्रेसनमा छन्, एन्जाइटीमा छन्, तनावमा छन्, मान्नुहोस् ती व्यक्तिहरू अत्यन्तै प्रतिभाशाली व्यक्तिहरू हुन्। उनीहरूले गर्न केही गर्न खोजेको कुरा गर्न पाएनन्, खुम्चिएर बस्नु पर्यो कि एक ठाउँमा। उनीहरूको जुन ऊर्जा हो, जुन शक्ति हो, जहाँ खपत हुनु पर्थ्यो जान सकेन भने विचाराहरू एन्जाइटीमा, मनको समस्यामा जान्छन्। गर्न खोजेको कुरो गर्न नपाएपछि, खुम्चिनु परेपछि, आफूभित्रको प्रतिभा क्षमता खोल्न नपाएपछि यस्तो हुन्छ। त्यसकारण कुनै व्यक्ति तनावमा छ, डिप्रेसनमा छ भने यो मान्छेमा कुनै जीवनमा नराम्रो घटना घट्यो अनि मात्रै गयो, यो नठान्नुहोला। आफ्नो पथ भेट्टायो मान्छेले, आफ्नो पथमा काम गर्न पायो भने नि जस्तासुकै नराम्रा घटना घटुन् त्यसलाई छुनेवाला छैन। उता आफ्नो काममा यति रमाउँछ कि कुनै नराम्रा घटना घटेको प्रभाव क्षणिक हुन्छ। एकछिन त दुःख हुन्छ, एकछिनपछि फेरि ऊ सामान्य आफ्नो काममा फर्कन्छ, किनभने उसलाई कामले यति धेरै खुसी दिएको हुन्छ, यस्तो खुसीको ऊर्जा दिएको हुन्छ उसलाई कि अन्य नेगेटिभ ऊर्जाले उसलाई छुनै सक्दैन। त्यही भएर भनिन्छ नि, भगवान कृष्ण पनि गीतामा भन्नुहुन्छ, स्वधर्मी निधनम श्रेय परधर्म भयावह, आफ्नो स्वभाव अनुसारको काम जतिसुकै सानो भए पनि त्यो कामले तँलाई शिखरमा पुर्याउँछ, तर आफ्नो स्वभाव विपरीतको परधर्म अर्काको स्वभाव अनुसारको कामले त्यसलाई तँलाई हानि गर्छ, भयावह हुन्छ। स्वभाव चिन, आफ्नो स्वभावमा काम गर, स्वभावमा काम गर्न नपाउनु नै तनाव हो, डिप्रेसन हो, अशान्ति हो, आलस्य हो, अल्छीपना हो। सबै स्वभावमा काम गर्न पाए व्यक्तिले बाजी मार्यो, सारा सब मनका अशान्ति आजको आजै स्वभाव हुन्छन्। स्वभाव खजाउ ऐश्वर्य विज्ञान
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: आया, मम्मी मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902022।
4: जो रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक,